लो तथा मालवाहक सवारीहरूले लामो समयसम्म सास देखिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै पल्लोटार कौदी सिउरेनीटार सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न लागेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमसिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार गण्डकी गाउँपालिका छ गढाई पल्लोटार कौदी हुँदै बेनीघाट निस्कने करिब 19 किलोमिटर सड़कलाई तत्काल सवारी सञ्चालन गर्न मिल्नेछ। चीनसँगको उत्तरी नाका कोरोला हुँदै पहिलो पटक धमाधम फलफूलहरूको कन्टेनर वितरण थालेका छन्। बुटेको सी नदीमा आएको बाढ़ीका कारण रसुवाको उटीमुरे स्थित चसुवा गढी भन्सार कार्यालय बगाएपछि चिनिया फलफूलहरू तिब्बत हुँदै लिजी नेचुङ कोरोला नाकाबाट दुई दिनमा ठूलो परिणाममा फलफूलहरू आयात गरिएको छ। उपल्लो मुस्ताङ कुलुमाङ गाउँपालिका चानेचुङमा अवस्थित पालन क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार सोमबार स्याउ 87,000 किलोग्राम, नासपाती 26,100 किलोग्राम, आँप 15,400 किलोग्राम, एभोकार्ड 8,000 किलोग्राम र ड्रागन फ्रूट 9,450 किलोग्राम फलफूलको क्वारेन्टाइन कन्साइनमेन्ट चेक जाँच गरिएको छ। प्लान्ट क्वारेन्टाइनमा प्राविधिक सहायक वन्दना घरती मगरले कोरोला नाकाबाट थप फलफूलहरू भित्रने सूचना आएको बताउनुभयो। प्राविधिक सहायक घरती मगरले भन्नुभयो, मंगलबार विद्युत तथा इन्टरनेटका कारण काम भएको छैन र सुवामा रोकिएको चिनी या स्याउ कोरोला नाकाबाट भित्रिएको छ। कोरोला नाकाबाट आयात हुने बिरूवा तथा फलफूलमा रोग किरा परीक्षण गर्ने र विषादीको प्रयोग तथा बिक्री वितरण नियमित गर्ने प्लान्ट क्वारेन्टाइनमा जनशक्ति व्यवस्थापन भए पनि उपकरण सहितको कार्यहरू अन्य कार्यालयलाई आवश्यक पर्ने संरचना अपुग्छ। गोर्खामा डेंगु संक्रमण बढ़दै गएको छ। साउन महिनाको 1 सातादेखि भदौ 23 गतेसम्ममा 1 महिना 3 हप्ताको अवधिमा जिल्लामा 81 जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। गोर्खामा 1 महिना 3 हप्ताको अवधिमा डेंगु संक्रमितको संख्या बढ़दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका जनस्वास्थ्य अधिकृत सीता कोइरालाले भन्नुभयो, डेंगु संक्रमण सबैभन्दा बढ़ी गोर्खा नगरपालिका 41 जना, आरूघाट गाउँपालिकामा 22 जना, भीमसेन थापा गाउँपालिका 5 जना, अजुरकोट गाउँपालिकामा 4 जना, पारुङटा नगरपालिकामा 4 जना, धार्चा गाउँपालिकामा 2 जना, सहित लखन गाउँपालिकामा 2 जना र बारबक्सुलीगोट गाउँपालिकामा 1 जना गरी 81 जनामा डेंगू संक्रमण देखिएको छ। गोर्खाका 11 स्थानीय तहमध्ये हालसम्ममा 7 स्थानीय तहमा डेंगू संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। संक्रमण दर बढ़दै गएपछि स्थानीय तह र सम्बन्धित निकायलाई यही समुदाय स्तरमा सचेतना कार्यक्रमहरू सञ्चालनसँगै सरसफाई अभियानलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। डेंगू फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै आरूघाट गाउँपालिकाले पनि मंगलबार सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। गाउँपालिकाको लेलाङखुटेको प्रजनन स्थल बढ़न सक्ने अव्यवस्थित टायर थोत्रो ड्रम लगायतका सामग्रीहरू हटाउन सार्वजनिक सूचना जारी गरेको छ। नेशनल ज्याप्सन कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापना कार्यक्रम मंगलबार सम्पन्न भएको छ। निर्वाचन समितिले नेशनल ज्याप्सन कास्कीका आइतबार सम्पन्न 9 औं जिल्ला अधिवेशन एवं 18 औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापना गराएको हो। कार्यक्रममा नेशनल ज्याप्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष यम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निवर्तमान अध्यक्ष हेमन्त अधिकारीले अबेर खाता र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा मनकाजी गुरूङ, वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, को सदस्यमा राजु कायस्थ, सहसचिवमा रमेश राज पौडेल, को सदस्यमा अर्जुन प्रसाद चयन भएका छन्। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहारको लागि 1,464 जना सहायक आमदार माग गरिएको छ। वैदेशिक रोजगार विभागले मंगलबार भदौ 23 गते एक सूचना प्रकाशित गर्दै G2G प्रक्रियाबाट इजरायलमा कामदार पठाउन उक्त संख्यामा सहायक कामदारहरू माग गरिएको हो। विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रको लागि माग गरेकोमा 1,132 महिला र 332 जना पुरूष कामदार
प्रशासन विभागका अनुसार सहायक कामदारको मासिक तलब 6,443.85 एनआईएस करिब 3,23,000 रूपियाँ हुनेछ। कामदारले अतिरिक्त समय बाहेक प्रति हप्ता 42 घण्टा काम गर्नुपर्नेछ। छनौटा भई राज इजरायल जाने कामदारले त्यहाँ पुगेपछि खानाको खर्च आफैले भ्याउनु पर्नेछ। आवासको सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियम अनुसार गर्ने, तर सोको खर्च कामदारले भ्याउनु पर्नेछ। करार अवधि थप गरिएमा अधिकतम 5 वर्ष हुने सूचनामा उल्लेख छ। अन्तर्राष्ट्रिय समाचार। सिंगापुरमा सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स वाङको वार्षिक पारिश्रमिक झण्डै 11,00,000 अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वाङले अहिले वार्षिक 22,00,000 सिङ्गापुर डलर तलब पाइरहनु भएको छ। अब उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36,00,000 सिङ्गापुर डलर अर्थात 28,00,000 अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वाङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछाएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका इशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायाताले नट आउट 117 रन, शाहिद वासिफले 45 रन बनाएका थिए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूहको विजेता बन्दै सेमी फाइनलमा पुगेको छ। यस्तै युएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरबलाई हराएको थियो। अब सेमी फाइनलमा नेपालले ओमनसँग र हङकङले युएईसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कप स्थान बनाउनेछ। एसिया प्रिमियर कप क्रिकेटको फाइनल खेल आउँदो शनिबार भदौ 27 गते हुनेछ। हुने खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपल्ट। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री र परराष्ट्र मन्त्री छुट्टा छुट्टै अमेरिका जाने। प्रधानमन्त्री राजकोषमा पाउने 12 अर्ब रूपियाँ जम्मा। चिली मेजर वित्त आयोजनामा पनि उद्धारको प्रयास जारी। जेएनजी आन्दोलन भएको 1 वर्ष। जेएनजी आन्दोलनलाई पुरानो राजनीतिक दलले कलह ढंगले व्याख्या गर्ने गरेको गृहमन्त्री गुरूङको आरोप। कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन असोज 3 गतेदेखि शुरू हुने। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा विरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। जेएनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागे कैदी बन्दी मध्ये 38 जना अझै फरार। एसीसी प्रिमियर कपमा लगातार 3 खेल जितेको नेपाल हङकङसँग पराजित। Thank you.

0: हवस् कामला तिन्जेलसम्म सुनाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिममा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35-031।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 7, मोबाइल नम्बर 98460-61268,
15: 98560-61268।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।

0: with international news you can...
1: सन्तुष्टि बढ्दो 45 सहितको सालिक सहित तयार भएको पार्क आज अनावरण हुँदै
2: कास्कीको किमरुङ खोलाको बहाव रोकियो मोदी खोला र तटीय क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा
1: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़दो जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन यस अघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव
3: यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ तर हामीले यति क्षति गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ
2: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा घोषणाप्रति इजरायलको कड़ा आपत्ति
1: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनको सूचना
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
5: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
4: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2061-596-617
4: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला एक वर्ष अघि नवयुवा आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको छानबिन र दोषीमाथिको कार्यवाही अझै टुंगिन सकेको छैन तत्कालीन सत्तापक्ष तथा शहीद परिवारले प्रश्न गर्दै आएका छन् घटनाका दोषीमाथि किन कार्यवाही भएन भदौ 23 र 24 दुई दिनका घटनाको अनुसन्धान अधुरै रहँदा दोषी उम्कने र दण्डहीनता बढ़ने जोखिमप्रति सुरक्षा अधिकारीहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन् यसैबीच गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको क्रममा ज्यान गुमाएका 45 शहीदका शालिग सहितको शहीद पार्क तयार भएको छ ललितपुर सातदो बाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा रहेको पार्क आज अनावरण गरिँदैछ गृहमन्त्री सुधन गुरूङ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आज बिहान शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ दमन गर्नेलाई कार्यवाही न ध्वंस गर्नेलाई सजाय शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ यसैबीच आजको कान्तिपुर दैनिकले सरकारको कार्यशैलीप्रति नवयुवा आन्दोलनको अगुवा गर्नेहरूकै असन्तुष्टि शीर्षकको खबर छापेको छ नवयुवा आन्दोलनको क्रममा गोली चलाइएको तत्कालीन संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठिक एक वर्ष अघि नवयुवाका घाइते र शहीद परिवार भेला भए उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे यो हिजो भएको कार्यक्रमको खबर हो एक वर्ष अघि उठाइएको सुशासनको आवाज सम्झिए घाइते र शहीदप्रति भएको न्याय अन्यायको लेखाजोखा गरे आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको घाइते र शहीद परिवारसँग गरिएको सम्झौता अनुसार सरकारले काम नगरेको भेलामा सहभागी अधिकांशको गुनासो रहेको थियो गृहमन्त्री सुधन गुरूङ कानून मन्त्री सविता गौतम लगायत उपस्थित कार्यक्रममा नवयुवाका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाह नआएकोमा गुनासो पनि गरेका छन् प्रधानमन्त्रीको समेत प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरूङ उपस्थित कार्यक्रममै सरकारको आलोचना गर्दा नवयुवाका घाइते पवन खड्काल प्रहरी नियन्त्रणमा पुग्नु भएको थियो
3: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङ खोलाको बहाव रोकिएको छ हिजो बेलुका पहिरो खसेर किमरूङ खोला थुनिएको हुन सक्ने अनुमान सहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ जिल्ला प्रहरी कार्यालय कास्की बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका हुन् थुनिएको पानी 81 बगेमा त्यसले मोदी खोलामा बाढ़ी सहित कास्कीको नयाँ पुल बिरे ठाँटी हुँदै पर्वत स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ किमरूङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ साथै काली गण्डकी नदीमा समेत बाढ़ी आउन सक्छ कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीय बासिन्दालाई माइकिङ सहित सचेत गराएको र तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाइएको बताउनु भएको छ पहिरोले थुनिएको किमरूङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो बाढ़ी पूर्वानुमान महाशाखाले रातीको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आंकलन गर्न कठिन भएकाले काली गण्डकीको दोबानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको छ
2: सरकारले भोटेकोशी बाढ़ीपछिको खोज उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग मागेको छ। भोटेकोशीको बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ र लगत्तै कोरियाली विज्ञ खटिएकोमा अहिले तीन देशका थपिएका छन्। मलेसिया, यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत, चीन र कोरियाका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम निरन्तर गरिरहेका छन्। त्यस्तै यूएईको खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद सहायता तथा प्रतिक्रिया टोलीले पनि अभियानमा सहयोग पुर्याइरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। यसैबीच भदौ 10 रोसुवामा गएको बाढ़ी प्रभावित क्षेत्रमा काठमाण्डुबाट संचालित उद्धार उडान मार्फत 833 नागरिकको उद्धार गरिएको छ। उद्धार कार्यको लागि तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कुल 363 हेलिकप्टर उडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले रोसुवामा भएको विपदपछि उद्धार तथा राहतलाई हेलिकप्टर उडानलाई सहज बनाउन क्यानले नियमनकारी प्रावधानमा लचकता अपनाएको बताउनुभयो। प्राधिकरणले हेलिकप्टरको अनुमति प्रक्रिया तिरुवनन्तराष्ट्रिय विमानस्थल टीआईएबाटै छिटो छरितो बनाउनका साथै उद्धार बाहेकको चार्टर उडानमा समेत रोक लगाएको छ। रसुवामा ठूलो विपद भएपछि लाङटाङ, रसुवा, नुवाकोट र त्रिशुली क्षेत्रमा उद्धारका लागि हेलिकप्टर नै मुख्य हवाई साधन बनेको छ। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यसै गरी भोटेकोशी हुँदै चीनबाट रसुवागढ़ी नाका भएर त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले नुवाकोट सहित तीन जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढ़ीले नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको क्षति गरी प्रभावित बनाएको छ। बाढ़ीबाट घरबार विहीन भएकाहरूलाई नुवाकोटको विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किस्पाङ गाउँपालिकामा संचालित विभिन्न 25 आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टर कायम गरिराखिएको छ। जसमध्ये विदुर नगरपालिकामा 19, बेलकोटगढ़ी नगरपालिकामा 4 र किस्पाङ गाउँपालिकामा 2 आश्रित केन्द्र कायम गरिएका छन्। ती आश्रित केन्द्रहरूमा आइतबार बेलुकीसम्म 1211 महिला सहित कुल 2714 जना बसोबास गरिरहेका छन्। ती प्रत्येक आश्रित केन्द्रमा 11 जनादेखि 335 जनासम्म बसोबास गरिरहेका छन्। अधिकांश आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टरमा बाल बालिका, सुत्केरी, वृद्ध वृद्ध तथा नियमित औषधि सेवन गर्नेहरू रहेका छन्। हजारौं घर बाढ़ीले नष्ट गरेपछि बाढ़ी पीड़ितहरू आश्रित केन्द्रमा पुगेका हुन्। धेरैजना बसोबास गर्नुपर्ने कारणले एकै ठाउँमा शौचालय तथा पानीको समेत अभाव हुन थालेको छ। चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिनुपर्ने बाढ़ी पीड़ितहरूले माग गरेका छन्। यसै बीच भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा विद्यालय सञ्चालन गरिने भएको छ। बाढ़ी गएको 2 विद्यालय खोल्ने तयारी शुरू भएको हो। विनाशकारी बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिकाका विद्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका हुन्। नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार बाढ़ीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरेर सञ्चालनमा ल्याउन लागि हो। आश्रित केन्द्रमा रोग व्याधिको चिन्ता, सुत्केरी तथा बाल बालिका समस्यामा शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा भोटेकोशी बाढ़ी र यससँगैका अध्ययनलाई समेटेर योजनाबद्ध पहलको खाँचोबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन, सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ़दो, 45 सहितको सालिक सहित तयार भएको पार्क आज अनावरण हुँदै कास्कीको किम्रुङ खोलाको बहाव रोकियो, मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह, कोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीपछि नेपालले जलवायु न्यायको पैरवी गर्दै अन्तर्राष्ट्रिय रूपमा क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ भन्ने विषय उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यो कुरा सार्वजनिक रूपमा भन्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाह भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन राष्ट्रसंघीय महासभामा जानुहुने भएको छ। तर जलवायु न्यायका कुरा गर्दा अन्तर्राष्ट्रिय कानूनका आधारहरू के छन्, त्यसको लागि हामीसँग प्रमाणहरू कतिको प्रभावकारी छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यस्तै जलवायु न्यायको कुरा गर्दा कहाँ जाने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। प्रमाण कसरी जुटाउने र न्यायका लागि कहाँ जाने त थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
6: भोटेकोशी घटनाबारे विस्तृत अध्ययन गर्न बाँकी नै छ, त्यसैले यो घटना जलवायु परिवर्तनका कारण भएको हो भन्ने प्रमाण हामीसँग छैन। यो अवस्थामा तिमीले जलवायु परिवर्तन गराउन भूमिका खेल्यौ र हामी पीड़ित भयौं भन्ने तर्कले काम गर्दैन। तर हिमाली भेगमा यसअघि गरेका अध्ययनले त्यहाँको तापक्रम औसतभन्दा बढ़ी दरले वृद्धि भइरहेको, हिमनदी पग्लने दर बढ़ेको र हिमताल विस्फोट हुने जोखिम रहेको देखाएका छन्। यस्तै कुरालाई आधार मानेर अन्तर्राष्ट्रिय समुदायसँग न्यायका लागि आह्वान गर्नुपर्ने पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईले बताउनुभयो।
7: ब्याकग्राउण्ड इन्फर्मेशनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौ अप्लाई गर्नको लागि। हामीले जलवायु न्यायको लागि एउटा केस स्टडी हामी के बनाउन सक्छौ भन्दा आईपीसीसीले भनेको छ हिमालयनमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो इसिमोडले हामीलाई के भनेको छ भन्दा प्री इण्डस्ट्रियल एरा भन्दा विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने पनि छ। भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौ भने यो जुन क्षति भयो ट्रिगरिङ मेकानिजम जुन अहिले आइस एभलेन्जे भयो त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ खोज गरेर थाहा होला, तर पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही भएर हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यो भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
6: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा स्थापना भएको हानि नोक्सानी कोष छ, तर त्यसमा निवेदन दिने समय सीमा हुन्छ भने पाउँदा पनि बढ़ीमा $20 मिलियन अर्थात झण्डै 3 अर्ब रूपियाँ मात्र हो। त्यो भोटेकोशी विपत्तिको क्षतिको तुलनामा केही पनि होइन, तर अरू विभिन्न कोष तथा निकाय पनि रहेकाले त्यसतर्फ जान सकिन्छ।
7: यसको लागि चाहिँ फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै हो। दोस्रो जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ, रिकभरीको लागि पैसा माग्न सक्छौं। त्यस्तै हामीले जीसीएफसँग हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेशन फण्डहरू छ, त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौं। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सान्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि जनशक्ति तयार पार्नको लागि भोलि यस्ता स्कुललाई चाहिँ फण्ड लिन सक्छ। यस्ता फण्डहरू जहाँ जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्नुपर्छ।
6: खेती पुनर्स्थापना पूर्व चेतावनी प्रणाली तथा सचेतना लगायत छुट्टा छुट्टै योजना बनाएर अन्तर्राष्ट्रिय निकायमा पुग्न सकिन्छ। अरू देश तथा निकायहरूसँगका वैकल्पिक सम्बन्धहरू पनि प्रयोग गर्न सकिन्छ। तर त्यसका लागि एउटा न्यूनतम अनुसन्धान पत्र तयार पार्नुपर्छ, जसमा विगतको भौतिक तथा मानवीय क्षति र तापक्रम वृद्धिको विवरण समेट्नुपर्छ।
7: यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ, तर यसलाई ढिलो हुन दिनु हुँदैन। यही बेलामा हामीले एउटै प्याकेजमा हामी सम्भव हुँदैन, पूर्व सूचना प्रणालीलाई एउटा पैसा माग्ने, त्यस्तै लस एण्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने, प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौ र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्छौँ।
6: सकेसम्म प्रष्ट हुने प्रमाण जुटाएर अन्तर्राष्ट्रिय न्यायका लागि पहल गर्नुपर्छ, सँगै स्रोत साधन ल्याएर देशभित्र पुर्याउँदा पीड़ित समुदायले साँच्चै सहयोग कसरी पाउँछन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। सिंगो विश्वलाई सोच्न बाध्य पारेको यो अवस्थामा सरकारले अन्तर्राष्ट्रिय समुदायसँग न्याय खोज्दा आफ्ना बजेट निर्माण र विकासका अवधारणामा पनि पीड़ित समुदायलाई केन्द्रमा राख्नुपर्छ।
4: भोटेकोशी बाढ़ी, त्यसबाट धेरै क्षति हुनुका कारण र अबको व्यवस्थापनको बारेमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा बाढ़ी विज्ञ डाक्टर पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती कास्कीको याङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ। तराईका झापा, मोरङ, बारा, कञ्चनपुर लगायतका जिल्लामा पनि पानी परेको छ। महाशाखाका अनुसार आज मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्कसँग
8: वर्षातमा गाई, भैंसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो, फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अत्यावश्यक वस्तु ढुवानी र पश्चिम नेपाललाई राजधानीसँग जोड्ने एकमात्र चितवन मोगलिन काठमाण्डौ सड़क पटक पटक अवरूद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणाली प्रभावित हुँदै आएको छ। पश्चिम नेपाल आउजाउ गर्ने यात्रुले पनि पटक पटक समस्या भोग्दै आउनु परेको छ। तर सरकारले पृथ्वी राजमार्गको वैकल्पिक सड़क निर्माणलाई भने पूर्णत व्यवस्था गर्दै आएको छ। काठमाण्डौमा ग्यासको ट्याङ्कर, इन्धन बोक्ने ट्रक, खाद्यान्न तथा निर्माण सामग्री बोक्ने ठूला ठूला मालवाहक ट्रकका लागि एक मात्रै सड़क मार्ग चितवन मुगलिन काठमाण्डौ हो। काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ जस्ता सड़कमा ठूला ठूला मालवाहक ट्रक उडाउन मिल्दैन। त्यही कारण ग्यास ट्याङ्कर, इन्धन ट्रक र खाद्यान्न सामग्री बोक्ने गाड़ीलाई पृथ्वी राजमार्ग नै एक्लो विकल्प हो। यही सड़क पटक पटक अवरूद्ध हुँदा सबैभन्दा बढ़ी जनसंख्या भएको शहर काठमाण्डौ उपत्यकामा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भइरहेको छ। अहिले धादिङको कृष्ण भीरमा सड़क भाँसी पृथ्वी राजमार्ग भदौ 14 यता अवरूद्ध छ, जसले गर्दा काठमाण्डौमा ट्याङ्कर ल्याउन नसक्दा ग्यासको अभाव छुटिएको छ भने खाद्यान्न सामग्रीको मूल्य पनि उच्च दरमा बढ़ेको छ। त्यसमाथि चिनी लगायतका विभिन्न सामग्रीको अभाव हुन थालेको छ। काठमाण्डौ छिर्दे मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सड़क निर्माणमा बेवास्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: अब विदेशको खबर। बेलायतले कब्जामा रहेको वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टिनीमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्दलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको समेत बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडी एन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। सरकारले पूर्वी जेरुसलेममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतिकात्मक कदम चाल्ने घोषणा गरेको छ।
5: प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
4: अब केही खबर संक्षेपमा। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अहिलेसम्म 11,95,17,00,000 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बेलुका 5 बजेसम्म कोषका 9 नेपाली रूपियाँ खातामा 8,76,69,00,000 र 2 अमेरिकी डलर खातामा 2,11,08,471 अमेरिकी डलर मौजदात रहेको छ।
5: चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणले खाना पकाउने ग्यास र चिनी सहज रूपमा पाउन सकेका छैनन्। सरकारले ग्यास आपूर्ति सहज बनाउन काम भइरहेको दावी गरे पनि काठमाडौँ उपत्यकामा उपभोक्ताले घण्टौं लाइन बस्दा समेत ग्यास पाउन सकेका छैनन्। ग्याससँगै पछिल्लो समय बजारमा चिनी समेत अभाव देखिएको छ। उपभोक्ताले प्रति किलो 150 रूपियाँसम्म तिर्दा पनि चिनी सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन्।
4: कांग्रेसले 15 महाधिवेशन आउन अब झण्डै 3 हप्ता मात्रै बाँकी रहँदा तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। गाउँ नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिएको हो। जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका छ।
5: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने यो प्रविधि संचालनमा काम गरिरहेको छ।
4: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको 79 बैठकले नेपाललाई सम्मान गरेको छ। नेपालले एक दशकदेखि मातृ तथा नवजात मृत्युदर न्यूनीकरण र धनुष टंकार उन्मूलन कायम राखेकोमा सम्मान गरेको हो। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।
5: इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि 1,464 जना सहायक कामदार केयर गिभर माग गरिएको छ। नेपाल र इजरायल बीच भएको सम्झौता अनुसार वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने सहायक कामदार छनौटका लागि आवेदन खुलाएको हो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन। सरकारको कार्यशैली प्रति असन्तुष्टि बढ़्दो। 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै
4: कास्कीको किमरूङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
5: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़्दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
4: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा। घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
5: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुनले गृहमन्त्रीको पछिल्लो भाषण र प्रयोग भएका भाषा शैलीलाई व्यङ्ग्य गरेको छ। यहाँ गृहमन्त्री सुदन गुरूङ जस्ता देखिने व्यक्ति छन् अनि उनी भन्दैछन्, ए पुराना दल, तहरू सुध्रनु, हामीलाई फुर्सद छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न
3: शुक्ला गण्डकी एफएम 97.6
4: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
8: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0965905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
8: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
8: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
7: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के। वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
9: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
10: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9864026617 र 9161638981।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा।

0: हूँ प्रोपाइटर लक्ष्मीराज वागले। फोन नंबर 0965709704। मोबाइल नंबर 9857162068
1: 9855602068।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 9855229038 र 9808222938।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602609।
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
9: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
8: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
9: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
8: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111996902।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडामा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9855309082 र 9705620209।
11: साथ छ हाम्रो।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843238011।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि

0: सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: शुक्ला गण्डकी FM 97.6।

0: कुन्जेलसम्म चाहिँ चौधौं महाधिवेशनले नै नेतृत्व लिनुपर्छ, त्यो ढंगले अगाडि जानुपर्छ भन्ने खालका विषय
1: सुन्नु न, मुलुकको के कुरालाई चाहिँ मान्ने हो त हामीले, के कुरालाई मान्ने, संवैधानिक अङ्गले भनेको कुरा मान्ने हो कि होइन, हामीले प्रजातन्त्रवादी हो कि होइन, अदालतले दुईपल्ट भनिसक्यो, वैशाख चारमा भन्यो, अस्ति चाहिँ फेरि भन्यो, दुईपल्ट भनिसक्यो, महाधिवेशन रोक्नु पर्दैन भनेको होइन अदालतले, वैशाख चार गति चाहिँ नि विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई सदर गरे होइन अदालतले, होइन भनेपछि महाधिवेशनको प्रक्रिया चाहिँ नि रोक्न भनेर चाहिँ साथीहरू अदालत पुग्नुभयो, रोक्नु पर्दैन भने होइन अदालतले, भनेपछि यी कुराहरूलाई मान्ने हो कि होइन, हामीले सुन्नु न, हामीले निर्वाचन आयोगले हामीलाई चाहिँ त्यो सदर नगरे अब हामी के गर्थ्यौं, जे कुरा सदर हुन्थ्यो त्यसलाई मानेर जाँदैनथ्यौं, अदालतले सदर नगरे अब हामी के गर्थ्यौं, हामीले भनेका थियौं सम्मानित सर्वोच्च अदालतले भनेको कुरा हामी मान्छौं, निर्वाचन आयोगले भनेको कुरा हामी मान्छौं, अदालतले न्यायालयले दिएको निर्णय हामीलाई चित्त बुझोस् नबुझोस् हामी मान्छौं भनेर हामीले भने होइन, सार्वजनिक रूपबाट हामीले भने होइन, अब अहिले अब अधिवेशन गराउन मार्ग प्रशस्त गरेपछि त अधिवेशन भयो नि त हामी सबैको दायित्व हो, त्यो अधिवेशन गराएनौ हामी अल्मलियौ भने हाम्रो चाहिँ हामी दायित्व छुट हुँदैनौ, कर्तव्य छुट हुँदैनौ, हामी त्यो पूरा गर्नुपर्छ, पर्दैन हामीले अभिभारा, त्यो त अभिभारा त पूरा गर्नुपर्छ हामीले, त्यो दायित्व पूरा गर्नुपर्छ हामीले, त्यो दायित्व पूरा गर्न लागेका छौँ। अब नेपाली कंग्रेसको अधिवेशन चाहिँ यो तपाईँको असोज 3 र 4 गते वडा अधिवेशन शुरू भएर असोजको 16, 17, 18, 19 महाधिवेशन सिद्धिन्छ, नेपाली कंग्रेसको महाधिवेशन, हाम्रो पार्टी सभापति गगन थापाको नेतृत्वमा जो नेपाली कंग्रेस छ अहिले, जो जसको वैधानिक नेतृत्व छ होइन, उहाँको नेतृत्वमा भएको नेपाली कंग्रेस पार्टी बाहेक त नेपाली कंग्रेस त अर्को त छैन त, नेपाली कंग्रेस पार्टी अर्को छ र नेपाली कंग्रेस पार्टीको नाममा अन्य गतिविधिहरू यदि कसैले गर्छ भने त्यो चाहिँ त्यसले वैधानिकता प्राप्त गर्छ र
0: पुरानो अनुहारहरूले एउटा तब्का त चलाइरहनु भएको छ नि त, अहिले पनि चुनदेवीमा
1: शेरबहादुर
0: देउवाजी बसिसक्नु भएको छ नि त,
1: होइन उहाँहरू उहाँ निवर्तमान सभापति हो, उहाँहरूको ठूलो योगदान छ, योको राजनीतिक संघर्षमा ठूलो योगदान छ, राजनीतिक परिवर्तनमा धेरै ठूलो योगदान छ, सारा जीवन समर्पण गर्नुभएको छ, त्यसलाई हामीले मानेकै छौ नि, कदर गरेकै छौ नि होइन, उहाँहरूको चाहिँ साइडबाट आएको मागलाई पनि सम्बोधन गर्यौं, यो अध्यावधिको बाध्यकारी जुन अहिले प्रक्रिया छ त्यसलाई चाहिँ हामीले खुकुलो बनाएका छौ, पुस 10 गतेसम्म भएका चाहिँ नवीकरणलाई हामीले चाहिँ नि मान्यता दिएर 15 महाधिवेशनको तयारीको क्रममा चाहिँ नि गत पुस 10 गतेसम्म भएका चाहिँ नि नवीकरणलाई नवीकरण गरेका सदस्यहरूलाई चाहिँ महाधिवेशनमा सहभागी हुने बाटो त हामीले खोलिदिउँ त, उहाँहरूकै माग हो त, हामी सबै सहभागी हुने वातावरण बन्छ, एउटा चाहिँ परिस्थिति अनुकूल हुन्छ, त्यो गरिदिनु पर्यो भनेपछि त हामीले त भन्यौँ त गर्यौं त होइन, भनेपछि अब महाधिवेशनमा सहभागी हुनलाई त गाह्रो छैन नि, वडा अधिवेशनमा सहभागी हुने प्रक्रियामा सहभागी हुने सर्वसम्मत गराउने अथवा निर्वाचनको प्रक्रियाबाट निर्वाचित गराउने महाधिवेशनमा चाहिँ प्रतिस्पर्धा गर्ने मन लागेको चाहिँ चाहेको व्यक्तिलाई चाहिँ समर्थन गर्ने यो बाटो त हामीले खोल्यौं त, कसलाई बन्दैज गरेका छौं, फेरि हामीले भन्दैछौं, भेटेर भन्दैछौं, सार्वजनिक रूपबाट भन्दैछौं, बैठकहरूमा भन्दैछौं, सबैलाई सम्मान गरेका छौं, सबैलाई इज्जत गरेका छौं, सबैका लागि हामीले वातावरण बनाएका छौं, हामीले पक्षपात ओरको परको आफ्नो बिरानो हामीले त गरेकै छैनौं, सबैका लागि ढोका खुला छ, वैधानिक प्रक्रियामा सहभागी हुने सबैका लागि समान अवसर छ, त्यसैले अब घिडगिडो कसैले मनै हो मनै अन्तिम हो मनै सत्य हो भने घिडगिडो एउटा सच्चा प्रजातन्त्रवादीले त्यसो घिडगिडो राख्नु भएन।
0: ठिक छ, अब एउटा कुरा के गर्नुहोस् भने आज 24 गते यो काली लाग्दो दिन, धेरै दलका शीर्ष नेताहरू भागेको दिन होइन, जोगाउन नसकिएको दिन, सिंहदरबारबाट चाहिँ सिंहदरबारको गेटसम्म सेना आर्मी आइपुग्न चाहिँ करिब 2-3 घण्टा लागेको दिन, धेरै सम्पत्तिहरू राजनीतिक रूपमा राजनीतिक कार्यालय मात्र होइनन् निजीदेखि लिएर सरकारी सम्पत्तिहरू ध्वस्त भएको दिन, फ्ल्यास ब्याकमा फर्केर हेर्दा चाहिँ सरकार विध्वंसकारीहरूलाई कारवाही गर्ने लाइनमा छ कि छैन र यो अवस्था ननिम्ति नदिनका निम्ति चाहिँ अहिलेको बहुमतको सरकारले काम गरिरहेको छ कि छैन?
1: अब मूलत हेर्नुहोस्, हामीले कानूनी राज्यका निम्ति ठूलो लडाईँ लडाया हौ, विधिको शासन र कानूनी राज्यका लागि, कानून सबैका लागि बराबर हो र हामीले कुनै पनि प्रकारको अपराध चाहे त्यो राजनीतिक कर्मीबाट भएको होस् अथवा अन्य नागरिकबाट भएको होस् होइन कसैले पनि गरेको अपराधलाई हामीले चाहिँ नि आँखा चिम्लनु नजरअन्दाज गर्नु त्यसलाई चाहिँ नि हामीले चाहिँ त्यो त्यसलाई चाहिँ व्यवस्था गर्नु उपयुक्त हुँदैन त्यो इतिहासले हामीलाई माफ गर्दैन हिजो हामीले जुन विभत्स घटना देख्यौं गत एक वर्ष भयो ठ्याक्कै आज त्यो घटना चाहिँ कुनै पनि एंगलबाट जायज थिएन हेर्नुहोस् भदौ 23 नियत्ता निर्दोष बाल बालिकालाई गोली चलाउने जुन घटना भयो त्यसलाई कसैले पनि राम्रो कसैले भनेकै छैन त्यो त्यो दिनको गत भाद्र 23 चाहिँ गतिविधिलाई तपाईँहरूले निहाल्नुभयो संचार माध्यमले निहाल्नु पनि देख्नुहुनेछ हामीले व्यक्तिगत रूपमा मैले पनि होइन शान्तिपूर्ण प्रदर्शनलाई चाहिँ हुन दिनुपर्छ र जेएनजीका आन्दोलनलाई चाहिँ राज्यले सम्बोधन गर्नुपर्छ भन्नेदेखि लिएर ती मागहरू जायज छन् भन्नेदेखि लिएर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ठिक छैन भन्ने कुरादेखि लिएर गोली चलाउने जुन कार्यलाई हामीले भर्सना निन्दा होइन तत्कालीन चाहिँ गृहमन्त्रीको राजीनामा तत्कालीन सरकारको चाहिँ नि अकर्मण्यताको बारेमा हामीले त्यो बेला पनि कुरा उठाएको 23 घटनाको निन्दा त्यो चाहिँ यति ठुलो भर्सना हामीले गर्यौं त्यो बेला पनि हामीले जबकि हाम्रै पार्टी सरकारमा थियो त्यो बेला तत्काल सरकार छोड्ने गलत काम भयो यो त एक प्रकारको चाहिँ ठुलो अपराधै भयो गोली हान्ने काम भयो एकदमै गलत भयो भनेर हिजो अभिलिखित छ रेकर्डेड छ हिजो अब रह्यो 24 कुरा आजकै एक वर्ष अघिको कुरा सिंहदरबार जलाउने कुरा सर्वोच्च अदालत जलाउने कुरा व्यक्तिगत सम्पत्तिमा हाजिरी गर्ने कुरा कुटपिट गर्ने कुरा होइन आक्रमण गर्ने कुरा देशभरि खरबौंको सम्पदा जलाउने कुरा निन्दनीय कुरा हो नि त यो होइन त्यसमा संलग्न व्यक्तिहरूलाई चाहिँ नि एकदमै वस्तुनिष्ठ छानबिन गरेर बिना पक्षपात छानबिन गरेर त्यसमा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ भनेर हामीले तत्काल उठाएको कुरा हो नि यो राजनीतिक कुरा होइन कि फेरि यो राजनीतिबाट अभिप्रेरित कुरै होइन मैले अघि पनि भने जसले अपराध कर्म गर्छ त्यो राजनीति आवरणमा त्यसले चाहिँ नि उन्मुक्ति पाउनै हुँदैन जुन चाहिँ दलको सदस्य होस् जति सुकै प्रतिष्ठित व्यक्ति होस् नागरिक होस् यदि त्यस्ता कुराहरूलाई हामीले छुट दिँदै गयौँ भने मुलुक कहाँ पुग्छ विधिको शासनको जुन लडाईँ हामीले लड्यौं त्यसको मर्म कहाँ पुग्छ कानूनी राज्यको अवधारणा कसरी हामीले चाहिँ बहाल राख्न सक्छौँ त्यसलाई चाहिँ त्यसलाई चाहिँ स्थापित गर्न सक्छौँ सक्दैनौ नि त्यसो भएको हुनाले यी कुराहरू गलत थिए यी कुराहरू 23 गोली चलाउने कुरादेखि लिएर 24 विध्वंस मचाउने कुरासम्म गलत थिए त्यो कुरा सम्झाउँदा पनि हामीलाई काली लाग्छ अहिले त्रासदीपूर्ण घटनाहरू भए त्यो दिन त्यसो भएको हुनाले यी कुराहरूलाई चाहिँ हामीले चाहिँ दोहोरिन नदिने यो बाटोमा मुलुकलाई चाहिँ अग्रसर हुन नदिने दायित्व चाहिँ अहिलेको वर्तमान सरकारको जसलाई चाहिँ नेपाली जनताले लगभग 2/3 बहुमत दिएर विश्वास गरेर अहिले मुलुकको बाटो सुम्पेका छन् यो सरकारको दायित्व हो जो पनि सरकारमा हुन्थ्यो भने उसको दायित्व हो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ उसको दायित्व हो प्रधानमन्त्रीको दायित्व हो अहिले त्यो पार्टीको तर्फबाट सरकारमा गएका चाहिँ नेताहरूको दायित्व हो त्यसमा गम्भीर हुनुपर्छ
0: हस् महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
1: हुनुहुन्थ्यो
0: नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल्यो बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: मात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: यो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा सारो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
7: डिश होम इन्टरनेट
8: यतिखेर हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साई हुनुहुन्छ। साईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: गुड मर्निङ, धेरै धेरै धन्यवाद।
8: अनि यो जेएनजी विद्रोहको एक वर्ष बित्यो, भाद्र 23 गतेको कुरा गर्दैछौ हामी। यो एक वर्षभित्र के परिवर्तन भयो? जेएनजीले चाहिँ नेपालको राजनीतिमा चाहिँ के कायापलट गर्यो?
9: अब जेएनजी विद्रोह जुन भयो, यो चाहिँ सुशासनका पक्षमा, भ्रष्टाचारका विरुद्धमा होइन, यो व्यवस्थाका विरुद्धको आन्दोलन थियो। व्यवस्थामा पनि केही सुधारहरू गर्नुपर्छ, व्यवस्थामा सुधार गरिएन भने व्यक्तित्व आउलान् होइन। त्यो भएको हुनाले अब तपाईँको व्यक्तित्वहरू सुरु त आउलान् होइन, तर कस्तो भनेपछि अब व्यवस्थामा सुधार नगरे पनि देशमा सुशासन आउँदैन भन्ने लाइन नै थियो होइन। त्यो हिसाबमा भएको हो। सत्ता परिवर्तन भयो, व्यक्ति परिवर्तन भयो होइन, व्यक्ति परिवर्तन हुनुपर्ने आवश्यकता पनि त्यो परिवर्तन भयो होइन, सत्ता चाहिँ परिवर्तन भयो, त्यसमा चाहिँ दुईमत छैन। तर अब जुन हिसाबमा जेएनजीले उठाएको आन्दोलन थियो, त्यसको चाहिँ पूर्ण रूपमा चाहिँ यो सफल भएको मानिँदैन। उहाँहरूले व्यवस्थामा सुधार गर्ने भन्ने कुरा गर्नुभएको थियो, व्यवस्था सुधारको कुरामा यो सरकार लागेकै छैन। अर्को नेको विवेकेट्स भन्ने थियो, अहिले उहाँहरूको नेतोहरू नै तपाईँ यसमा लागेको देखिन्छ होइन। त्यो भए हुनाले यो धेरै कुराहरू परिवर्तन गर्नुपर्ने छ, त्यो कुराहरू परिवर्तन हुन आवश्यक छ, त्यो भएको छैन।
8: नेपो बिपको कुरा गर्नुभयो, नेपो बेबीको कुरा गर्नुभयो, संस्था परिवर्तन भए पनि, राज्य सत्ता परिवर्तन भए पनि यो संस्था परिवर्तन भएन भन्नुभयो। कहाँनिर के कुरामा परिवर्तन भयो? ठ्याक्कै 1, 2, 3, 4, 5 भन्नु त।
9: अब प्रदेश संरचना खारेज गर्ने, प्रदेश निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने भनेर आन्दोलन थियो होइन,
8: त्यस्तो गरिएको थियो।
9: आन्दोलनको मुद्दै त्यही थियो नि, सबैले नारै त्यही लगाएको थियो। अब कुनै पनि ठाउँमा राजनीतिक नियुक्ति नगर्ने भन्ने थियो होइन, संवैधानिक आयोगहरूमा सबै ठाउँमा होइन। अब अहिले राजनीति नियुक्त धमाधम भइराखेको छ, कसरी मेरिटोक्रेसी हुन्छ? त्यो बाहिर भनेको मात्रै हो। सबै स्वयं राष्ट्रपतिको त्यतिखेरको महामन्त्रीलेसम्म पार्टी बाहेक सहयोग गरेको मान्छेले मात्र अगाडि बढाउने भन्ने अहिलेको दिनमा तपाईँले सुन्नु भएको छैन,
8: क्षमा माग्नु भएको छ नि त कमेन्ट
9: होइन। उहाँले पछि नआएर भए त उहाँले बोल्ने कुरा र उहाँले गर्ने काम गरिसक्नुभयो त। अब अहिले तपाईँको झुमा लिम्बूलाईसम्म तपाईँले उपकुलपति बनाउनु भएको छ, जसले यो देशमा एउटा जाति होइन, यो देशको सबभन्दा बढी जनसङ्ख्या भएको मान्छेहरूलाई यो नेपाली नै होइनन् भनेर आरोप लगाउनु भएको छ। त्यसलाई के मेट्रोक्रेसी भन्छ? अमन प्रसाद अधिकारीकी छोरी चाहिँ कसरी मेट्रोक्रेसीमा पर्यो?
8: अमनजीको त यहाँ संसद भवन जलाउँदाखेरिको
9: त्यो नेपो बेबी किड्सहरू नै अगाडि गए। अब स्वयं तपाईँको अहिलेका मन्त्री परिषद सदस्यहरू नेपो बेबी हो होइन। त्यो भए हुनाले अब त्यो के छ भने व्यक्ति परिवर्तन भए होइन, तर चरित्र परिवर्तन भएको छैन।
8: तर एक वर्षसम्म चाहिँ कम्तीमा पनि भ्रष्टाचार भएन, सुशासन भयो, जनताले तत्काल डेलिभरी पाए, यो कुरामा त जनताहरू त आश्वस्त छन् नि त होइन ज्ञानीजी?
9: कहाँबाट डेलिभर पायो जनताले? ग्यासमा लाइन लागिरहेको छ नि, अहिले पनि सुरुङमा रहेको त्यो मान्छे जीवितैछन्, उद्धार गर्दै सरकार भने हामीले वहीकरण हेरिरहेको छौँ।
8: ए, सुरुङमा जीवितै छन् होइन, बाह्र दिनमा चाहिँ पनि फेला पर्दो परे, त्यस पछाडि पनि उद्धार र राहत कार्य राम्रो भएको छैन त्यसो भए रसुवामा?
9: अब त्यो त गएर तपाईँले हेर्नुहोस् न, मैले भन्नु पर्दैन नि, तपाईँले बुझ्ने हो नि। अब सुरुङमा त मान्छे जिउँदैछन् भनेर मैले भन्ने होइन, पहिला
8: तपाईँले अस्ति भन्नुभएको थियो सुरुङमा मान्छे जिउँदैछन्, घरमा मान्छे जिउँदैछन् भन्नुभएको थियो, 12 दिनपछि फेला परे, अहिले पनि रेस्क्यु टिम त खटिएको छ नि त त्यहाँ।
9: त्यतिखेर त रेस्क्यु त रोकिसकेको थियो त प्रधानमन्त्रीले स्वयं संसदमै, तपाईँको बेसीलाई छैन, सालालाई छैन भनेर रोकिएको थियो होइन। त्यस पछाडि तपाईँ हामी सबैले तपाईँको संसदमा बेसरी गराइसकेपछि त्यो फेरि सुरु गरेर हुन्थ्यो
8: होइन। प्रधानमन्त्रीजीले भन्नुभएको थियो विश्वमा यस्तो रेस्क्यु गर्ने क्षमता भएको टिमै छैन भन्नुभएको थियो होइन। र मैले हितेन्द्र देव साक्य भनेको नेपालको जलविद्युत क्षेत्रको विज्ञ मान्छे, उहाँले भन्नुभएको छ विश्वमा छैन, नेपालमा छ भन्नुभएको छ क्या उहाँले। फेरि
9: अहिले पनि मान्छे जीवितै छन्, अझै जीवितै छन्। अब अहिले पनि तपाईँको के छ भने हामीले अब त्यो विदेशीको सहयोग कतिखेर लिनु पर्थ्यो? सरकारले काम गरिरहेछ, नगरे होइन, पहिलाको सरकार भन्दा राम्रै काम गरिरहेछ होइन। पहिलाको सरकार जस्तो त्यो हेरेर
8: अहिले त गृहमन्त्रीले ग्यास लगेर सिलिन्डर लगेर कुपिएर हिँडिरहनु भएको,
9: गृहमन्त्रीको त्यो गृहमन्त्रीको काम होइन, त्यो त एउटा आर्मीको
8: गृहमन्त्री राम्रो काम गर्नु भएको छ नि त त्यतिखेर त। अहिले त
9: होइन त्यो त्यसलाई राम्रो काम भन्न थाल्यो भने संसारभरिका मान्छेले के भन्छन् राम्रो भन्छन् त्यसलाई होइन त्यो छ देखावटी गृहमन्त्रीको काम चाहिँ के हो त हजुर मलाई भनिदिनुहोस् न गृहमन्त्रीले तपाईँको बेलैमा आर्मीलाई स्काई भेटर पुऱ्याइदियो भने त्यो मिनिस्टर भेटर भर्खर अस्ति गयो होइन 10 दिनपछि होइन अब त्यो आर्मीका टाउकोमा लाउने हेलमेट छैन अहिले पनि
8: कमजोरी त धेरै भयो नि चीन र भारतले अनुमति दिन 4 दिन लाग्यो जल विद्युत आयोजनाको प्राविधिकलाई अनुमति दिनु

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका नम्बर 11 स्थित किमरोङ खोलामा पहिरो खस्दा खोला थुनिएको छ। मंगलबार साँझ करिब 6 बजेदेखि खोलाको बहाव रोकिएपछि मोदी नदी र किमरोङ खोला आसपासका तटीय क्षेत्रमा बाढ़ीको जोखिम उच्च बनेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार जोखिमलाई ध्यानमा राख्दै बिरेठाँटी र स्याउले बजार लगायतका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र पर्वत मार्फत पनि सार्वजनिक सूचना जारी गरी उच्च सतर्कता अप्नाउनु भनिएको छ। खोला थुनिएको खबर फैलिएसँगै तल्लो तटीय क्षेत्रमा त्रास फैलिएको छ। बिरेठाँटी र नयाँ पुलका स्थानीय बासिन्दा घर छाडेर माथिल्लो भेगमा सुरक्षित स्थानतर्फ गएका छन्। स्थानीयबाट खबर प्राप्त हुनसाथ घान्द्रुकबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उत्तर पर्वतको मोदी गाउँपालिका नम्बर 6 स्थित दिमुवा पातिचोर बजार क्षेत्रमा पनि प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सजग रहन आग्रह गरेको जनाइएको छ। पर्वत प्रहरीले जुनसुकै समयमा पनि थुने खोला फुटेर मोदी नदीमा मिसिन सक्ने चेतावनी दिएको छ। खोला फुटेर पानीको बहाव 81 बढ़न सक्ने सम्भावना छ। पर्वत प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, नदी आसपासका बस्ती मानिसहरू तथा व्यवसायहरूले उच्च सतर्कतामै सुरक्षित रहन अनुरोध छ। अवस्था बुझ्न अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको नेतृत्वको टोली हिजो राति नै बिरेठाँटी पुगेको थियो। खोला थुनेपछि तटीय क्षेत्रमा जोखिम बढ़ेकाले आसपासका सबैलाई सतर्क रहन सूचना जारी गरिएको छ। अध्यक्ष केसीले भन्नुभयो, केसीका अनुसार बिरेठाँटी पुग्दा खोलामा विस्तारै पानीको बहाव बढ़दै गएको देखिएकाले सम्भावित ठूलो क्षतिको जोखिम भने केही कम हुँदै गएको छ। यसअघि पनि अत्याधिक वर्षा कारण किमरोङ र मोदी खोलामा भीषण बाढ़ी आएको थियो। उक्त बाढ़ीले स्याउले बजारमा रहेको एउटा रेस्टुरेन्ट र मोटो पुल समेत बगाएर ठूलो क्षति पुर्याएको थियो। गैराती कास्कीको एङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी गण्डकी बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबभन्दा धेरै कास्कीको एङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईको झापा, मोरङ, बारा र कञ्चनपुरमा पनि मध्यम वर्षा भएको छ। महाशाखा अनुसार आज मधेस प्रदेश, कुशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने ठाउँमा खोला तथा नदी आसपासमा सावधानी अप्नाउन मौसमविदको सुझाव छ। उपल्लो मुस्ताङमा लगातार दुईपटक भूकम्पको धक्का महसुस भएको छ। मंगलबार राति 9:53 बजे पहिलो पटक भूकम्पको धक्का महसुस गरिएकोमा बुधबार बिहान 1 बजे पुनः भूकम्प गएपछि स्थानीयले घर बाहिर खुल्ला चौकमा रात बिताएका छन्। भूकम्पित डाक्टर शिव सुवेदीले नेपालको उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर 4 रेक्टरभन्दा ठूलो भूकम्प मापन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, 4 रेक्टरभन्दा ठूलो भूकम्पले केन्द्रबिन्दु आसपासका क्षेत्रमा धक्का महसुस हुन्छ र पटक पटक जान सक्छ, त्यसैले सतर्कता अप्नाउनुपर्छ। भूकम्पित डाक्टर सुवेदीले भूकम्पको केन्द्रबिन्दु आसपासका क्षेत्रका बासिन्दाले सुरक्षित रूपमा ठूलो खुल्ला स्थानमा बस्दा राम्रो हुने बताउनुभयो। भूकम्पको धक्का महसुस भएपछि स्थानीय तथा पर्यटक समेत होटलबाट बाहिर निस्किएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नुर्बु गुरूङले बताउनुभयो। अध्यक्ष गुरूङले भन्नुभयो, राति दुईपटक ठूलो धक्का दिएको छ। गोर्खा भूकम्पपछि पहिलो पटक ठूलो धक्का महसुस गरियो। भूकम्पको धक्का छिमेकी जिल्ला म्याग्दी र पर्वत आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतले भूकम्पपछिको अवस्था सामान्य भए पनि क्षतिको विवरण प्राप्त नभएको बताउनुभयो। यसैबीच राष्ट्रिय भूकम्प मापन केन्द्रले यो पराकम्पन हो वा नयाँ भूकम्प भन्नेबारे हालसम्म आधिकारिक जानकारी दिएको छैन। करिब 3 दशक यता साविक धौलागिरी अञ्चलमा गएको सबभन्दा ठूलो भूकम्प बागलुङको बोवाङला केन्द्रबिन्दु बनाएर गएको 4.9 रेक्टरको भूकम्प हो। म्याग्दी र बागलुङमा पटक पटक 4 रेक्टरभन्दा ठूला भूकम्प जाने गरेको छ। केन्द्रमा 4 रेक्टरभन्दा माथिको भूकम्प मात्रै मापन हुने गरेको छ। एक वर्ष अघि भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी मध्ये 38 जना अझै फरार छन्। गत भदौ 24 गते एकै दिन तनहुँ कारागारबाट 326 जना कैदीबन्दी बाहिरिएका थिए। घटना लगत्तै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन भइरहेका छन्। घटना लगत्तै व्यापक खोजी शुरू गरिएको थियो। अधिकांशलाई पुनः नियन्त्रणमा लिन सफल भए पनि 38 जना अझै सम्पर्कमा आएका छैनन्। उहाँले भन्नुभयो, फरार भएकाको खोजीलाई थप तीव्र बनाइएको छ। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी छन्। उनीहरूको खोजीका लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय गरिएको कारागार प्रमुख केसीले बताउनुभयो। तनाव कारागारमा हाल 304 जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले तनाव कारागारको कार्यालय भवनमा समेत तोडफोड गरी कागजात जलाएका थिए। लायन्स ग्लोबल सुक्लागन डिकीले हिजो साँझ बनकिया चोकमा दीप प्रज्वलन गरेको छ। बाढ़ी र जेएनजी आन्दोलनका क्रममा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको क्लब अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो। श्री शुक्ला हरियर भजन समूह र शहीद कृष्ण टोल विकास संस्था शुक्लागण्डिक 8 ले बाढ़ीबाट ज्यान गुमाउनेप्रति श्रद्धांजलि व्यक्त गर्दै 1 घण्टा अखण्ड कीर्तन प्रस्तुत गरेको छ। यसैगरी शुक्ला मार्ग लालिम टोल विकास संस्थाले सोमबार दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धांजलि व्यक्त गरेको अध्यक्ष टीकाराम मरासिंहले जानकारी दिनुभयो। शुक्लागण्डिक 4 दोलीगढ़मा रहेको उन्नतिशील आमा समूहले तीजमा दरखाना छुट्याएको पैसा बाढ़ी पीड़ितलाई सहयोग गरेको छ। भोटेपछि बाढ़ीले नेपालीमा अचम्म पीड़ा दिएकाले यस वर्षको दरखानी कार्यक्रमलाई स्थगित गरी आमा समूहले 50,555 रूपियाँ बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष रजनी थापाले जानकारी दिनुभयो। बाढ़ी पीड़ितहरूको गाउँमा मलमपट्टी लगाउने उद्देश्यले नेपाल पुलिस स्कूल बेलचौत्रा तौन अन्तर्गत नेपाल जुनियर रेडक्रस सर्कलको सक्रियतामा विद्यार्थी तथा शिक्षकहरूबाट रकम संकलन गरिएको 51,545 रूपियाँ राहत कोषमा प्रदान गरिएको खबर छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि त्रिशुली नदीमा बगेर आएका मानिस तथा बेपत्ता व्यक्तिको खोजीका लागि तनहुँ प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढ़ीपछि तनहुँको आबुखैरिनी देवघाट क्षेत्रमा त्रिशुली नदी किनारमा 39 शव फेला परेका छन्। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली तनहुँमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय आबुखैरिनी, बन्दीपुर, देवघाट, सारङ्गार तथा अस्थायी प्रहरी पोस्ट मुगलिन, पुलजीपका प्रहरी टोली समेत संयुक्त रूपमा खोजी कार्यमा खटिएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी न्याय उपेक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। टोलीले आबुखैरिनी गाउँपालिका 4 र 5 तथा देवघाट गाउँपालिका 4 र 5 अन्तर्गत पर्ने मुगलिङ पुलदेखि देवघाटसम्मको त्रिशुली नदी किनार क्षेत्रमा खोज तथा उद्धार गरिएको छ। देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाँसिएर भदौ 14 गतेदेखि अवरूद्ध सड़क सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिचोलेर भाँसिएको ठाउँभन्दा कुनापट्टिबाट सड़क चौड़ा गरिँदैछ। साना ठूला गरी दैनिक 7 देखि 9 वटा डोजर प्रयोग भइरहेको छ। एक गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 9 दिनमा कृष्णभीरमा सड़क मरमत गरी सवारी आवागमन गराउन सकिने नागडुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो। कृष्णभीरमा करिब 300 मिटर लम्बाई र 40 मिटर उचाइबाट सड़क डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सड़क सञ्चालनमा ल्याउन कठिनाई रहेको उहाँहरूको भनाइ छ। सड़क सञ्चालनको प्रयास भइरहे पनि सड़क खन्ने भूभाग कमजोर भएकाले तत्कालै पूर्ण रूपमा सुरक्षित रूपमा सबै प्रकारका सवारी सञ्चालन गर्न चुनौती छ। कृष्णभीरको अवरोधका कारण पश्चिमबाट काठमाडौँ आउने र काठमाडौँ हुँदै पश्चिमतर्फ जाने ठूला यात्रुवाग बस तथा मालवाग सवारीको नियमित आवागमन प्रभावित भएको छ। यसैबीच कृष्णभीर र जोगीमारामा पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़ेपछि त्यसको विकल्पको रूपमा त्रिशुली नदीको वारीतर्फ गोर्खातर्फको 19 किलोमिटर सड़क स्तरोन्नतिको काम शुरू भएको छ। गण्डकी गाउँपालिका 6 पल्लो टारदेखि वार्ड नम्बर 8 सिउरेनी टारसम्म जोड्ने सड़कलाई तत्काल सञ्चालनमा ल्याउने गरी बिहिबारदेखि स्तरोन्नति थालिएको हो। पृथ्वी राजमार्गको कृष्णवीर क्षेत्रमा वर्षेनी पहिरोको कारण यातायात प्रभावित हुने गरेको छ। राजमार्ग अवरूद्ध हुँदा यात्रु तथा मालवाग सवारीले लामो समयसम्म शास्ति खेप्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पल्लोटार कौदी सिउरेनी टार सड़कलाई वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिसनाले बताउनुभयो। उहाँका अनुसार गण्डकी गाउँपालिका 6 गढ़ाई पल्लोटार कौदी हुँदै बेनीघाट निस्कने करिब 19 किलोमिटर सड़कलाई तत्काल सवारी सञ्चालन गर्न मिल्नेछ। चीन संघको उत्तरी सीमानाका कोरला हुँदै पहिलोपटक धमाधम फलफूलको कन्टेनर भित्र नथालेका छन्। भोलिपछि नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमोर स्थित रसुवागढ़ी भन्सार कार्यालय बगाएपछि चिनिया फलफूल तिब्बत हुँदै लिजी नेचुङ कोरला नाकाबाट दुई दिनमा ठूलो परिमाणमा फलफूल आयात गरिएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका चार नेचुङमा अवस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार सोमबार स्याउ 87,000 किलोग्राम, नासपति 26,100 किलोग्राम र आँप 15,400 किलोग्राम, एभोकाडो 8,000 किलोग्राम र ड्रागन फ्रूट 9,450 किलोग्राम फलफूलको क्वारेन्टाइन कन्साइनमेन्ट चेक जाँच गरिएको छ। प्लान्ट क्वारेन्टाइनमा प्राविधिक सहायक वन्दना घरती मगरले कोरला नाकाबाट थप फलफूल भित्रने सूचना आएको बताउनुभयो। प्राविधिक सहायक घरती मगरले भन्नुभयो, मंगलबार विद्युत तथा इन्टरनेटका कारण काम भएको छैन। रसुवामा रोकिएको चिनिया स्याउ कोरला नाकाबाट भित्रिएको छ। कोरला नाकाबाट आयात हुने बिरूवा तथा फलफूलमा रोग किरा परीक्षण गर्ने र विषादीको प्रयोग तथा बिक्री वितरण नियमन गर्ने प्लान्ट क्वारेन्टाइनमा जनशक्ति व्यवस्थापन भए पनि उपकरण सहितका अन्य कार्यालयलाई आवश्यक पर्ने संरचना अपूरो छ। गोर्खामा डेंगू संक्रमण बढ़दै गएको छ। साउन महिनाको एक गतेदेखि भदौ 23 गतेसम्म 1 महिना 3 हप्ताको अवधिमा जिल्लामा 81 जनामा डेंगू संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। गोर्खामा 1 महिना 3 हप्ताको अवधिमा डेंगू संक्रमितको संख्या बढ़दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका जनस्वास्थ्य अधिकृत सीता कोइरालाले भन्नुभयो, डेंगू संक्रमण सबभन्दा बढ़ी गोर्खा नगरपालिकामा 41 जना, आरूघाट गाउँपालिकामा 22 जना, भीमसेन थापा गाउँपालिकामा 5 जना, अजयकोट गाउँपालिकामा 4 जना, पालुङटा नगरपालिकामा 4 जना, धार्चे गाउँपालिकामा 2 जना, शहीद लखन गाउँपालिकामा 2 जना र बारपाक सुलीकोट गाउँपालिकामा 1 जना गरी 81 जनामा डेंगू संक्रमण देखिएको छ। गोर्खाका 11 स्थानीय तहमध्ये हालसम्म 7 स्थानीय तहमा डेंगू संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। संक्रमणको दर बढ़दै गएपछि स्थानीय तह तथा सम्बन्धित निकायलाई समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालनसँगै सरसफाई अभियानलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। डेंगू फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै आरूघाट गाउँपालिकाले पनि सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले लामखुट्टेको प्रजनन स्थल बन्न सक्ने अव्यवस्थित टायर, थोत्रा, ड्रम लगायतका सामग्री हटाउन सार्वजनिक सूचना जारी गरेको हो। नेशनल पेन्सन कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन समितिले नेशनल पेन्सन कास्कीको आइतबार सम्पन्न 9 जिल्ला अधिवेशन एवं 18 वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गरेको हो। कार्यक्रममा नेशनल पेन्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष एम खड्का, उपाध्यक्ष रामबहादुर मोची, काशीका निवर्तमान अध्यक्ष हेमन्त अधिकारीले अबिर खादा र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा मनकाजी गुरूङ, वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु काष्ट, सहसचिवमा रमेश राज पौडेल, सहकोषाध्यक्षमा अर्जुन प्रसाद चयन हुनुभएको थियो। बेलायतले कब्जामा रहेको वेस्ट बैंकमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एयर मिलिब्यानले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टाइनमाथि हिंसा र जातीय सफाया गरिएको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीले लेखेको छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्द्वलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडियन शाहले मिली ब्यानको आरोपलाई झूट भन्दै आलोचना गर्नुभएको छ। इजरायलले पूर्वी जेरूसलेममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतिकारात्मक कदम चाल्ने घोषणा गरेको छ। बेलायतले घोषणा गरेको प्रतिबन्ध बस्ती विस्तारका लागि सेवा तथा सहयोग उपलब्ध गराउने कम्पनी र व्यक्तिमाथि पनि लागू हुनेछ। फ्रान्स र क्यानाडाले पनि बेलायतसँगै संयुक्त रूपमा प्रतिबन्ध घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्तीलाई गैर कानूनी मानिन्छ। पछिल्लो महिनामा त्यहाँ प्यालेस्टाइनीमाथि इजरायली बस्तीमा बस्ने मानिसबाट हुने हिंसा बढ़ेको खबरमा उल्लेख छ। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँकै चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको डोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143478, इमेल NEWSSUKL nepalagandekei@gmail.com.
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ सदस्य बनेर मात्रै कारोबार गरौ सदस्य बनेपछि मासिक नियमित बचत गरौं पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ ऋणको किस्ता नियमित तिर्ने गरौं सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं सदस्यको दायित्व र कर्तव्य पूरा गरौं सहकारी हाम्रो सुख दुःखको साथी हो सहकारीको मालिक वा ग्राहक हामी आफै हौ सहकारी नाफाको लागि मात्रै होइन यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री
5: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
9: हो त नि अब चाहिँ राम्रो भयो
11: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
9: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
13: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
15: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206030
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
17: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
18: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
17: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
18: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
17: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
18: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
17: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
18: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
17: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
18: टिम दर्ता शुल्क 500 रुपियाँ।
17: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बीपी चोक।
18: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
17: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
18: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
17: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626043।

0: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9850505770।
4: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
4: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
4: मोबाइल 9850543952 र 9806।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864435031।
10: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।

0: साँचीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98416056।
4: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान,
5: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
4: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता।
5: कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: मिति यही भदौ 29 गते सोमबार।
5: स्थान खैरेनीटार।
4: समय बिहान 11 बजे।
5: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
4: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000
4: र सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
4: द्वितीय पुरस्कार रु 5,000
5: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। टिम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
5: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल, 98560 62888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ, 98560 36136, कार्यक्रम संयोजक मंजू तिमी सिन्हा, 98560 31937, सह संयोजक शान्ता दाहाल, 98461 32285।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
5: सुन्दर अटोक्स ए महा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
10: सम्पर्क 0564142221, मोबाइल 98560 35921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: हजुर दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा

0: शुक्ला हिरेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल भदौ महिनाको 24 गते बुधबार, इस्वीसम्म 2026 सेप्टेम्बर 9 तारिकसँग सम्मत 1948 नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको त्रियोदशी तिथि सूर्यदेव बिहान 5:47 भयो भने सूर्यास्त साँझ 6:18 हुनेछ। कार्यक्रम स्वागत गरौं। आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय जनसंघ विभिन्न मंगल दुनर सुन्नुभयो। 5:00 देखि 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्ला गण्डकी समाचार, 6:00 देखि 6:30 कार्यक्रम, 6:30 देखि 7:00 नेपाली बहस, 7:00 देखि 7:20 शुक्ला गण्डकी समाचार, 7:20 देखि 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8:00 तपाईँ सुन्दर कार्यक्रम सुख बिहानी, 8:15 देखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15 देखि 10 बजेसम्म घाम बेसीको भाका, 10:00 देखि 10:15 शुक्ला गण्डकी समाचार, 10:15 देखि 12 बजेसम्म हेलो शुक्ला गण्डकी, 12:00 देखि 12:15 नेपाल खबर, 12:15 देखि 1 बजेसम्म विभिन्न पप गीत संगीतहरू, 1:00 देखि 2 बजेसम्म लोकगीत संगीतहरू, 2:00 देखि 3:00 बजेसम्म विभिन्न गीत संगीतहरू, 3:00 देखि 3:15 नेपाल खबर, 3:15 देखि 4 बजेसम्म विभिन्न फिल्मी गीत संगीतहरू, 4:00 देखि 5 बजेसम्म विभिन्न आधुनिक गीत संगीतहरू, 5:00 देखि 5:15 शुक्ला गण्डकी समाचार, 5:15 देखि 6 बजेसम्म लोक चौतारी, 6:00 देखि 6:30 नेपाल दर्पण, 6:30 देखि 7 बजेसम्म विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00 देखि 7:30 शुक्ला गण्डकी समाचार, 7:30 देखि 8 बजेसम्म विभिन्न गीत संगीतहरू, 8:00 देखि 8:30 भुजेल भाषा कार्यक्रम, 8:00 बजेसम्म बीबीसी नेपाली सेवाको साँझ पख, 9:00 बजे 10 बजेसम्म विभिन्न गीत संगीतहरू, 10:00 बजे 10:15 शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछन्। यो तथ्य आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात दुनियाँ पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा मासे चुचे सोलाली लुले लुवा प्रक्रिया नमिल्नाले कामहरू दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। अर्थात्को निर्णय लिने बानीले अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला। भूमि तथा पशुधनबाट लाभ मिल्नुका साथै दृष्टिदेखि स्वास्थ्य कमजोर रहने हुँदा आरबीआरमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा पनि गुरूजनको मार्गदर्शनले उपयोगी भइनेछ। स्रोत साधनले जुट्नाले गरिएका कर्महरूको उचित प्रतिफल प्राप्त हुनुका साथै छोटो समयमै राम्रो कामहरू हात लागि हुनेछ। अवसरले नौलो प्रकृतिको कामहरू शुभारम्भ गर्नुका साथै दिउँसोदेखि भने पुरानो सम्झौताहरू जोडिन पर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रनेछन् भने चालु मन भएका अरूले सताउनेछन्। मिथुन राशि। मिथुन राशिमा मासे काकीको गङ्ग छ केको हो। समयमा उष्ण पुग्नाले अन्न यस्तै व्यवधानहरू देखा पर्नाले आफ्नै कमजोरीले विवाद निम्ताउन सक्छ। शुभचिन्तकहरूलाई व्यवस्था गर्दा दुःख पाइनुका साथै मध्यान्हदेखि रोकेका कामहरू पनि बढ्ने र चिताएको कामहरू प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै फाइदा उठाउन सकिनुका साथै व्यवसायमा सामान्य धन लाभ हुनेछ। सहयोगहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहने। कर्कट राशि माग्छ युए हो दादी डुडेडो। पर्यटन गर्दा विभिन्न अवसर प्राप्त हुनका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले कामहरू बनाउनेछन् भने पेसा व्यवसायमा उपलब्धि प्राप्त हुने समय रहेको छ। सानो प्रयत्नले फाइदाहरू पनि दिलाउनेछन्। देशदेखि वाद विवादमा जिम्मेवारी वहन गर्नुपर्ने र प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला। सिंह राशि माग्छमा मिमो मेमो टाटी डुटे। पारिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने स्थिति रहनेछ। मेहनतले आफ्नो मेहनतको अरूले फाइदा उठाउने कोशिश गर्नेछन् भने फजुल खर्चमा आफ्नो धनहरूमा बाधा पर्न सक्छ।
प्रयत्न गर्दा ऋण मोचनहरू हुनेछन्। दिउँसोदेखि पारिवारिक भेटघाट लिए खुसियाली छाउनुका साथै योजनाहरू नयाँ योजनामा काम थालेर आमदानीका नयाँ स्रोतहरू फेला पार्ने सकिनेछ भने पढाइ लेखाइमा नयाँ ज्ञान प्राप्त हुने योग पनि रहेको छ। कन्या राशि, कन्या राशिमा सेटो पपिपु सर ठपेको व्यवसायले आमदानी बढाउने समय रहेको छ। आवश्यक भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ भने श्रमको उचित मूल्याङ्कनले व्यापारहरूमा फड्को मान्न सकिनेछ। मेहनतले नाम दाम कमाउनुका साथै देशोदेखि भने खर्च बढ्नेछ। शोकले फजुल खर्चहरू पनि बढाउने रहेको छ। तुला राशि, तुला राशिमा दारी रुरेलो ताती दुधे पुरुषार्थी काम प्रारम्भ हुनुका साथै भेटघाटले उत्साह जगाउनेछ। मेहनतले नामदा मिलाम इनाम दिलाउनुका साथै विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुने र दिगो फाइदा हुने र नयाँ स्रोतहरू फेला पर्ने समय पनि रहेको छ। कामबाट भने प्रशस्त लाभहरू उठाउन सकिनेछ भने आफूले गरेको श्रमको उचित मूल्यको मनज्ञ रकम पनि हात लाइने समय रहेको छ। वृश्चिक राशि नानी नुनेनु यो काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले भने अल्झाइरहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्ने समय रहेको छ। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोज्ने समय रहेकोले मध्यान्हदेखि पनि स्थितिमा सुधार आउनुका साथै दिगो फाइदा हुने र जिम्मेवारी प्राप्त हुनेछ र पेसातर्फ प्रशस्त फाइदा हुनेछ। धनुराशि, धनुराशिमा भविभु दफा डबे अरूका लागि समय खर्चनु पर्ने र परिस्थिति अलि बिग्रने समय रहेकोले व्यापारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा चाहिँ गर्नुपर्ने स्थिति रहनेछ। दिशुदेखि स्थितिमा सुधार आउनुका साथै धेरैको उपकार गर्न सकिनेछ भने सामाजिक क्षेत्रमा जिम्मेवारी बन्नु र आफ्नो क्षेत्रमा पनि नामदाम र इनाम कमाउने बेला भने रहेको छ। मकर राशि भोजा जिजु जे जो ख खि खु खे खो गागी प्रियजनसँग रमाइलो भेटघाट हुने र रमाइलो यात्रा तथा बीचमा अतिथिका रूपमा सत्कार भने पाइनेछ। प्रेम मित्रताको बन्धन कसिने व्यापार व्यवसायमा आमदानी बढ्नेछ भने दिउँसोमा भने अलिकति कामको भयले सताउनेछ भने काम बिग्रने भयले चाहिँ सताउनेछ। स्वास्थ्यका लागि भने विशेष आहार विहारमा ध्यान पुर्याउनुहोला। मेहनतले प्रतिफल समेत अरूले आफ्नो मेहनतको फल हटाउने चेष्टा गर्नेछन्। कुम्भ राशिमा गुगेको सासी सुसे शोध रोकेका कामहरू सम्पादन हुनेछन् र मेहनतले जिम्मेवारी समय दिलाउनेछ। भौतिक साधनहरू जुट्नाले साहसिक कामहरू गरेर लाभ उठाउन सकिनेछ भने मध्यान्हदेखि दैनिकीमा पनि थप परिवर्तनहरू आउन सक्छ र प्रियजनको भेटघाटले भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। अन्तिममा मिन्दासी दिदु थ झैन दिदु चची कामको मेसो नमिल्दाले केही अलमल भने हुनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुने र गुरुजनको सुझाव र आफन्तको सहयोगले पनि लाभदायक बन्नेछ। भविष्यका लागि काममा जग बसाउने मौका रहेको छ तर आलस्य गर्ने बानीले पनि पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउला। आवश्यक भौतिक साधनहरू जुट्ने र साहसिक कामले लाभ दिलाउनेछ भने प्रतिष्ठित गरिएको काममा सहयोगीहरूले साथ दिनेछन्। राशिफलमा जस्तो भनेर पनि भाग्य भन्दा कर्मविश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पश्चिम नेपाल रहेको छ। जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल भदौ महिनाको 24 गते बुधबार आज तपाईँ जन्मदिन परेको छ। आज तपाईँ दशैं जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगतबाट। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

एकजना श्रमित्र दाजुभाइ साथी संख्यामा आफन्तको कसैको जन्मदिन परेको छ, हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइक परेको छ भनेर तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि प्रस्तुता हारीमा पनि बिदा हुन्छ। तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज। नमस्कार, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 8 बज्यो।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
4: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
7: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
7: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
8: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
7: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
8: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
9: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
4: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
11: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
12: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउस होल्डिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
14: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
16: TVS साथ छ हाम्रो
17: प्रसन्न होमवर्क देखाउ त
18: हस् टीचर
17: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
18: टीचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
17: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
19: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 9855603384 र 9855607988
20: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594543
21: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
22: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
23: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
21: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9855602676
24: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 BP चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
2: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, सुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
25: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
26: होइन, कति पुन मोबाइल भन्दै कराएको?
25: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
26: कहाँ छ पुन मोबाइल?
25: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
26: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
25: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
26: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
27: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
28: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
27: मेरो पनि घरको सामान सकिहाल्छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
28: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
27: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर सुक्लागण्डकी चार दुलेगौडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
25: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
13: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
29: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
4: पंडित मा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
29: ओमकार।
4: अनि पण्डित पनि फेरि चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
29: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
29: ओमकार।
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
29: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैँचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
25: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
30: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
25: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
30: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
25: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
30: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
31: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6।

0: अबदेखि गर्दाखेरि चाहिँ नदी कोरिडोर भन्दा बाटोहरूलाई अलि माथि राख्ने सेकेन्डरी एक्सेसहरूको पनि विचार गर्नु पर्यो हामीले, चाहे त्यो हाइड्रो पावरलाई भन्दा पनि त्यसलाई निकास कसरी गर्ने, अर्को बाटो कसरी राख्ने, अलि हायर लेभलको पनि बाटोहरू राखेर भोलि मानिलिउँ सेकेन्डरी डिजास्टर नहोस्। हाम्रो अहिले यो रेस्क्यू भनेको म सेकेन्डरी डिजास्टर भन्छु, किनभने पहिलो डिजास्टरले हाम्रो सबै एक्सेसलाई बन्द गरिदिइसकेपछि त्यस्तो स्थिति छ। र अब जुन तपाईँले अब आउने हाम्रो सड़क पुल भवन बनाउँदा के इन्जिनियरिङ मापदण्डको कुरा गर्नुभयो, अब हामीले पानी आउँछ पानी यति आउँछ भनेर होइन कि पानीसँग के आउँछ त्यो पनि विचार गर्नु पर्यो हाम्रो मापदण्डमा। र अर्को नदी कहाँ कहाँ सर्न सक्छ, हामीले नदी बगिराख्दै छ यति नै होला नदीको बहाव क्षेत्र भन्ने बुझाइ छ, नदी कहाँ कहाँ सर्न सक्छ र संरचना कसरी फेल हुन सक्छ, हामी संरचना बचाउन निर्माण गर्छौं, हामीले चाहिँ संरचना बचाउने गरी डिजाइन गर्यो तर मान्छे बचाउने गरी डिजाइन गरिएका छैन। संरचना पनि बचाउनु पर्यो, कसरी फेल हुन्छ भनेर जानु पर्यो, संरचना फेल भयो भने हामीले के गर्ने भनेर जानु पर्यो र मानिसलाई कसरी बचाउनु पर्छ भनेर अब हाम्रो इन्जिनियरिङ डिजाइनमा चाहिँ त्यो कुरा हुनै पर्छ।
1: भोटेकोसीमा बाढ़ी आयो, त्यो बाढ़ी आउँदै गर्दाखेरि त्यो खोलाले वारिपारी कतिसम्म क्षेत्र चाहिँ ओगट्यो भन्ने कुराले लिएर अब हाम्रो अन्य करिडोरहरूमा पनि त्यो किसिमको विकासमा काम गर्दा त्यसले आधार मान्न कतिको उपयुक्त उदाहरण
0: उपयुक्तै हुन्छ। जोखिम नक्साङ्कन भन्छ यसलाई, हाम्रो अहिलेसम्मका जति पनि कोरिडोरका जोखिम नक्साङ्कनहरू छन् ती नक्साङ्कनहरू पानीको आधारमा छ। 100 वर्षमा पानी कति लेभलमा पुग्छ अनि त्यो ठाउँसम्म पानी पुग्छ भने चाहिँ त्यो जोखिम एरिया हो, त्यहाँ नबसौं भन्ने खालको छ। अब हामीले यसले के देखायो भन्दा त्यस्ता हिमालयन कोरिडोरमा पानी मात्र होइन यस्ता गेग्रान सहित आउँछ, गेग्रानको लो एकदम भव्य ठूलो रूप होला यहाँसम्म पुग्यो भन्ने त हामीलाई थाहा भयो। अब हामीले साइन्टिफिक कम्युनिटी हामी रिसर्चरहरूले पनि हामीले के दिनुपर्छ सरकारलाई भन्दा यस्ता खालका बाढी भोलि बढ़ी आयो अथवा कम आयो भने कुन एरियासम्म जाँदछ, त्यो एरिया भएपछि कुन कुन एरिया हाम्रो कटान एरिया हुन्छ, कुन कुन एरिया डिपोजिसन एरिया हुन्छ र कटान एरियामा सरकारलाई हामीले यो ठाउँमा यो राख्नु हुँदैन, कटान एरिया छ भनेर मात्र पुग्दैन, हामीले पोलिसी लेभललाई दिनलाई हामीले ट्रान्सलेट गरिदिनु पर्यो, यहाँ यो नराख्नुहोस्, यहाँ बस्ती बसाउँदा पनि अब हामीले हटाउनै नसक्ने स्थिति छ भने हामीले कसरी इभ्याकुएट गर्ने जनतालाई, कसरी चाहिँ इभ्याकुएसन रूट बनाउने, कहाँ गएर जम्मा हुन भनेर सिकाउने, हो त्यस्ता किसिमका संरचनाहरू बनाएर चाहिँ अब हामीले आगामी दिनका कामहरू गर्नुपर्छ।
1: हामीले भोटेकोसीको उदाहरण यदि हेर्यौं भने त नदीबाट निकै माथि नै बाटो पुल भनेको पुल निकै अग्ला चाहिने, बाटो निकै माथि चाहिने, हाम्रा जलविद्युत आयोजनाहरू त अझ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा, यसलाई कसरी मापदण्ड बनाउन सकिन्छ यी कुराहरू?
0: अब यो मापदण्ड चाहिँ नदीको नदी एउटै नदीमा फरक फरक ठाउँहरू हुन्छन् भनेर बुझेर हामीले संरचना बनाउनु पर्यो। जस्तै हजुरलाई त भोटेकोसीकै कुरा गरौं, हाम्रो चाहिँ रसुवागढीबाट अब टिमुरे साकुरुबिसीसम्म आउँदाखेरिको भिरालो जमिन अनि त्यो खोच भएको हुनाले त्यहाँ यति धेरै भोल्युम आएर पानीको लेभल अब धेरै हाईसम्म पुगेको स्थिति छ, त्यहाँ यति स्पीडमा यो गेग्रान सहितको बाढ़ी आउँछ, त्यसको पावर यति धेरै हुन्छ, त्यसले त्यहाँको सबै कुरालाई कटान गरेर लिएर जान्छ भनेपछि अब त्यहाँनिर डिजाइन गर्दाखेरि पुलहरूमा त्यहाँ त गेग्रान ठूल्ठूला बोल्डर आउने भयो। यदि हामीले अब हेर्नु न एउटा एक्जाम्पल लिउँ, पुल बनाउनु पर्यो, यदि पुलमा तपाईँहरूले बीचतिर पायर देख्नुहुन्छ, बीच बीचमा पायर बनाएर राखेको हुन्छ, यदि त्यस्तो पायर बनाउने हो भने त अनि पायर पायर बीचको हाम्रो पानीको फ्लो एरिया भनेर हामीले हिसाब गर्छौं, त्यो फ्लो एरियामा पानी बगेपछि हाम्रो पुल सुरक्षित हो भनेर बुझ्छौं, तर अब त्यो फ्लो एरियामा गएर ठूला बोल्डर जम्मा भइदियो, रूखहरू आएर जम्मा गइदियो भने त फ्लो एरिया त घट्यो, घटेपछि त पुल त जोखिममा आउने भन्छ। अब त्यस्ता ठाउँमा माथि पुल बनाउँदाखेरि चाहिँ हामीले बीचका पायरहरू नराख्ने, अग्ला अग्ला राख्ने, त्यस्तो किसिमले जानु पर्यो। तर त्यही नदीको तल्लो तटमा आउँदा जहाँ चाहिँ पानी मात्रै हुन्छ त्यहाँ पानीको लेभल बढ्ने हो, पानीको लेभल बढेपछि जमिनलाई उसले स्काउर गर्छ भनेपछि त्यस्तै किसिमले हाम्रो फाउन्डेसनहरू डिजाइन गरेर त्यहाँको फरक हुनुपर्छ भनेपछि एउटै नदीमा पनि हाम्रो मापदण्ड चाहिँ फरक फरक हुनुपर्छ जस्तो चाहिँ मेरो विचारमा।
1: यो पाटोबाट ठ्याक्कै अब संरचना नदी तटीय क्षेत्रहरू विशेष गरी हिमालतिरबाट आएको नदी तटीय क्षेत्रहरूमा चाहिँ कसरी गर्ने भन्ने छलफल पनि यो सँगसँगै हुनु कतिको आवश्यक छ अहिलेकै समयमा?
0: एकदम हुनुपर्छ। अब एकचोटि हाम्रो टेक्निकल, मेरो चाहिँ रिक्वेस्ट के छ नेपाल सरकारलाई भन्दा टेक्निकल अडिट गरौं, किनभने यत्रो हाइड्रो पावर पनि लस भएको छ, हाइड्रो पावरलाई पनि हामीले टेक्निकल अडिट गर्यौँ भने त्यहाँका पोजिटिभ र नेगेटिभ पक्षहरू थाहा हुन्छ। अब हाइड्रो यत्रो नेपालको ब्याकबोन हो अहिले, अब यस्तो लस हुने बित्तिकै लगभग तपाईँको 700 मेगावाट प्रोजेक्टमा चाहिँ हामीलाई असर परेको छ, त्यत्रो धेरै हामीलाई असर परेको छ भने चाहिँ अब हामीले सही ठाउँ कसरी छनौट गर्ने, हाइड्रो पावरको लागि पनि डेब्रीलाई कसरी प्रोजेक्टबाट टाढा मोड्ने, टनेललाई कसरी आइसोलेट गर्ने, अहिले हामीले हेरौँ हाम्रो रेस्क्यूमा कति असर परेको छ, त्यो टनेलको पोर्टलको डिजाइनले गर्दा हो, त्यसको मुखको डिजाइनले गर्दाखेरि त्यसलाई कसरी हामीले चाहिँ डेब्रीबाट टाढा राख्ने, त्यसलाई कसरी आइसोलेसन गर्न सकिन्छ, कसरी हामीले हामीले विपदपछि चाहिँ हामीले रेस्क्यू प्लान भन्दा पनि डिजाइनमै रेस्क्यू प्लानलाई कसरी इन्कर्पोरेट गर्ने हो, यस्ता खालका चाहिँ कुराहरू चाहिँ हामीले हाम्रो कोरिडोरहरूको लागि चाहिँ विचार गर्नुपर्छ र यो सही समय हो सरकारले यसमा अब रेस्क्यु सिद्धिने बित्तिकै हामीले पुनर्निर्माण गर्नुभन्दा अगाडि विज्ञ टोली गरेर यसलाई सम्पूर्ण रूपमा अध्ययन गरेर चाहिँ बल्ल मात्र हामीले पुनर्स्थापनातिर जानुपर्छ।
1: सरले भन्नुभयो कि यिनै कुरामा जोड्दै गर्दाखेरि जलविद्युत आयोजनामा पछिल्ला केही वर्षमा निकै क्षति भएको छ, जस्तो भोटेको सीमै पनि अघिल्लो साल भएको थियो, त्यसै गरी इलामतिर निकै क्षति भयो भने पूर्वमा पनि निकै क्षति भयो गएको सालको असोजतिर आएको बाढीले, त्यसै गरी अहिले त झन् कुरै नगरौं एकदमै धेरै क्षति भयो। भनेपछि हाम्रो जलविद्युत आयोजनाले यी पुलहरू बारम्बार बगाउनु अथवा क्षति हुनुमा चाहिँ डिजाइनको कमजोरी अथवा प्रकृतिलाई आकलन गर्न नसकेको कुन चाहिँ मुख्य कुरा हो, हामीले कुनलाई आधार मानेर अबको योजना बनाउनु?
0: आजको डिजाइनमा चाहिँ हाम्रो हाइड्रो पावरहरूमा सबैमा पानीको आधारमा डिजाइन हुन्छ। पानी 100 वर्षमा कति आउँछ, 1000 वर्षमा कति आउँछ, त्यसले मेरो कंक्रिटको स्ट्रक्चर सेफ हुन्छ कि हुँदैन भनेर हामीले डिजाइन गर्ने हो। अब के भइदियो भन्दा जलवायु परिवर्तन नै भनौँ, त्यसको कारणले जाँडो जाँडो वर्षा हुने, एकैचोटि धेरै वर्षा हुने गर्दाखेरि आजको 500 वर्षको फ्लड भनेर जुन हामी हिसाब गरिरहेछौँ त्यो 5 वर्षपछि त्यो 100 वर्षको हुन सक्छ। भनेपछि त्यो चिज हामीले भविष्यलाई विचार गर्नु पर्यो। एउटा हाम्रो समस्या भनेको हामी पास्टको हिस्टोरिकल ऐतिहासिक डाटा लिएर हामी डिजाइन गर्छौँ, अब हामीले भविष्यलाई प्रोजेक्ट गरेर डिजाइन गर्नु पर्यो। अर्को कुरा, पानी मात्रै हेरेर भएन, पानीले के लिएर आउँछ त्यो कुरालाई विचार गर्नु पर्यो। नदीको बहाव क्षेत्र कहाँसम्म जान सक्छ, गिग्राम सहितको बाढी आयो भने त्यसले कुन लेभलमा जान सक्छ, त्यसको आधारमा हामीले टनेलका मुखहरू कहाँ लगेर राख्ने, त्यस्तो कुराहरू गर्न सकिन्छ। हामीले अब अडिट गर्न बाँकी छ तर कति पावर हाउसबाट चाहिँ इभ्याकुएसन गर्ने छ कि छैन, इभ्याकुएसन पनि पुरियो भने छ त्यसलाई कसरी सेफ ठाउँमा राख्न सकिन्छ, जसको कारणले भोलि केही भवितव्य भइहाल्नेछ भने अर्को बाटोबाट बाहिर निस्किन सकियोस्, त्यसलाई कसरी आइसोलेसन गर्ने, त्यसलाई कसरी अर्ली वार्निङ सिस्टममा जोडेर एउटा सानो घटनामाथि थाहा हुने बित्तिकै कंक्रिटका गेटहरू राखेर डिफ्लेक्टरहरू राखेर त्यसलाई कसरी बचाउने हो, यस्ता खालका सम्पूर्ण रूपमा एउटा सिस्टमको रूपमा इभ्याकुएसन, अर्ली वार्निङ सिस्टम अनि डिजाइन सबैलाई जोडेर चाहिँ हामीले अब आगामी दिनमा चाहिँ हाइड्रो पावरको संरचनालाई डिजाइनमा चाहिँ लानु।
1: है तपाईँले जोड्नुभएको एउटा कुरा मलाई एकदमै चाख लागेको कुरा, तपाईँले योभन्दा अगाडि चाहिँ बितेको 100 वर्षमा 1000 वर्षमा कति पानी त्यहाँ बग्थ्यो भन्ने किसिमबाट अनुमान हुन्थ्यो, अब चाहिँ नयाँ यो किसिमको जोखिम पनि छ भनेर नयाँ जोखिमलाई पनि आकलन गर्नुपर्ने कुरा
0: जोड्नुभयो। अब भविष्यमा हेर्नु न, अब कम समयमा धेरै पानी पर्ने भइरहेछ, पहिलेको त त्यो थिएन, अनि पहिलेका जुन डाटा आए त्यसमा त ती कन्सेप्टहरू थिएन, भने अब त्यसको आधारमा चाहिँ पानी यति आउला भनेर आकलन गर्दा त हामी त कम पर्यो, र पानी मात्र आकलन गरेन भने हाम्रोमा त यस्तो पनि आउँदो रहेछ भन्ने कुरा अब त धेरैले बुझ्नु भएको छ। जबकि हामीलाई यो अझ मात्र बुझे होइन, हामीले त यो हामीसँग त नलेज यति धेरै छ पहिलेदेखि यस्ता डेब्री फ्लोको, तर त्यो नलेजलाई हामीले अघि तपाईँले भने जस्तो पर्दैन कि, अब किनभने त्यसले त कस्टलाई बढाउँछ नि त, कस्ट किन बढाउने यदि पर्दैन आएकै छैन भन्ने खालको थियो, अब त्यसलाई त्यसरी नेग्लेक्ट गर्नु हुँदैन र त्यो चिज पनि राखेर पानी बेसिसमा हिस्टोरिकल होइन फ्युचर आगामी वर्ष के हुन सक्छ भनेर हामीसँग त्यसका प्रविधिहरू छन्, त्यो प्रविधि सहित जोडेर अबका हाइड्रो पावर डिजाइन चाहिँ गर्नुपर्छ।
1: आगामी वर्षमा के हुन सक्छ भन्ने, जस्तो भोटेको सीमा चाहिँ यो स्तरको बाढी आयो भने यस्तै ल्याउन सक्ने स्रोत चाहिँ मैले अर्को ठाउँमा जलविद्युत आयोजना बनाउँदै गर्दा त्यसको माथि स्रोतमा चाहिँ त्यस्तै किसिमको सम्भावित स्रोत छ कि छैन भनेर जाँच गर्न सकिने अवस्था चाहिँ कतिको छ?
0: अब यस्तो छ, यसको लागि अब हामी जस्तो वैज्ञानिक समुदायहरूको चाहिँ ठूलो रोल छ, नेपाल सरकारले रिच आउट गर्नुपर्छ, नेपालमा धेरै व्यक्तिहरू हुनुहुन्छ, एक्सपर्टहरू हुनुहुन्छ यसमा। अब हामीले एउटा चाहिँ अहिले चाहिँ मोडल बनाउन सक्छौँ, त्यो मोडल भनेको चाहिँ एउटा हामीले चाहिँ एउटा प्रेडिक्सन गर्ने हो, हामीसँग यसका विभिन्न साइन्टिफिक इक्वेसनहरू हुन्छन् जसको कारणले चाहिँ हामी अहिलेको बाढी कसरी गयो भनेर हामी पहिले रसुवाको यो बाढीलाई चाहिँ गरौं, गरेपछि माथि हामी के गर्छौं भन्दा डेब्री फ्लो इनपुट दिन्छौं, अनि कहाँ कहाँ कति जम्मा भएछ भनेर हामी म्याच गराउँछौ अहिलेको सिस्टमसँग, र त्यो म्याच गराएपछि हाम्रो मोडल तयार भयो। अब त्यसको माथिपट्टि हामीले अहिलेभन्दा दुई गुणा बनाइदियो हालिदिने, त्यसपछि कहाँ पुग्दो रहेछ हेर्ने, आधा भयो भने कहाँ पुग्दो रहेछ हेर्ने, भनेपछि हामीलाई एउटा जोखिम कोरिडोरको चाहिँ टेन्टेटिभ रूपमा चाहिँ हामीलाई आइडिया हुन्छ। अनि त्यो मोडल यहाँ बनाइसकेपछि त्यस्तै मोडलहरू चाहिँ, त्यसलाई हामी साइन्टिफिक मोडल भन्छौँ, त्यो मोडल चाहिँ हामीले अरू रिभर बेसिनमा पनि हामीले गर्न सक्ने हो भने हामी सबै ठाउँमा जोखिम गर्न सक्छौँ। अब यसको लागि चाहिँ विश्वविद्यालयहरू हुनुहुन्छ, एकदमै धेरै विश्वविद्यालयमा एक्सपर्टहरू हुन्छ, नेपाल सरकारले रिच आउट गर्ने अथवा हाम्रो सरकारकै संस्थाहरू छन्, एनडीआरआरएमए भन्ने छ, विभिन्न संस्थाहरू छन्, र उनीहरूसँग मिलेर हामीले अब हाम्रो यो हिमालयन बेसिनमा चाहिँ यो गर्न ढिला गर्नु हुँदैन।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी भोटेकोशी बाढी त्यसबाट धेरै क्षति हुनका कारण र अबको व्यवस्थापनका बारेमा पुलचोक इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी भोटेकोशी बाढ़ी, त्यसबाट धेरै क्षति हुनका कारण र अबको व्यवस्थापनका बारेमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब जलवायु न्याय र हानि नोक्सानीको क्षतिपूर्तिका बारेमा कुरा गरौं। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै जलवायु न्यायको लागि पहल गर्नुपर्ने माग उठिरहेको छ। के यो घटनालाई जलवायु परिवर्तनसँग जोडेर न्यायको खोजी गर्न सकिन्छ त? यही प्रश्नबाट पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँगको कुराकानीलाई जोडौं।
2: एकदमै सकिन्छ, अहिले हाम्रो जलवायु न्यायको कुरा धेरै नै शुरू भएको छ। तर एउटा कुरा के बुझौं भन्दाखेरि, जलवायु न्यायको लागि हामी जाँदाखेरि विभिन्न देशहरूमा पनि यस्ता घटनाहरू हुन्छन्, उनीहरूले पनि आफ्नो किसिमले चाहिँ यसलाई उठाइरहेको हुन्छन् र हामीलाई सोधिने प्रथम प्रश्न भनेको चाहिँ तपाईँहरूको यो रसुवा घटना चाहिँ जलवायु परिवर्तनले गरेको भन्ने प्रमाण तपाईँहरूसँग के छ भन्ने कुरा नै आउँछ। र त्यसको बेलामा चाहिँ हामीसँग त्यसको प्रमाणहरू आजको दिनमा हामीले चाहिँ होला, त्यसको ब्याकग्राउण्ड होला, तर जलवायु परिवर्तनको कारणले भएको भन्ने हामीसँग चाहिँ हामीले आन्सर दिन सक्दैनौँ। त्यही भएको हुनाले अब हामीले जलवायु न्यायको लागि चाहिँ हामी चाहिँ 0.05% कार्बन उत्सर्जन गर्छौं, त्यही भएर हामीले चाहिँ न्याय पाउनु पर्यो भने त्यसले हामीले न्याय पाउनेवाला छैनौं। त्यो हाम्रो लागि स्ट्रङ इभिडेन्स हुँदैन, त्यही भएर हामीले इभिडेन्स दिनुपर्छ। र इभिडेन्स भनेको कस्तो दिने भन्दाखेरि चाहिँ अहिले मलाई लागेको मेरो व्यक्तिगत कुरा चाहिँ हामी ब्याकग्राउण्ड इन्फर्मेसनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौँ अप्लाई गर्नको लागि। हामीले जलवायु न्यायको लागि एउटा केस स्टडी हामी के बनाउन सक्छौँ भन्दा, आईपीसीसीले भनेको छ हिमालयनमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो हाम्रो हिन्दुकुश हिमालय इसी मोडले हामीलाई के भनेको छ भन्दा, अघि नै मैले भने प्री इण्डस्ट्रियल एरिया एरा भन्दा 1.5 डिग्रीमा चाहिँ यदि विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने हुनुहुन्छ। भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौँ भने, यो जुन क्षति भयो, यो ट्रिगरिङ मेकानिजम जुन अहिले आइस एभलेन्सी भयो, त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ अब खोज गरेर थाहा होला, तर यी ब्याकग्राउण्ड पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही भएर हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्यायमा चाहिँ एकदमै न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: यो भोटेकोशी बाढीपछि चाहिँ धेरैले पटक पटक भनेको चाहिँ जलवायु न्याय सँगसँगै यो हानि नोक्सान क्षतिपूर्ति चाहिँ हामीले माग्नुपर्छ, पाउनुपर्छ भन्ने कुरा चाहिँ एकदम धेरै चर्चामा आएको छ। साँच्चै सर्वसाधारणले बुझ्ने गरी भन्दाखेरि त्यो माग्ने ठाउँ चाहिँ कहाँ हो र हामी कहाँ गएर के कुरा लगेर माग्नुपर्छ?
2: अब यो लस एन्ड ड्यामेज फण्ड भन्ने छ, फण्ड फर रिस्पोन्डिङ टु लस एण्ड ड्यामेज, एफआरएलडी एफआरएलडी भन्छौ। तर यसको समस्या के छ हामी सबैले बुझ्नुपर्ने भन्दा, यसमा अप्लाई गर्ने एउटा विन्डो हुन्छ, डिसेम्बरदेखि जूनसम्म, 25 डिसेम्बरदेखि 2026 जूनसम्म अप्लाई गरिसक्नु पर्थ्यो। त्यो हाम्रो रसुवा त्यसपछिको घटना भएकोले हामी त्यहाँ अप्लाई गर्ने स्थिति छैन। र यसमा के छ, बर्मुडा इम्प्लिमेन्टेशन मोडल भनेर बीआईएम भन्छ, त्यसले के भन्छ भने यस्तो एप्लिकेशनमा $5-20 मिलियन मात्र दिने भन्छ। भनेपछि अब नेपालले, जबकि अहिले एलडीसीका 26 सदस्य हुन्छन् जसमा 14 डेभलपिङ कन्ट्रीका, 12 डेभलप कन्ट्रीका, डेभलपिङ कन्ट्रीले त चाँडो बोर्ड मिटिङ बस्नु पर्यो भनेका छन्, त्यो गर्दा पनि हामीले जम्मा 20 मिलियन पाउने जस्तो स्थिति छ। त्यो भनेको हाम्रो लागि जुन क्षति भएको छ रसोमा त्यो केही पनि होइन। अब के एउटा एक्स्ट्रा अर्डिनरी बोर्डले निर्णय गरिदिनु पर्यो र नेपाललाई चाहिँ हामी यति पैसा दिउँ, तर त्यो चाहिँ एकदमै हामीलाई चाहिँ गाह्रो छ, त्यसलाई कसरी भन्ने। त्यो सँगसँगै अब हामीले चाहिँ जलवायु न्याय र यस्तो रिकन्स्ट्रक्सन जुन लस एन्ड ड्यामेज हुनु, यसको लागि चाहिँ एउटा प्याकेज बनाएर, फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग, डेभलप कन्ट्रीसँग रहने नै हो। दोस्रो, जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ, रिकभरीको लागि पैसा माग्न सक्छौँ। त्यस्तै हामीले जीसीएफसँग, हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेसन फण्डहरू छ, त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौँ। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी, मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सेन्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि हाम्रो जनशक्ति तयार पार्नको लागि भोलि यस्ता किसिमलाई चाहिँ फण्ड लिन सक्छ। त्यही भएर एउटा सम्पूर्ण यस्ता फण्डहरू जहाँ जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्न सक्ने हो भने अब त्यही पनि एउटा होल यत्रो रसुवा जस्तो डिजास्टरको लागि चाहिँ अहिलेको जुन हामीले धेरै जसोले यो लस एन्ड ड्यामेज यो फण्ड भनिरहेको छौँ त्यसबाट चाहिँ अहिलेको नियमले चाहिँ हामीले धेरै पाउने जस्तो स्थिति चाहिँ छैन।
1: जस्तो लस एन्ड ड्यामेज फण्ड एउटा भइसक्यो, सँगसँगै यो भोटेकोसी जस्तो यो चाहिँ एक किसिमले सीमा पार नदी भयो, पारीबाट आएको नदी पनि भयो, यसमा दुईपट्टि नै क्षति छ। यसको बेसिनका बाढ़ीको कारण विस्थापित र प्रभावित भएका नागरिकहरूले एकदम प्रत्यक्ष छिटो लाभ पाउने व्यावहारिक कुनै संयन्त्रहरू चाहिँ छ कि छैन, त्यो संयन्त्रमा चाहिँ हामी केही प्रवेश गर्नु।
2: संयन्त्र अघि मैले भने के हो, जस्तै अब रिकभरी गर्नको लागि वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्डमा अप्लाई गर्न सकिन्छ नेपाल सरकारले फर्मली गर्दाखेरि चाहिँ। त्यसमा सम्भावना किन छ भने अहिले अघि नै हामीले कुरा गर्यौँ, यत्रो इन्टरनेशनल मिडिया यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ। तर यसलाई ढिलो हुन दिनु हुँदैन, ढिलो हुँदै गएपछि अरू देशहरूबाट यति धेरै एप्लिकेशनहरू आएको हुन्छ, त्यो भएर यही बेलामा हामीले रिकभरीको लागि चाहिँ अब मैले अघि नै भने नि हामीले टुक्रा टुक्रा गर्ने क्या, हामीले अर्ली वार्निङ एउटै प्याकेजमा हामी सम्भव हुँदैन। अर्ली वार्निङ जुन पूर्व सूचना प्रणालीको लागि एउटा पैसा माग्ने, त्यस्तै लस एन्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने, त्यसपछि जीसीएफबाट अर्को लिने, वर्ल्ड ब्याङ्कबाट अर्को लिने, त्यसरी हामीले एउटा प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौं र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ हामीले म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्ने।
1: यो दावी गर्ने कुरा अहिले तपाईँले एउटा योजनाबद्ध दावीको कुराहरू गर्नुभयो, यसरी हेर्दाखेरि बाढीले भौतिक संरचना ढालेको हिसाब त लगभग तत्काल देखिन्छ, जलविद्युतमा यति क्षति भयो अथवा घरहरू यति गए, यी सबै कुराहरू देखिन्छ, यहाँको पुल यति गयो, सड़क यति गयो, सबै कुरा देखियो। तर स्थानीयको जनजीवन अहिले तपाईँले भन्नुभयो अन्यत्र टाढा सार्दा पनि पुनर्स्थापना गर्दा पनि उनीहरूको जीविकोपार्जन संस्कृतिदेखि हरेक कुरा हेर्नुपर्छ भन्नुभयो, त्यो जनजीवनमा पारेको परम्परा, स्थानीय अर्थतन्त्र, मानसिक स्वास्थ्य, यी किसिमका सबै किसिमका क्षतिहरूलाई मूल्याङ्कन गरेर क्षतिपूर्ति दावी गर्ने प्रणालीमा कतिको हामी सुस्त छौं र त्यो कतिको आवश्यक छ।
2: अब अहिले हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई। मैले अघि नै भने धेरै चिज यी कुराहरू हामीले डकुमेन्टेशन गर्न सक्ने हो भने यो हाम्रो यसमा चाहिँ हामीले धेरै दावी गर्न सकिन्छ। तर हामीले प्रपर रूपमा इकोनोमिक लस, नन इकोनोमिक लस, ह्युमन लसदेखि लिएर अहिले हामीसँग एभाइलेबल जति डाटा छ, इभन लस एन्ड ड्यामेज फण्डकै वेबसाइटमा पनि मैले उनीहरूले नै यसलाई चाहिँ एउटा डिजास्टरको रूपमा चित्रित गरेर एउटा प्रेस नोट निकालेको देखिया छ। धेरै कुरा अहिले हामीलाई फाइदा छ, ती कुराहरूको बेसिसमा अहिले हामीले चाहिँ यसमा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
1: यो सँगसँगै यो सहकारी र कूटनीतिको कुरा गर्दा चाहिँ भोटेकोसी नदीको मुख्य उद्गम स्थल तिब्बत अर्थात चीनमा भयो, माथिल्लो क्षेत्रमा हुने अरू पनि हिम नदी अथवा हिमतालहरू अथवा यस्तै किसिमको बाढी सम्भावित क्षेत्रहरू तिब्बतमा छन् र जसको असर हामी नेपालमा पर्न सक्छ। यस्तो बेलामा चाहिँ तल्लो तटीय क्षेत्रमा नेपालमा हुने क्षतिबारे पूर्व सूचना प्रणालीहरू यो कुराहरू बनाउँदाखेरि अन्तर्राष्ट्रिय भनौँ विशेष गरी चीनसँग समन्वय र सहकारी कतिको हुनु

0: र उनीहरूको सीसीटीभीदेखि लिएर उनीहरूको सेटेलाइटदेखि लिएर इमेजिनहरू अघि धेरै भएको हुनाले ती डाटाहरूलाई चाहिँ हामीले चाहिँ रियल टाइममा चाहिँ हाम्रोमा सेयरिङ गर्न पाउने हो भने र गरी पनि राछौं त्यसलाई अझै विस्तृत बनाउन सक्ने हो भने राम्रो हुन्छ। त्यसको लागि हामीले तल्लो तटीय क्षेत्रको लागि भारतसँगको सम्बन्ध भारतको आफ्नै सेटेलाइटहरू पनि छ त्यो डाटाहरू पनि हामीले लिने भारतसँग पनि राम्रो सम्बन्ध छ र चाइनासँगको सम्बन्धबाट पनि हामीले यो मेकानिजम बनाउने हो भने हामीलाई धेरै नै सजिलो हुन्छ।
1: हामीले भोटेको समय दुई वर्ष घटनाहरू अघिल्लो वर्ष र अहिलेको दुईटै घटना हेर्यौं भने चीनतर्फबाट सूचना लिने क्रममा चाहिँ नेपाल सरकारका संयन्त्रहरू अलिक ढिला भएको हो कि भन्ने किसिमको भान चाहिँ धेरैले भएको छ। कतिपय तपाईँहरू जस्तो विज्ञले व्यक्तिगत सम्बन्धको आधारमा कतिपय कुराहरू ल्याइसक्दा हुन त यता छलफल गर्न अथवा त्यसको निचोड्न पुग्न टाइम लाग्यो होला, तर अलिक पछि सूचना आएको हो कि भने हाम्रो सरकारी स्तरबाट एकदम सहज रूपमा सूचना ल्याउनको लागि चाहिँ थप के गर्नुपर्ने सुझाव
0: अब त्यस्तै चाहिँ अब छ भन्ने मलाई लाग्दैन। मैले डीएचएमका साथीहरूसँग कुरा गर्दाखेरि पनि अब त्यस्तो सूचना चाहिँ आदान प्रदान भइ नै रहेको हुन्छ, तर सूचनाको आदान प्रदान चाहिँ कति समयमा हुन्छ, अब रियल टाइममा हुन्छ कि हुँदैन, हामीले त त्यो नसोचे पनि हुन सक्छ। त्यही भएकोले अब पाकै छैन उताबाट हामीलाई सूचना सेयर भएको छैन जस्ता जुन न्युज आछन् ती चाहिँ गलत न्युजहरू हुन्, त्यस्तो चाहिँ छैन, सेयरिङ चाहिँ भएको छ। तर त्यसलाई मैले भनेको अझै रियल टाइममा हुने गरी अझै बलियो संरचना चाहिँ बनाउनु पर्छ जस्तो मलाई लाग्छ।
1: यसपालिकै घटनालाई हेर्दा चाहिँ चीनले सूचना नदिएको भन्दा नै उसले पनि ढिलै थाहा पाएको अथवा उसका संयन्त्रहरूले पनि
0: हिमालयनमा हाम्रो स्टडी छैन, हिमालयनमा हामीले अझै राम्रोसँग मोनिटरिङ गरेका छैनौँ, अब चाइनाले पनि त्यो कुरा आफ्नोमा लस भएको छ। अब हामी दुवैजना बसेर चाइना धेरै विकसित भएको छ टेक्नोलोजीमा र उसको टेक्नोलोजी र सेटेलाइट युज गरेर हामीले हिमालयन क्षेत्रलाई मोनिटरिङ गर्न सक्ने हो भने चाहिँ हामी धेरै पहिले नै यस्ता घटनाहरूको बारेमा चाहिँ पूर्व जानकारी पाइन्थ्यो।
1: तपाईँ अहिले कार्यक्रम बदलिदो नेपालमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ
2: शाखा Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: पर्माफ्रोस्ट मेल्टिङ भइरहेछ, टेम्परेचर राइज भइरहेको छ, त्यहाँ चाहिँ विभिन्न खालका संरचना चेन्ज भइरहेको छ भन्ने कुरा चाहिँ एउटा हामीले गर्ने अध्ययन भनेको चाहिँ सोर्समा ग्लेसियरको बारेमा र त्यसमा क्लाइमेट चेन्जको इम्प्याक्ट गर्नुपर्छ। दोस्रो हामीले गर्न सक्ने भनेको हामीले त्यो नदी जब बग्छ, नदी इन्जिनियरिङ भन्छौँ हामी, नदी इन्जिनियरिङमा बाढी आउनु र यस्तो गेग्रान सहितको बाढी आउँदा चाहिँ कस्तो असर पर्छ भनेर हामीले सिम्पल कम्प्युटर मोडलहरू हामीले इक्वेसनहरू युज गरेर हामीले एभाइलेबल भएका एकदम सोफिस्टिकेटेड धेरै मिल्ने अन्तर्राष्ट्रिय मोडलहरू छन् त्यो मोडल युज गरेर हाम्रो विश्वविद्यालय अथवा हामी नै त्यो काम पनि गरिरहेछौं। त्यस्तो किसिमको चाहिँ अहिलेको यो ठाउँमा त्यस्ता मोडल बनाउने र यस्तै मोडलहरू अरू पनि विभिन्न कोरिडोरहरूमा बनाउने त्यो गर्ने, तेस्रा किसिमका युनिभर्सिटी अथवा हाम्रा एक्सपर्टहरू चाहिँ प्लानरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब ल यस्तो किसिमको चाहिँ डिपोजिसन अथवा कटान भएको एरिया हो, अब त्यसलाई कसरी बस्तीलाई पुनर्स्थापन गर्ने, अर्बन प्लानिङ भन्छौँ अथवा रूरल प्लानिङ भन्छौँ, प्लानिङ गर्ने गरी चाहिँ एउटा किसिमको अध्ययन गरेर नेपाल सरकारलाई एउटा सोर्समा क्लाइमेट चेन्ज भइरहेछ यस्तो भइरहेछ भन्ने एउटा खालको साइन्टिफिक प्रतिवेदन दिने, अर्को नदीमा यस्तो खालको फ्लो हुन्छ, हाम्रोमा चाहिँ यहाँ यहाँ कटान हुन्छ, यहाँ डिपोजिट हुन्छ, यहाँ यस्तो चेन्जेस आउँछ भनेर त्यस्ता खालका सूचना सरकारलाई दिने, र तेस्रो चाहिँ बस्ती त्यस्तो ठाउँ भएकोले यसरी बसाउन सकिन्छ, यसरी इभ्याकुएसन प्लानिङ गर्ने, अब हाम्रो चाहिँ इन्फ्रास्ट्रक्चर प्लानिङ नदी कोरिडोर नभएर यहाँ गर्ने अथवा हाइड्रो पावरमा त्यस्तो गर्ने भनेर अर्को खालको प्रतिवेदन यसरी चाहिँ युनिभर्सिटीहरूसँग चाहिँ यो गरेर यदि सरकारले लिने हो त एउटा बृहत प्रतिवेदन हुन्छ, र त्यो प्रतिवेदन हामीले कोरिडोरमा लागू गर्ने हो भने त हामी त धेरै मात्रामा यस्ता जोखिमबाट त बच्छ।
1: विशेष गरी माथि हिमालकै छेउतिर अथवा हिमालतिर नै भएको स्रोत र जोखिमको पूर्वानुमान गर्दा त्यसको अध्ययन गर्दा चाहिँ पछि केही वर्ष अघिसम्म भनिने गरेको कुरा चाहिँ त्यहाँ एकदम महँगो छ, टाढा छ, भौगोलिक विकट छ, मान्छे पुगेर गर्न सकिँदैन, कतिपय कुराहरू हाम्रो प्रविधिले गरेका कुराहरू नमिल्न पनि सक्छन् भन्ने कुरा थिए। पछिल्लो समयमा चाहिँ हाम्रो प्रविधिको विकासले हामी यहीँ बसेर गरेका अनुगमन अथवा खोजहरूले

0: कतिको सही तथ्याङ्क दिन सक्छन् जस्तो लाग्छ?
1: अब यस्तो छ, अब रसुवामा तपाईँको चुनौती सेन्सर राख्नु त चुनौती होइन, त्यहाँ पहाड़हरूमा चाहिँ चुनौती के हुन्छ भन्दाखेरि डाटा, हाम्रो मेन डाटा हो। अब पावर सप्लाई कसरी गर्ने, फल्स अलार्महरू कसरी छुट्याउने, केही मिनटमा वार्निङलाई कसरी इभ्याकुएसनमा लाने, यस्ता पूर्व सूचना प्रणाली स्थापना गर्न चाहिँ हामीलाई त्यहाँ समस्या त छ, तर त्यो समस्या नै कम्प्लिटली अब नगर्न सकिने होइन। तर अब जति यो अध्ययन भन्नुभयो नि, अब अध्ययन चाहिँ डाटाबाट हुन्छ, डाटा नभई हामी अध्ययन गर्न सक्दैनौँ, हामीसँग एभाइलेबल डाटा इन्फर्मेसन चाहिन्छ। त्यही भएर जबसम्म डाटा हुँदैन हाम्रो अध्ययन अपुरो हुन्छ, हामीले त्यसलाई चाहिँ ट्रान्सलेट गर्न सक्दैन, हामीले मान्छेलाई बुझ्ने भाषामा भन्न सक्दैन, हामीले यहाँ आयो भने अब जनताले नपत्याउने खालको हुन्छ। त्यही भएर डाटा र डाटा हामीलाई चाहियो, डाटाबेस व्यवस्थापन आजबाट गरौं, र त्यो गर्न सक्ने हो भने विश्वविद्यालयको अनुसन्धानलाई अझै बढी चाहिँ विश्वसनीय बनाएर त्यसलाई पोलिसीसँग चाहिँ जोड्न सक्छ।
0: विशेष गरी विश्वविद्यालय अथवा अन्य संस्थाहरूले पनि अध्ययन यो किसिमको अध्ययन गर्दै गर्दा चाहिँ आधुनिक भूपग्रह अथवा मोडलिङ प्रविधिहरू, यी जुन प्रविधि छन् त्यो सँगसँगै स्थानीय समुदायको परम्परागत अनुभव र ज्ञानलाई कसरी जोड्न सक्छ?
1: एकदम रैथाने ज्ञान त हाम्रो लागि त एकदम इम्पोर्टेन्ट हुन्छ। हामी एज अ वैज्ञानिक चाहिँ हामी यहाँ पुग्न सक्छ नदी भन्ने हुन्छ, तर त्यहाँ भएका लोकल एरियाको पिपुलहरूले पुरानो परापूर्व कालमा अथवा पहिला एरियाहरूमा यहाँसम्म पुगेका छ, नदी यसरी चेन्ज भएको छ, जस्ता लोकल इन्फर्मेसनहरू हुन्छ, उहाँहरूलाई नै थाहा हुन्छ। हामीले इभ्याकुएसन रोड त यसरी यहाँबाट भाग्न सक्ने हो भने चाहिँ हामी चाँडो यो ठाउँमा पुग्न सक्छौ भन्नाले, यो कस्तो हो भने विज्ञान रहनुपर्छ, तर विज्ञानमा जहिले पनि यो रैथानिक ज्ञान भन्छौं हामी, रैथानिक ज्ञान र विज्ञानलाई समायोजन गरेर हामीले यदि प्लान गर्ने हो भने चाहिँ पक्कै पनि यो एकदम राम्रो हुन्छ जस्तो मलाई लाग्छ। हामीसँग यस्ता धेरै रैथानिक ज्ञानहरू छ, म फिल्ड भिजिट जाँदाखेरि त्यहाँ जनताहरूसँग बस्दाहरू थाहा हुन्छ, कहिलेकाहीँ हामीले पानी नापेको हुन्छौं अनि पानी चाहिँ यहाँसम्म पुग्छ, 100 वर्षको फ्लड भन्छौं अथवा 50 वर्षको फ्लड भन्छौं, र एउटा 80 वर्षको एउटा बुढापाकालाई चाहिँ तपाईँको जीवनकालमा पानी कहाँ पुगेको थियो भन्दा उहाँले अर्कै ठाउँ देखाउनुहुन्छ भने चाहिँ उहाँ 80 वर्ष हुनुहुन्छ भने 50 वर्षको त फ्लड त उहाँ नै भयो नि, डाटा हामीले निकाल्नु परेन। त्यो कम्पेरिजन गर्दा पनि कहिलेकाहीँ हामीले गरेको विज्ञानबाट चाहिँ हामीले चेन्ज गरेर ए यहाँ हुँदो रहेछ भन्ने खालको हुन्छ, त्यसले यस्तो खालको समायोजन चाहिँ हामीले गर्नुपर्छ।
0: त्यससँगै अनुसन्धान र नीतिमा भएको अन्तर्को पनि कतिपय चर्चा हुन्छ। जस्तो मैले एउटा उदाहरणको रूपमा विश्वविद्यालयमा हुने कतिपय अनुसन्धान, धेरै छ अनुसन्धानहरू चाहिँ पुस्तकालय वा जर्नलमा सीमित भएको भन्ने आरोप लाग्ने गरेको छ। जर्नल प्रकाशित भयो त्यस पछाडि कमैले बुझ्छन्, त्यसलाई संचार माध्यम लगायत नीति निर्माण तहमा राम्रोसँग नपुगेको, त्यसले गर्दा चाहिँ भोटेकोसी जस्ता संवेदनशील क्षेत्रमा आउने समस्यालाई कसरी अध्ययन गरेको भए पनि त्यो कार्यान्वयन नभएको कुरा छ। त्यो अनुसन्धानलाई चाहिँ राज्यको नीति योजना पूर्व सूचना प्रणालीमा जोड्नको लागि चाहिँ कस्तो संयन्त्र चाहिन्छ?
1: अब एकदम राम्रो प्रश्न गर्नुभयो। सधैँ हामीले अरूलाई दोष लाएर पनि हुँदैन, हाम्रो यो साइन्टिफिक कम्युनिटी वैज्ञानिक समुदायको पनि हाम्रो आफ्नै समस्या छ। हामीले चाहिँ के गरिरहेछौँ भन्दा अब पेपरमा, राम्रो पेपरमा, जर्नलमा नाम के अरे पब्लिस गर्ने हिसाबले चाहिँ हामीले एकदम जार्गनहरू युज गरेर त्यसलाई पोलिसीसँग नजोडिएको भन्ने कारणमा हाम्रो पनि दोष छ। हामीले त्यसलाई राम्रोसँग ट्रान्सलेट गरिरहेको छैनौँ। हामीसँग छ, हामीले जोखिम म्याप नक्सा बनाउँदाखेरि चाहिँ यहाँ जोखिम छ ल भनौँ न टिमुरेमा जोखिम छ भनेर हामी जर्नलमा पब्लिस गर्छौं, तर हामी के भन्दैनौँ भन्दा अब टिमुरेमा जोखिम छ भने टिमुरेको यो इलिभेसनसम्म स्कूल नबनाऊ, यहाँ चाहिँ बस्ती नराख, यहाँ चाहिँ यस्तो गर्नु पर्यो, अथवा स्याप्रुबेसी आइसकेपछि स्याप्रुबेसीमा यस्तो खालको हुन्छ जोखिम भनेर भन्छौं, तर त्यसलाई पोलिसीले बुझ्ने भाषामा हामीले ट्रान्सलेट गरेका छैनौँ। र हामी सबै वैज्ञानिक कम्युनिटी जसले चाहिँ काम गरिरहेछ, रिसर्च गरिरहेछ, पहिलो हाम्रो दोष हो, हामीले अब यो छोड्नु पर्यो, हामीले गरेको अनुसन्धानले यदि देशलाई कुनै किसिमको फाइदा हुँदैन भने त्यो अनुसन्धान भनेको हाम्रो लागि केही पनि होइन। त्यसकारण हामीले अब अनुसन्धान देशलाई मिल्ने हुनु पर्यो, र गरेर मात्र होइन त्यसलाई चाहिँ ट्रान्सलेट गरेर हाम्रो पोलिटिसियन हाम्रो पोलिसीमा चाहिँ आउनु पर्यो। हामीले अनुसन्धान गरेका छौँ, हाम्रो डिजाइन म्यानुअल अर्को छ, अब हामीले त्यसलाई डिजाइन म्यानुअलमा किन एड गर्न सकिरहेको छैनौँ? त्यो हामीले गेग्रान्ड सम्बन्धित हामीसँग नलेज थियो त, त्यसलाई हामीले किन पुल डिजाइनको म्यानुअलमा समायोजन गर्न सकेनौँ भन्दा तपाईँले भनेको हामी आफ्नो तरिकाले लागिरहेछौँ, नेपाल सरकार आफ्नो तरिकाले लाग्छ, हामीले बुझाउन पनि सक्नुपर्छ, र त्यसमा हामीले पनि त्यत्तिकै दोषी छौं जस्तो लाग्छ।
0: तपाईँहरू जस्ता वैज्ञानिकहरूले गर्ने कुरा एउटा भयो, त्यो त्यसको लागि फेरि छलफल गर्ने कुरा, त्यो अनुसन्धान प्रकाशन गर्नको लागि त त्यो जर्नलको निश्चित एउटा फर्मेट अथवा उसको कार्य दिशा हुन्छ, त्यो अनुसार गर्नु पर्यो, छुट्टै कुरा भयो। तर त्यो प्रकाशन भइसकेपछि, अनुसन्धान सकिसकेपछि चाहिँ सरकारले खोजी गर्नु कतिको आवश्यक छ वैज्ञानिकहरूलाई, तिमीले यस्तो प्रकाशन गरेर यसमा कसरी चाहिँ हाम्रो नीतिसँग जोडिन्छ भन्ने कुरा, र तपाईँहरू जस्ता वैज्ञानिक र यो नीति निर्माता बीच जोड्नको लागि संचार माध्यमले चाहिँ कस्तो भूमिका खेल्न सक्छन् त्यस्ता विषयहरूमा?
1: एकदम संचार माध्यमले अहिले नै अहिले यही घटनापछि हेर्नुहोस्, यति धेरै संचार माध्यमबाट विज्ञहरूले आफ्नो कुराहरू राखिरहनु भएको छ, यो त एकदम राम्रो प्लेटफर्म हो। नेपाल सरकारलाई कुन कुन एरियाका विज्ञहरू छ, कतिजना अझै संचार माध्यममा आइसक्नु भएको छैन तर एकदमै राम्रो काम गरेर विश्वविद्यालय इभेन सरकारी संयन्त्रमा पनि धेरै रिसर्चरहरू हुनुहुन्छ। त्यही भएर अब चाहिँ हामीले के सोच्नु पर्यो नेपाल सरकारको हिसाबले भन्दाखेरि, अब जस्तै ठूलो विपद भयो अब एउटा एडहक एक्सपर्ट कमिटी बनाइदिउँ भने मात्र होइन कि विश्वविद्यालयका विशेषज्ञहरूको रोस्टर बनाऊ, डीएचएममा एनडीआरआरएम भयो, मिनिस्ट्रीहरूमा धेरैजना हुनुहुन्छ, डिपार्टमेन्ट अफ रोड, स्थानीय सरकार, प्राइभेट सेक्टर सम्मिलित एउटा पर्मानेन्ट टेक्निकल प्लेटफर्म चाहिँ हुनुपर्छ र त्यो चीज चाहिँ हामीले नयाँ संरचना बनाइरहनु पर्दैन र एनडीआरआरएमलाई नै जिम्मा दिउँ अथवा अरू कुनैलाई जिम्मा दिएर उनीहरूले त्यो खालको बनाएर प्रत्येक समयमा त्यसमा छलफल गर्ने, उहाँहरूको पब्लिश गरेका कुराहरूलाई सियरिङ गर्ने अनि त्यसलाई चाहिँ नेपालीमा अब ल सबै वैज्ञानिकहरूलाई हामी के भन्ने भन्दा नेपाल सम्बन्धी तिमीहरूले अध्ययन गरेका छौ भने त्यसको एउटा नेपालीको नोट पोलिसी लेभलले बुझ्ने खालको नोट पनि तिमीहरूले हामीलाई बुझाउनुपर्छ भन्ने खालको चीज गरिदिन सक्ने हो भने हामीले त्यो कुरा चाहिँ धेरै कुरा सल्भ गर्न सक्छौँ।
0: अब हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आएका छौँ, नीतिगत सुधार र निष्कर्षमा जाउँ। अब चाहिँ जस्तो विश्वविद्यालय र सरकारको सहकारीलाई नै मैले जोड्दाखेरि चाहिँ नीति निर्माताहरूले जस्तो तपाईँ कार्यरत भएको हिसाबले पुल्चो क्याम्पस वा अन्य अनुसन्धानका पूर्वाधार निर्माणमा चाहिँ कतिको छलफल गर्ने गरेका छन्, कतिको प्रयोग गर्ने गरेका छन्, सरकारले चाहिँ त्यो किसिमको तपाईँहरूको प्रतिवेदनहरू कतिको प्रयोग गरेको पाउनुहुन्छ?
1: अब भइरहेको छ, फेरि म कम्प्लिट रूपमा केही गरेन भएको छैन भन्दैनौ। हामीले पुल्चो क्याम्पस इन्स्टिच्युट अफ इन्जिनियरिङको केन्द्रीय विपद सेन्टर फर डिजास्टर स्टडीज भन्ने छ, विपद अध्ययन केन्द्र भन्ने छ, त्यसले एनडीआरआरएमसँग विभिन्न गभर्नमेन्ट अर्गनाइजेसनसँग मिलेर धेरै प्रोजेक्टहरू गर्ने, त्यो रिसर्चहरूलाई चाहिँ गभर्मेन्टमा बुझाउने, गभर्मेन्टले पनि गभर्मेन्ट टू गभर्मेन्ट G2G चाहिँ के अरे इन्जिनियरिङ अध्ययन संस्थानलाई, त्रिभुवन विश्वविद्यालयलाई धेरै रिसर्चका कामहरू गर, त्यसको रिपोर्ट हामीलाई बुझाऊ भनेर हामी पनि धेरै ठाउँमा इन्भल्भ भएर, जलस्रोत अध्ययन केन्द्र छ, धेरै केन्द्रहरू मार्फत चाहिँ कामहरू भएको छ, नभएको चाहिँ छैन, नभएको भन्न चाहिँ मिल्दैन, तर त्यसलाई सम्पूर्ण विश्वविद्यालयको सञ्जालमा विस्तार गर्ने र यस्ता कामहरू चाहिँ अझै अब एउटा स्पेसिफिक पोइन्टको आधारमा, जस्तै अहिले हामीलाई घेग्रान सहितको बाढी हो भने यसलाई स्पेसिफिक गरौं, वातावरण जलवायु परिवर्तन र ग्लेसियर भन्यो भने एउटा खालको टुक्रा टुक्रा हामीलाई चाहिने कुरालाई गरेर र हामीले यस्तो खालको चीजलाई अझै बढी संस्थागत गर्नु पर्यो, अझै बढी संस्थागत र अझै बढी यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यो गर्यौं भने आगामी दिनमा हामी एउटा राम्रो चीज चाहिँ लिएर आउन सक्छौ जस्तो लाग्छ।
0: आज हामीले विविध कोणबाट छलफल गर्यौं, भोटेकोशी बाढ़ीलाई केन्द्रमा राखेर हाम्रो हिमालय क्षेत्रको जोखिम, त्यसको व्यवस्थापनको बारेमा विविध कोणबाट छलफल गर्यौं। अब चाहिँ यस्ता प्राकृतिक विपदबाट क्षति घटाउनको लागि राज्यले तत्काल गर्नुपर्ने कामहरू अघि हामीले छलफल गरेकै आधारमा तपाईँले बुँदामा अथवा त्यसलाई चाहिँ निष्कर्षमा भन्दा के चाहिँ गरिदियो हुन्थ्यो जस्तो लाग्छ?
1: अब अहिले त राज्य रेस्क्यूमा छ, रेस्क्यूको बेलामा हामी सबैले सपोर्ट गरेर रेस्क्यूमै एउटा मान्छेको पनि ज्यान बचाउन सकिन्छ भने हाम्रो लागि त्यो ठूलो उपलब्धि हुन्छ, त्यसमै जाने हो। तर यसपछि अब हाम्रो पुनर्निर्माणको कुरा हुन्छ। अब हामीले अब पुनर्निर्माणमा पहिलो कुरा चाहिँ के बुझ्नु पर्यो भने जहाँ जस्तो थियो त्यहाँ उस्तै बनाउनु भनेको पुनर्निर्माण होइन, पहिलो कुरा बुझ्नु पर्यो। जहाँ जस्तो छ अब त्यस्तै बनाउँछु भन्ने चाहिँ होइन, किन भत्कियो भनेर पहिलो बुझ्नु पर्यो। सुरक्षित ठाउँ र सुरक्षित डिजाइन फेरि बनाउनु नै पुनर्निर्माण हो मलाई जस्तो लाग्छ। त्यही भएर अब के गर्ने भन्दाखेरि एउटा अब टेक्निकल अडिट गर्ने सबै त्यो बेसिनमा, त्यसपछि आएर चाहिँ हामीले हेजार्ड म्यापिङ भनौँ, जोनिङ गर्ने, जोखिमयुक्त ठाउँहरू कता कता छ। अहिलेकै अब घेग्रान सहितको बाढ़ीले नै हामीलाई एउटा जोखिम एरिया त देखाइदिइसकेको छ, त्यो जोखिम एरिया ल्याउने अनि त्यसपछि अब अहिले मैले अघि नै भने ल्यान्ड स्वाइपिङ गरेर जनताहरूलाई माथि लागेर इकोनोमिक एक्टिभिटी बढ़ाउने, जस्तै क्याम्पहरू चाहिँ अलिक माथि राखिदिने हो भने त्यहाँ गएर इकोनोमिक एक्टिभिटी हुन्छ, अथवा बजार माथि बनाइदिने, अथवा गभर्मेन्टका अफिसहरू माथि बनाइदिने जहाँ चाहिँ इकोनोमिक एक्टिभिटी हुन्छ, रोड कोरिडोरहरू जहाँ अलि माथितिरबाट लगिदियो भने रोड जहाँ छ मान्छे त्यहीँ बस्ने हुन्छ, ऊ त्यस्ता खालको काम गर्ने र जहाँ हटाउन सकिँदैन ऐतिहासिक छ अथवा कुनै किसिमले गाह्रो छ अहिले तुरुन्तै भने त्यसलाई चाहिँ इभ्याकुएसन रूटहरू बनाएर अलिकति स्ट्रङ यो ठाउँबाट जाने, यसरी यहाँ पुग्नुपर्छ, एसेम्ब्ली ठाउँ यहाँ हो, जम्मा कहाँ हुने, जस्ता खालको गरेर अब अहिलेको पुनर्निर्माणलाई चाहिँ नेपाल सरकारबाट चाहिँ त्यसरी शुरू गर्नुपर्छ जस्तो लाग्छ।
0: भोटेपछि बाढ़ीबाट जुन क्षति भयो, मानवीय जनधन भन्नु दुईटै किसिमको क्षति जुन भयो, त्यो क्षतिको बारेमा चाहिँ लगभग नेपालका प्राय सबै बस्तीका मान्छेले थाहा पाउनु भएको छ, किनकि अहिले त झन् सूचनाको विभिन्न माध्यम छ, भिडियो नै प्राय सबैले धेरै जसोले हेर्नु भएको छ, त्यहाँको एकदम भयावह अवस्था देख्नुभएको छ। अब नदी किनारको तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले चाहिँ अब ख्याल गर्नुपर्ने कुरा र उहाँहरूले गर्नुपर्ने सुझाव चाहिँ के दिनुहुन्छ?
1: अब यस्तो अब उहाँहरूले एज अ जनतालाई मैले भन्नुपर्दा के हो भन्दा, नदी आज जहाँ बगिरहेको छ नदीको क्षेत्र त्यो मात्र होइन, त्यति चाहिँ बुझ्नु पर्यो। बगरमै इतिहास हुन्छ भने हुन्छ, अब पुरानो बगर, पुरानो धार, कहाँनेरि कटान भएको छ, ठूलो बोल्डर र गेग्रान कहाँ कहाँ थुप्रिएका छन्, त्यो वास्तविक जोखिम क्षेत्र तिनीहरूले देखाइरहन्छ। अब हामीले त्यो कुरा चाहिँ अहिलेको डिजास्टरबाट बुझिसकेका छौँ। त्यही भएर अर्को कुरा जनताले के बुझ्नु पर्यो भन्दाखेरि, नदी असामान्य रूपमा धमिलो भयो अथवा पानी एक्कासी बढ़्यो अथवा अचानक ठूलो ढुङ्गा ठोकिएको आवाज आयो अथवा माथिल्लो भागमा पहिरो र ब्लकेजको खबर आयो अथवा एकछिन पानी रोकिए जस्तो भयो, यस्तो बेलामा चाहिँ नदी हेर्न किनारमा जाने होइन, तुरन्तै सुरक्षित उचाइतर्फ जानुपर्छ, हामीले नदीमा गएर भिडियो बनाउनतिर लाग्ने होइन, हामी चाँडो भाग्नेतिर लाग्नुपर्छ भन्ने कुरा चाहिँ म चाहिँ हाम्रो जनताहरू जो चाहिँ नदीको तटमा बस्नु भएको छ उहाँहरूलाई चाहिँ मैले भन्ने चाहिँ त्यो हो। र अब नेपाल सरकारले जोखिमयुक्त बस्ती पहिचान गरेर त्यो ठाउँ छुट्याइदिन्छ भने चाहिँ हामीले आफ्नो ज्यानको ख्याल गरेर, हाम्रो केटाकेटी हाम्रो परिवारको ख्याल गरेर हामीले चाहिँ त्यतातिर गएर सरकारलाई सहयोग गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। जनताको हिसाब
0: तटीय क्षेत्रमा चाहिँ अलिकति छेउमा पूर्वाधार निर्माण अथवा बस्ती विकास गर्नु हुँदैन भन्दा धेरैको प्रतिक्रिया तर्क के हुने गर्छ भने, धेरै जसो मान्छेको सभ्यता नै नदीको छेउबाटै विकास भएको हो, हामी नदीमै परापूर्व कालदेखि बस्दै आएको त भन्नुहुन्छ, तर नदीबाट कति दूरी भन्ने कुरा चाहिँ त्यो ख्याल गर्नुको
1: हो। बहाव क्षेत्र हेरौँ न, नदी भनेको मैले अघि नै भने हामीले नदीको छेउमा बस्ने तपाईँले भनेको कुरा सही हो, तर नदीको बहाव क्षेत्रभन्द बाहिर बस्नु पर्यो। बहाव क्षेत्र अहिले बगेको पानीको नदी भनेको चाहिँ बहाव क्षेत्र होइन, तपाईँले हेर्नुभयो होला कुन टिमुरे स्याप्रोबेसीतिर त अहिले 65-90 मिटरको विड्थ चाहिँ 200-300 मिटरसम्म गएर भयो, यो त अकल्पनीय हो, तर पनि यस्तै खालको घटनामा पनि नदीको बहाव क्षेत्र त पुरानो हेर्दा पनि त धेरै ठूलो देखिन्छ। त्यही भएर नदीको छेउमा सभ्यता छ बस्दा ठिक हो, तर नदीको बहाव क्षेत्रभन्दा बाहिर बस्नु पर्यो।
0: अब कार्यक्रम विदा हुँदै गर्दाखेरि समग्रमा सरकार र आम विशेष गरी यो नीति निर्माता पक्षहरूलाई तपाईँ के अनुरोध छ, सुझाव दिन चाहन्छु एकजना विज्ञको हिसाबले कार्यक्रमबाट छुटिँदै।
1: अब मैले अब नीति निर्माताहरूलाई मैले एउटा स्पष्ट सन्देश के दिन चाहन्छु भन्दा, विपद व्यवस्थापन जुन छ त्यसलाई विपदपछि शुरू हुने कामको रूपमा नहेर्नुहोस्, रिस्क म्यापलाई रिपोर्ट होइन त्यसलाई चाहिँ डेभलपमेन्ट डिसिजन बनाउनुहोस्, कहाँ घर बनाउने, कहाँ सड़क जाने, कहाँ पुल राख्ने, हाइड्रो पावर स्ट्रक्चर कहाँ बस्ने, कुन क्षेत्र खुला राख्ने भन्ने निर्णय हजार्ड जुन हाम्रो छ, क्यास्केडिङ हजार्ड भन्ने अहिले आइरहेछ, मल्टी हजार्ड, यसको हिसाबले प्रकृतिले निर्देशित गर्नुपर्छ। अर्ली वार्निङको सेन्सर राखेर मात्र पूरा हुँदैन, वार्निङलाई चाहिँ मानिससम्म पुगेर मानिसले के गर्ने र समयमा कहाँ जाने भन्ने कुरा पनि हामीले देखाउनुपर्छ जस्तो लाग्छ। र अन्त्यमा मैले भन्नुपर्दा, प्रकृतिलाई हामीले हराउने होइन, यसको व्यवहार बुझेर यसैसँग मिलेर विकास गर्ने सोच आवश्यक छ। हामी सबैलाई थाहा छ हामी विपद रोक्न सक्दैनौ, तर गलत ठाउँमा संरचना नबनाउने अथवा नयाँ एक्सपोजर नथप्ने, क्रिटिकल इन्फ्रास्ट्रक्चरहरूलाई हामीले सुरक्षित बनाउने, वार्निङ समयलाई चाहिँ हामीले बढ़ाउने र मानिसलाई सुरक्षित निकाल्ने क्षमता भने चाहिँ हामी हाम्रो अहिलेको क्यापासिटीले चाहिँ त्यो विकास गर्न सक्छौ। र मेरो अन्तिम वर्ड भन्नुपर्दा चाहिँ, नदीलाई ठाउँ दिनुहोस्, विज्ञानलाई निर्णयमा ठाउँ दिनुहोस् र जोखिमलाई विकासभन्दा अगाडि राख्नुहोस्, यति मात्र हो।
0: हस्, यहाँले महत्वपूर्ण समय दिनुभयो र आफ्नो लामो अध्ययनको अनुभव आम श्रोता र नीति निर्मातासम्म पुर्याउनुभयो, यहाँलाई उज्यालोतर्फबाट धेरै धन्यवाद।
1: हजुरलाई पनि धन्यवाद, रेडियो मार्फत देशभरिका जनतालाई चाहिँ मैले आफ्नो कुरा राख्न पाएँ, जो अवसर दिनुभएकोमा यहाँलाई पनि धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराई, बाढ़ी विज्ञ एवं व्यावसायिक इन्जिनियर डाक्टर भट्टराई गेग्रान तथा लेदो सहितको बाढ़ी सहित जलवायु जन्य घटनाहरूमा लामो समयदेखि अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
2: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9814111178 9560077178।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614157।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: खसेर थुनिएको कास्कीको किमरुङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भुम्लु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाटसहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 ईरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल माड्रिडको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरुङ खोलाको बहाव खुलेको छ। हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थुनिएको किमरुङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी विस्तारै बग्न थालेकोले जोखिम केही घटेको बताउनु भएको छ। खोला थुनिएको क्षेत्र निकै विकट हुँदा बिहान 4 बजे त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छ। बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ, तर अहिले खोला साबिकको अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाई छ। खोला थुनिएपछि गैराती किमरुङ खोला, मोदी खोला र काली गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरीकारले कास्की बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए। थुनिएको खोलाबाट पानी 81 बगेको अवस्थामा कास्कीको नयाँ पुल, बिरेठाटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनार बस्तीमा असर पार्न सक्ने अनुमान गरिएको थियो। किमरुङ खोला झिनोमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै यसको प्रभाव काली गण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। प्रहरी चौकी तल्लो डुंगेश्वरका अनुसार गैराती ठूलो सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध छ। डुंगेश्वरबाट कालीकोटका लागि छुटेका 5 तथा कालीकोटबाट सुर्खेतका लागि छुटेका 30 धेरै गाड़ी बाटोमै रोकिएका छन्। सड़क खुलाउन सड़क विभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ। पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा गाड़ीलाई सचेत हुन र आधिकारिक सूचना नआएसम्म यात्रा नगर प्रशासनले आग्रह गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगनी खोला र यस मोड़मा खसेको पहिरो हिजो दिउँसो हटाएपछि सड़क खुलेको थियो, तर गैराती दैलेखको सुक्खा पहिरोले सड़क फेरि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव नाखतपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढ़ीले निम्ति आएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात दूर स्वास्थ्य क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकन बारेको छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्यांकन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थमन्त्री वाग्लेले सरकारवालासँग छलफल गर्नुभएको हो। सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशुपक्षी, वित्तीय र आर्थिक गतिविधिको मूल्यांकन भइरहेको छ। त्यस्तै जलविद्युत आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सड़क, पुल, दूरसंचार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्यांकन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरेर मूल्यांकन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। नेकपा एमाले गएको वर्ष भदौ 24 गते भएको आगजनी, तोड़फोड़ लगायतलाई नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 घटनाको एक वर्ष पूरा भएको अवसरमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्ति मार्फत भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको छ। क्रममा 19 युवाको ज्यान गएको उल्लेख गर्दै मृतकप्रति श्रद्धांजली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि अन्य समूहले युवालाई ढाल बनाएर संसद भवनमा आक्रमण गरेको एमाले जनाएको छ। भीड़ नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगबाट युवाले ज्यान गुमाएका हुन्। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न दलको कार्यालय, शहीद तथा अग्रजको स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोड़फोड़लाई एमाले नेपालको इतिहासकै कालो अध्यायका रूपमा चित्रण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
5: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड़छ। बोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्न एग्रोब्रिज निर्माण भइरहेको हो। यो पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट र आसपासको बस्तीमा आवत जावत र यातायात सेवा सहज हुनेछ। आज मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। अहिले देशभर मनसूनी वायुको प्रभाव छ। गैराती पनि देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुईपटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाड़ीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर्प्स आईआरजीसीसँग जोड़िएका 4 तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिकै निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाड़ालाई केन्द्रित गरेर क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका 20 मध्ये 18 क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। बाँकी 2 क्षेप्यास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। इरानले थप आक्रमण गर्ने चेतावनी समेत दिएको छ। अब खेल खबर। यूईएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजय शुरूआत गरेका छन्। गैराती भएको खेलमा सिटीले एफसी पोर्टोलाई 2 गोलले तथा रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजय शुरूआत गरेका हुन्। सिटीको जीतमा 2 गोल एर्लिङ हालानले गरेका हुन्। सिटीले 3 अंक जोड़ेको छ। त्यस्तै रियल मड्रिडको जीतमा किलियन एम्बाप्पे र फेडेरिको भाल भेद्रेले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 गोल फर्काए। अरू खेलमा एइके एथेन्सले लाक्स लिजलाई, एस्टन भिल्लाले क्लब ब्रुगलाई, बोरुसिया डटमन्डले भिल्लारियललाई, रियल बेटिसले लिललाई हराएको छ। चारभन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो खसेर थुनिएको कास्कीको किमरूङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाटसहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 इरानी तेल ट्याङ्कमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजयी शुरूआत।
2: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656-90-065, मोबाइल 98166-34372।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0656-70-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
24: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
22: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
27: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
26: ए मेरी दिदी, त्यो गरेले त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
27: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
28: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
26: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
29: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
30: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
31: हजुर, दान गरौ।
32: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
33: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
32: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
34: TVS कंपनी का विभिन्न मॉडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
35: TVS साथ छ हाम्रो।
36: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
37: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
36: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
24: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
37: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
24: ओम एम आभूषण सुन चाँदी दोकान,
37: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9846769246, 9800528000।
30: शुक्ला गण्डकी एफएम 97.6।
37: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
1: गुन्जिन्छन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाउँदेशीका भाका,
37: कार्यक्रम गाउँदेशीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक साङ्गीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.5 MHz कार्यक्रम गाम्लेसीको भाका लिएर उपस्थित भइसकेकी छु सदाको झैं मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज भने हामी बुधबारको बसैमा रहेका छौ। बुधबारको बसैमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोकभाकाहरू राखेर मनोरञ्जन दिने कोशिशमा चाहिँ म जुटिसकेकी छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो मेनाभूष सुन चाँदी पसलले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतौल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू र 24 क्यारेटका सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुन चाँदी पसलमा गएर खरिद अनि कारोबारहरू गर्न सक्नुहुनेछ। तपाईँसँग पुराना डिजाइनका गरगनाहरू छन्, कहाँ गएर साटफेट गर्ने होला भनेर सोचिराख्नु भएको छ भने पनि तपाईँहरू ओमेन आभूषण सुन चाँदी पसलमा गएर आफूसँग भएका पुराना डिजाइनका गरगनाहरूलाई नयाँ डिजाइनका गरगनाहरूसँग साटफेट गर्न सक्नुहुनेछ। तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com र हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्रो एप्स मार्फत पनि विश्वको जुनसुकै ठाउँमा रहिरहेकै साथीहरूमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथै हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि तपाईँको घर घरमा रहेको रेडियोको माध्यमबाट हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा अनि अपेक्षा रहेको छ। आज मैले तपाईँको माझमा विभिन्न मौलिक अनि सांस्कृतिक लोकभाकाहरू राखेर मनोरञ्जन दिने कोशिशमा चाहिँ म उपस्थित भइसकेकी छु। पक्कै पनि समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक सांगीतिक कोशीली स्वरूपबाट मिठो भाकाले कार्यक्रमको दैलो गर्न चाहन्छु। भाका रहेको छ सानुकै भर परिरहेको छ, यो भाका हो झ्याउरे भाका। यसमा आवाज रहेको छ प्रकाश रसाइली र रूपा दर्लानी मगरको आवाजमा रहेको छ भने लय शब्द तिलक गन्धर्वको रहेको छ। यति बेलाको क्रममा यो झ्याउरे भाका सुझानु सङ्गीत तपाईँको भाषामा उपस्थित हुनेछु।

छाउरी भाका तपाईँको माझमा राखिसकेकी छु। आवाज रहेको थियो प्रकाश रसाईली अनि रूपा दर्लामी मगरको आवाजमा रहेको थियो, लय शब्द तिलक गन्धर्वको रहेको थियो। तपाईँलाई पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि ढिला नगरिकन अर्को मिठो भाकालाई म कार्यक्रममा स्थान दिन्छु। अर्को भाका रहेको छ धनुकी, यो भाका हो सालैजो भाका, यसमा आवाज रहेको छ प्रसाद खप्तरी मगर रेणु राणा मगरको। आवाजमा रहेको छ भने लय शब्द प्रसाद खप्तरी मगरको रहेको छ। यति बेलासम्म यो सालैजो भाका स्वीकार्नु, अनि फेरि अर्को मिठो भाका लिएर म उपस्थित हुनेछु।

पनि के कस्तो लाग्छ कार्यक्रमहरूको बारेमा सल्लाह सुझावहरू लेखेर पठाउन सक्नुहुनेछ हाम्रो फेसबुक आइडीमा होइन, फेसबुकमा तपाईँले हामीलाई कमेन्ट छोड्न सक्नुहुनेछ, साथै तपाईँले हामीलाई फोन गरेर पनि कार्यक्रमको बारेमा सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। अर्को फेरि मिठो भाकालाई म कार्यक्रममा राख्छु। अर्को भाका रहेको छ रोइला म त आउने थिइन यही चाल होला भन्ने अब भनिरहेको छ। यसमा आवाज रहेको छ शिरीष देवकोटा अनि देवीघर तिमलको आवाजमा रहेको छ भने यस त शिरीष देवकोटाको रहेको छ। यति बेला यो भाका स्वीकार्नुहोस्, त्यसपछि तपाईँको भाषा अर्को भाषा लिएर आउँछ।

हजुर, यो मिठो भाषा राखे मसँग आउने थिइनँ यही सर होला भन्ने एउटा श्री देवकोटा अनि देवी घरतीको आवाजमा रहेको थियो भने यही शब्द श्री देवकोटाको नै रहेको थियो। मिठो रोइला भाषा तपाईँको माझमा राखिसके पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास मेरो रहेको छ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्बेसीको भाका। आज हामी रहेका छौं बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोक भाकाहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिइराखेकी छु। पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास रहेको छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.

शुक्ला गण्डकी fm.com लगइन गर्नुका साथै हाम्रो पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि जुनसुकै ठाउँमा रहेर सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथै तपाईँ हामीले हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि तपाईँहरूको घरमा रहेको रेडियोको माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा अनि अपेक्षा रहेको छ। ढिला नगरिकन फेरि पनि अर्को मिठो भाकालाई कार्यक्रममा स्थान दिन्छु। अर्को मिठो भाका रहेको छ कौरा पछ्यौरी दिए फाटिन्छ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक गुरुङ अनि शर्मिला गुरुङको आवाजमा रहेको छ भने लय सदा तिलक गुरुङ र शर्मिला गुरुङको रहेको छ। यति बेला स्वीकार्नु सकिन्छ।

हजुर यो मिठो कौडा भाका मैले तपाईँको माझमा राखिसकेकी छु, पछ्यौरी दिए फाटिन्छ भनिरहेको थियो। तिलक गुरुङ अनि शर्मिला गुरुङको आवाजमा रहेको थियो भने लय शब्द तिलक गुरुङ र शर्मिला गुरुङ गइरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यस्तै मिठा मिठा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदे पसललाई पनि मनैदेखि आभार प्रकट गर्न चाहन्छु। त्यसरी सुदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्रो एप मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै जानुभन्दा अगाडि एउटा मिठो भाका राख्छु। सुनै सरी आगन, यो चाहिँ सोरठी भाका रहेको छ। यसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, जुना सुरेश मगर र सन्जु थापा मगरको आवाजमा रहेको छ भने लय सोधा प्रसाद खप्तारी मगरको रहेको छ। यो मिठो भाका छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी पल शुभ अनि सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। जय गीत जय संगीत। तपाईँको दिन शुभ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846692640, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
8: सम्पर्क मोबाइल 9857065119 र 9864975056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभन्ने मरि, म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9855338, 9641356558।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 9856043952 र 9806।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 10 बज्यो.
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9856607554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 मा पहिरो खसेर थुनिएको किमरूङ खोलाको बहाव फुलेको छ। हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद्वाराले थुनिएको किमरूङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी विस्तारै बग्न थालेकाले जोखिम केही घटेको बताउनु भएको छ। खोला थुनिएको क्षेत्र विकट हुँदा बिहान 4 बजे त्यसतर्फ लगेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छैन। बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ, तर अहिले खोला साबिकको अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाई छ। खोला थुनेपछि गैराती किमरूङ खोला, मोदी खोला र काली गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्की बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीहरूलाई सतर्क रहन आग्रह गरेको थियो। थुनिएको खोलाबाट पानी एक्कासी बगेको अवस्थामा कास्कीको नयाँ फूल बिरेठाटी हुँदै पर्वत स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्ने आकलन गरिएको थियो। किमरूङ खोलामा झिल्नुमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै यसको प्रभाव काली गण्डकी नदीमा पनि पर्न सक्ने अनुमान गरिएको थियो। रसुवाको भोटेको सिनारीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाको रसुवा नुवाकोट र धादिङका 39 वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 वटा शवहरू शनाखत भएपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये 100 भन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना रहेका छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका कर्मचारी, सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक समेत रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापन लगायतका कामलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले भोटेकोसी बाढ़ीले निन्दाएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनएको विवरण यथापरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार पारिएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद बस्दा द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकनको बारेमा छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्यांकन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई एकीकृत गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थमन्त्री वाक्लेले सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेका क्षतिहरूको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशु पक्षी, वित्तीय र आर्थिक गतिविधिहरूको मूल्यांकन भइरहेको छ। जलविद्युत आयोजना र प्रसारण लाइन, घराइसी हरित ऊर्जाको उपयोग, सड़क पुल, दूरसंचार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्यांकन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरहरूको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरी मूल्यांकन गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृत्व नवजात धनुष टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत उपलब्ध कायम राखेको भन्दै समितिले 79 औं बैठकमा नेपाललाई सम्मान गरेको हो। धनुष टंकार टीटी नास ब्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर रोग हो। टिमोर लेस्टेमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेट्रोस एडहोनामा गेह ब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डाक्टर मिश्रलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। यस्तै नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 प्राप्त गरेको छ। नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ समतामूलक विपन्न पहुँचबाट पुर्याइए बापत डब्ल्यूएचओले पहिलो पटक संघलाई यो विधाको सम्मान गरेको हो। नेपाल नेत्रज्योति संघले 5 दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर कार्य गर्दै आएको छ। डब्ल्यूएचओ अनुसार नेपालमा अन्धोपनको अवस्था सन् 1981 0.84% रहेकोमा सन् 2020-21 घटेर 0.28% पुगेको छ। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एग्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोली पुल निर्माणमा जुटेको छ। भिदुर नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलको देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड़छ। बोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका 2 पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसम्मको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्चालन जोड्न एग्रो ब्रिज निर्माण गर्न कार्य भइरहेको हो। यो पुलको 70 टन भारवाहन क्षमता थेक्न सक्छ। पुल निर्माणपछि बेनीघाट तथा आसपासका बस्तीहरूमा आवाजावत र यातायात सेवा सहज हुने अपेक्षा छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको डुल्लु नगरपालिका 1 भमलु खोला क्षेत्रमा सुक्खा पहिरो घसेपछि सड़क अवरूद्ध भएको छ। प्रहरी चौकी तल्लो ढुंगेश्वरका अनुसार ठूलो सुक्खा पहिरो खसेर सड़क अवरूद्ध छ। ढुंगेश्वराबाट कालीकोटको लागि छुटेको 5 तथा कालीकोटबाट सुर्खेतका लागि छुटेको 30 भन्दा धेरै गाड़ीहरू बाटेमा रोकिएका छन् भने सड़क खुलाउन सड़क विभागसँग समन्वय गरिएको प्रहरीले जनाएको छ। पहिरोका जोखिम कायमै रहेकाले यात्रु तथा गाड़ीहरूलाई सचेत हुन र आधिकारिक सूचना नआएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। एक वर्ष अघि भदौ 23-24 गते भएको जेएनसी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी मध्ये 38 जना अझै फरार छन्। गत भदौको 24 गते एकै दिन तनहुँ कारागारबाट 326 जना कैदीबन्दी बाहिरिएका थिए। घटना लगतै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीहरूको खोजीका लागि प्रहरीका विभिन्न टोलीहरू परिचालन भइरहेका छन्। घटना लगतै व्यापक खोजी शुरू गरिएको थियो। अधिकांशलाई पुनः नियन्त्रणमा लिन सफल भए पनि 38 जना अझै सम्पर्कमा आएका छैनन्। उहाँले भन्नुभयो फरार भएकाहरूको खोजीलाई थप तीव्र बनाइएको छ। प्रशासनका अनुसार फरार मध्ये कोही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी छन् भने उनीहरूको खोजीका लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाका सुरक्षा निकायहरूसँग समेत समन्वय गरिएको कारागार प्रमुख केसीले बताउनुभयो। तनहुँ कारागारमा हालसम्म 304 जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले तनहुँ कारागारको कार्यालय भवनमा समेत तोडफोड़ गरी कागजात जलाएका थिए। आन्दोलनका क्रममा कारागारको सुरक्षा व्यवस्था समेत प्रभावित भएपछि ठूलो संख्यामा कैदीबन्दीहरू बाहिरिएका थिए। लायन्स क्लब अफ शुक्ला गण्डकीले हिजो साँझ वनकेवा चुकमा दीप प्रज्वलन गरेको छ। बाढ़ी र जेएनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको क्लबका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो। त्यस्तै श्री शुक्ला हरिहर भजन समूह र साई कृष्ण टोलविका संस्था शुक्ला गण्डकी आठले बाढ़ीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै एक घण्टा अखण्ड कीर्तन प्रस्तुत गरेको छ। यसै गरी शुक्ला मार्ग लालिम टोल विकास संस्थाले सोमबार दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धांजलि व्यक्त गरेको अध्यक्ष टीकाराम मरासिंहले जानकारी दिनुभयो। शुक्ला गण्डकी चारधुलेगौड़ामा रहेको उन्नति शिलामा समूहले तीजमा दर खान छुट्याइएको पैसा बाढ़ी पीड़ितहरूलाई सहयोग गरेको छ। भोटेको सिबाड़ीले नेपालमा अक्षम्य पीड़ा दिएकाले यस वर्षको दर खाने कार्यक्रमलाई स्थगित गरी आमा समूहले 50,555 रूपियाँ बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गरिएको अध्यक्ष रजनी थापाले जानकारी दिनुभयो। त्यस्तै बाढ़ी पीड़ितहरूको घाउमा मलमपट्टी लगाउने उद्देश्यले नेपाल पुलिस स्कूल बेलचौतारा तनाव अन्तर्गत नेपाल जुनियर रेड क्रस सर्कलको सक्रियतामा विद्यार्थी तथा शिक्षकहरूबाट रकम संकलन गरिएको र 51,545 रूपियाँ राहत कोषमा प्रदान गरिएको छ। भदौ 10 गतेको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित भएकाहरूको उद्धार राहत तथा पुनर्स्थापनका लागि तनहुँको ब्यास नगरपालिकाले 21,39,565 रूपियाँ सहयोग गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेको हो। नगरपालिकाको विपद पुनर्स्थापना कोषबाट 551,000 रूपियाँ र जनप्रतिनिधि तथा कर्मचारीको परिश्रमिकबाट 15,88,565 रूपियाँ उद्धार कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। लम्सालका अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण शिक्षकहरूलाई समेत विद्यालय मार्फत सहयोग रकम संकलन गरी जम्मा गर्न अनुरोध गरिएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्कर आक्रमण गरेको छ। इरानले पछिल्लो 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेटकमले जनाएको छ। सेटकमका अनुसार होमनको खाड़ीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्स आईआरजीसीसँग जोड़िएको 4 तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्रमा खार्ग तारमुन नजिकै निशाना बनाएको बीबीसीले जनाएको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डालाई क्षेपास्त्र प्रहार गरेको हो। खेल समाचार। यूएफए च्याम्पियन लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजय शुरूआत गरेका छन्। गैराती भएको खेलमा सिटीले एएफसी पोर्टोलाई 2 गोलले र रियल इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजय शुरूआत गरेको छ। सिटीको जितमा 2 गोल एर्लिङ हार्लाण्डले गरेका हुन्। सिटीले 3 अङ्क जोडेको छ। त्यस्तै रियल मड्रिडको जितमा किलियन एम्बापे र फेडेरिको भाल्भेदेरले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 गोल फर्काए। अरू खेलमा एईके एथेन्सले लास्क इन्जिललाई र एस्टन भिल्ला ले क्लब बुर्गलाई र बोरुसिया डटमुडले भिल्लारियालाई र रियल बेटिसले लिललाई हराएको छ। हवस् सामलाटिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9845338 98416656।
6: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
7: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
6: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
7: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
6: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
7: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
6: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
7: टिम दर्ता शुल्क 500 रुपियाँ।
6: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बीपी चोक।
7: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
6: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
6: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9842626743।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
4: प्रोप्राइटर रोशनी श्रेष्ठ,
5: मोबाइल नम्बर 9827103066 र 9840694530।
6: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745780।
7: देशका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
7: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता।
8: कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
7: मिति यही भदौ 29 गते सोमबार।
8: स्थान खैरेनीटार।
7: समय बिहान 11 बजे।
8: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
7: द्वितीय पुरस्कार रु 15,000,
8: तृतीय पुरस्कार रु 10,000
7: र सान्त्वना पुरस्कार रु 5,000।
8: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
7: द्वितीय पुरस्कार रु 5,000
8: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। टिम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
7: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
8: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल, 9560062888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ, 9560036136, कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा, 9560031937, सह संयोजक शान्ता दाहाल, 9864132285। कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन,
1: दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
11: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
12: टीवीएस साथ छ हाम्रो।
13: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक, तनहु। फोन 0635414377, मोबाइल 98560-44343।
15: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
16: Come on, everybody. Hello, Shukla Gandaki.
15: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
17: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

0: हेलो हाय नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो सुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म माझ भने हामी रहेका छौ वेनस्टेक एपिसोडमा बुधबारको बसाइमा छौ तपाईँको माझमा कुनै पनि एउटा विषयवस्तु लिएर त्यही विषयवस्तुमा आधारित रहेर कुराकानी गर्ने गर्दछौ तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला र हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि एकसाथ रूपमा सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि आज बिहानैबाट घाम लागेर एकदमै घमाइलो रमाइलो भइसकेको छ झलमल्ल भइसकेको छ तपाईँको दिन पनि पक्कै पनि घाम लागिसकेको छ होला भन्ने विश्वास पनि रहेको छ र के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नै घरासी काममा व्यस्त हुनुहुन्छ होला आफ्नो अफिसतिर हुनुहुन्छ होला होइन मेलापाततिर पनि हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ होइन राम्रोसँग आफ्नो कामहरू पनि गर्नुहोला भन्न चाहन्छु किनभने त्यति बेला भनेको गाउँघरतिर खेतीहरू गोडमेट गर्ने समय पनि रहेको छ लगाउने बेला पनि भएको छ होइन कामहरू एकदम धेरै छन् र तिनै कामहरू पनि व्यस्त हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू पनि गर्नुहोला भन्न चाहन्छु बिस्तारै चाडपर्वहरू पनि बित्रदैछन् होइन ती चाडपर्वहरूको मेलो मेसो पनि आउँदैछ भुल्ने दिनहरू पनि छन् होइन त्यो भुल्ने दिनहरू आउँदा आउँदा पनि आफ्नो कामहरूमा निकै व्यस्त भएर अगाडि बढिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोहल पसलले र मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ भने तपाईँले पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ र साथै इलेक्ट्रोनिक सामान पनि तपाईँहरूलाई आवश्यकता परेको छ भने तपाईँहरू चाहिँ पोखरेल मोबाइल पसलमा जान चाहिँ सक्नुहुनेछ एकचोटि भिजिट गर्नुहोला भने भन्न चाहन्छु जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल एकचोटि आउनुहोला र आफ्नो समस्याको समाधान तपाईँहरूले पोखरेल मोबाइल पसलमा पाउनुहुनेछ र तपाईँहरूको मोबाइलहरू बिग्रेको छ भने बनाउन सक्नु र आज विशेष टपिक्समा कुराकानी गर्ने दिन भएको छ मैले विशेष टपिक्सलाई लिएर आएको छु यो हिमाली क्षेत्र हो क्षेत्रमा होइन अहिले आकस्मिक रूपमा बाढ़ी आएर हिमतालहरू फुटेर बाढ़ी आउने जोखिम एकदमै भएको छ होइन रसुवा भनौँ न भोटेको चिया पनि बाढ़ी आएर रसुवा क्षेत्रमा त्यत्रो धेरै क्षति पुर्याएको छ र यो हिमताल विशेष त होइन फुट्नु अनि त्यसपछि यो बाढ़ी पहिरोहरू आउनु होइन खास गरी चाहिँ के कारणले होला जस्तो लाग्छ तपाईँहरूलाई होइन चाहिँ अथवा भूभाग होइन भूगर्भको अवस्थाले अथवा होइन यो जलवायु परिवर्तनको कारणले गर्दा हो या अथवा होइन हिमालमा धेरै तालहरू त्यो हिउँहरू पग्लेपछि त तालमा पानी धेरै जम्ने भयो नि त त्यो त्यसको भाव थेक्न नसकेर पहिरो गएको पनि हुनसक्छ बाढ़ी गएको पनि हुनसक्छ भन्न चाहनुहुन्छ त के भन्न चाहनुहुन्छ तपाईँहरूलाई चाहिँ आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ विशेष गरी हिमाली क्षेत्रहरूमा यो आकस्मिक रूपमा तालहरू फुटेर होइन एकदमै बाढ़ी पहिरोहरू आउने एकदम जोखिम बढ़िराखेको छ यसको जोखिमहरू होइन बाट बस्नको लागि न्यूनीकरण गर्न के गर्नु पर्ला जस्तो लाग्छ र यो हिम पहिरो जानु अथवा ताल फुट्नु चाहिँ के कस्तो कारणले गर्दा ताल फुटेको होला जस्तो लाग्छ तपाईँहरू आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ हामीले यहीँ हाम्रै कास्कीमा पनि होइन अन्नपूर्ण गाउँपालिकामा पनि त हिजो बेलुका चाहिँ थुनिएको थियो होइन खोला र अहिले बिहान चाहिँ बिस्तारै फेरि बाहाव फुलिसकेको छ किमरुङ खोलाको बाहाव होइन त्यही भएर यो घटनाहरू चाहिँ विशेष हाम्रो नेपालको भौगोलिक हिसाबमा यसरी बाढ़ी पहिरोहरू गइराखेको छ होइन के कस्तो लाग्छ तपाईँलाई चाहिँ बताउन सक्नुहुन्छ होइन यो मौसमी चक्रले गर्दाखेरि होइन फरक पारेर हो कि होइन होइन अब हाम्रै कारणले हो कि भन्न चाहनुहुन्छ कि होइन यो अहिलेको समयमा धेरै समयमा सवारी साधनहरूको पनि प्रयोग एकदम बढ़िसकेको छ वायु प्रदूषण भइराखेको छ त्यसको कारणले गर्दाखेरि पनि मौसम अनिश्चित कालमा होइन अनिश्चित चक्रमा चलिराखेको कारणले गर्दाखेरि पानी नपर्ने समय पनि पानी पर्ने होइन पानी पर्दै नपर्ने ठाउँमा पनि पानी परिरहेको छ अनि त्यही भएको कारणले गर्दाखेरि पनि यसरी हिमतालहरू फुटिराखेका छन् होइन हिम पहिरोहरू गइराखेका छन् हिम पहिरो आइसकेपछि तल तालमा जम्मा भएका पानीहरूको बहाव पड़िसकेपछि होइन त्यो तालले थेक्न सक्ने भन्दा धेरै पानी भइसकेपछि अब त्यो बग्नु पर्यो फुट्न पर्यो होइन फुटिसकेपछि एकदम धेरै क्षतिहरू भइराखेका छन् के कारणले गर्दाखेरि होला होइन कि जलवायु परिवर्तनको कारणले गर्दाखेरि होला कि होइन कि अब त्यो थेक्न सक्ने पानीको भाव थेक्न सक्ने त्यो तालहरूको शक्ति भनौँ न पानी थ्याक्न सक्ने शक्ति क्षमताहरू कम भएर होला कि के कस्तो जस्तो लाग्छ तपाईँहरूलाई चाहिँ आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। विशेष रूपमा यो हिमतालहरू फुट्नु होइन तालहरू फुट्नु अनि बाढी पहिरो आउनुको मुख्य कारणहरू चाहिँ के हो जस्तो लाग्छ र यसरी बाढी पहिरो आइरहेको पाठ के सिक्नु भयो तपाईँले होइन के चाहिँ पाठ सिकाउँछ त यसरी बाढी पहिरो आउँदाखेरि तपाईँहरूलाई यो विषयमा चाहिँ बताउन सक्नुहुन्छ। हिम पहिरो जानु र ताल फुट्नुको कारण के अनि यो बाढी पहिरो आउँदाखेरि तपाईँलाई चाहिँ के पाठ सिकायो त तपाईँले के अनुभव गर्नुभयो त के सिक्नुभयो यो विषयमा चाहिँ तपाईँले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। फोन गर्नुहोला 9842 9911 9066 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई लागेको आफ्नो विचारहरू चाहिँ व्यक्त गर्न सक्नुहुनेछ। एकदमै तपाईँहरूले गहिरिएर चाहिँ विचार व्यक्त गर्नु पनि पर्दैन होइन हजुरलाई सामान्य रूपमा जे जस्तो लाग्छ होइन आफ्नो मनभित्रबाट आउँछ नि त एउटा न एउटा शब्द सोचहरू हुन्छ ती विषय वस्तुहरूमा तपाईँ चाहिँ बताउन सक्नुहुनेछ। फोन गर्नुहोला दुवै नम्बरहरू खुल्ला रहेका छन् 9842 9911 9066 3611 को माध्यमबाट चाहिँ तपाईँ जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। यति बेलाको क्रममा भने म कार्यक्रममा गीत राख्छु भन्दाखेरि ठ्याक्कै हाम्रो साथी आइसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्कार हजुर। के छ दिदी सन्चै आरामै हुनुहुन्छ? ल ठिक छ अझै यसरी नै सन्चै आरामै हुनु होला भन्न चाहन्छु है।
1: हजुर
0: रेडियो सुन्नु भएको छ कि छैन दिदी?
1: रेडियो त सुन्दैछ। अब आज अब बारी पहिरो जाने भनेको अब के अरे हिउँ पक्लेर अनि पानी धेरै भइ ताल पर्ने भयो अनि त्यही भएर जाँदै पहिरो जाने जाँदै जाने जस्तो लाग्छ मलाई
0: त। तपाईँलाई चाहिँ यस्तो लाग्छ है? अनि यो बाढी पहिरो आइसकेपछि चाहिँ यसले चाहिँ तपाईँलाई के पाठ सिकायो जस्तो लाग्छ त दिदी?
1: अब बाढी पहिरो आएपछि अब के गर्ने? अब आफू नै जोखिममा नबस्ने सतर्क भएर बस्नु पर्ने अनि टाढा यातायात गर्दा पनि अलिक आफू सावधानी हिँड्नु पर्ने जस्तो लाग्छ।
0: ल हुन्छ हजुर के यति मिठो विचार व्यक्त गरिदिनु भयो दिदी एकदमै धेरै धेरै धन्यवाद छ। साथीहरूलाई चाहिँ सम्झिन सक्नुहुन्छ? हस् हुन्छ धन्यवाद।
1: अमृत दाई ओम नाथ नरेन्द्र दाई छेत्री दाई अनि सरवानु दाई अनि चोक दाई अनि श्रीराम दाई अनि यता
0: हस् नमस्कार सुभादेन दिदी भन्नुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो। हाम्रो दलमा दिदी हुनुहुन्थ्यो पुलचोकदेखि एकदमै राम्रो विचार व्यक्त गरेको सक्नु भएको छ है। बाढी पहिरो आउनुभन्दा पहिले होइन आफू जुगिन पर्यो होइन सुरक्षित ठाउँमा बस्नु पर्यो भन्ने कुरा चाहिँ व्यक्त गर्नुभएको छ र प्रश्न पनि यही नै हो किनभने विभिन्न ठाउँमा अहिले बाढी पहिरो गइराख्ने खोलाहरू थुनिराख्ने होइन तालहरू फुटिराख्ने भइराखेको छ। यो हिमाली क्षेत्रमा विशेष त हिमतालहरू फुट्ने गरेका छन् त्यही हिमतालहरू फुटिसकेपछि बाढी पहिरो आउने गरेको छ होइन यो चाहिँ जलवायु परिवर्तनको कारणले हो या त्यो तालहरू पानी ठेक्न नसकेर हो अथवा तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ होइन यो विषयवस्तुमा आफ्नो जानकारी व्यक्त गर्न सक्नुहुनेछ र यो आइसकेको बाढी पहिरोले चाहिँ हामीलाई के पाठ सिकायो जस्तो लाग्छ होइन सबैलाई होइन के पाठ सिकाउँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँले व्यक्त पनि गर्न सक्नुहुनेछ। म चाहिँ मेरो अन्तिममा मेरो विचार पनि व्यक्त गर्नेछु तपाईँहरूले पनि आफ्नो विचारहरू व्यक्त गर्न सक्नुहुनेछ। हिम पहिरो जानुको कारण होइन बाढी पहिरो आउनुको कारण मुख्य कारणहरू के कस्तो के हो जस्तो लाग्छ तपाईँलाई अनि यसरी बाढी पहिरो हिम पहिरो आइसकेपछि यी पहिरोले होइन यी यस्तो दुर्घटनाहरूले हामीलाई चाहिँ के पाठ सिकायो त भन्ने चाहिँ म तपाईँलाई प्रश्न गरेको छु। यो तपाईँले चाहिँ आफूलाई मनमा लागेका कुराहरू चाहिँ व्यक्त गर्न सक्नुहुनेछ है। पहिला पहिलाको बुढापाकाहरूले भन्नुहुन्थ्यो नि त एकचोटि खोलाइने ठाउँमा अर्कोचोटि 100 वर्षपछि फेरि त्यही खोलामा फर्केर आउँछ अरे भन्ने कुरा गर्नुहुन्थ्यो र तिनै विषयवस्तुमा पनि तपाईँले मिलाएर चाहिँ भन्न सक्नुहुनेछ आउनु होला है कार्यक्रममा सहभागिता जनाउन त्यो खासै गाह्रो छैन किनभने बाढी पहिरोहरू हामीले पनि भोगिराखेका छौँ नि त बाढीहरू आइरहेको छ पहिरोहरू आइराखेको छ होइन देखिराखेका छौँ नजिक आसपास

0: भएको छ, थुनिएको खोला चाहिँ र अहिले चाहिँ खुलिँदैछ र त्यहाँ चाहिँ जानुभएका सुरक्षा कर्मीहरू पनि बिहान 4 बजे हिँड्नुभएको छ, पुग्नु भएको छैन, पुग्दै हुनुहुन्छ। त्यसपछि विस्तृत जानकारी चाहिँ आउँदैछ, तपाईँले समाचारबाट पनि सुनिराख्नु भएको छ। त्यही भएर मैले यसरी हाम्रो नजिक नजिकै यसरी पहिरो गएर खोला थुनिसकेपछि होइन बढ्ने जोखिमहरू के कस्तो भोग्न परेको छ पीड़ाहरू हामीले रसुवा होइन भुटेको सिमाएको बारीबाटै हामीले बेहोरिसकेका छौं, भोगिसकेका छौं। त्यही भएर यही विषय वस्तुमा चाहिँ मैले आधारित विशेष लिएर आएको छु होइन। यति बेला तपाईँको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो हजुर,
0: दर्शन नमस्ते। नमस्कार हजुर, के छ सञ्चारमै हुनुहुन्छ दिदी?
1: हजुर एकदम सञ्चारमै भन्नुपर्छ। अनि हजुर?
0: हजुर एकदमै सञ्चारमै छौँ हामी पनि। के छ हाम्रो पिरुङतिरको नयाँ नौलो हाल खबर? ल अनि धानहरू गोडे सक्नु भयो त? ल अब फुर्सदी बेला समय पछि कोदो गर्ने बेला होला। ल ठिक छ, त्यसो भए नि खाना खानुभयो कि खानु भएको छैन?
1: खाना बाँकी नै छ।
0: ल त्यसो भए पकाएर राखिसक्नु भएको छ होला के अरे है?
1: हजुर।
0: ल रेडियो सुन्नु भएको छ कि छैन दिदी?
1: हजुर मैले रेडियो कार्यक्रम सुनेको सुनेको छु, तर के त्यो बारी पहिलाबाट के त्यो मुख्य कारण भयो
0: यो हिमतालहरू होइन फुटिराखेको छ, बाढी पहिरो आइराखेको छ, यसको मुख्य कारण चाहिँ के होला जस्तो लाग्छ? जलवायु परिवर्तन पनि भइरहेको छ नि त, नेपालमा मात्र होइन यो देशैभरि संसारैभरि जलवायु परिवर्तनका कारणले गर्दाखेरि विभिन्न यो जल सम्बन्धी अथवा यो वातावरण सम्बन्धी घटनाहरू भइरहेका छन्, बाढी पहिरोहरू पनि भइरहेका छन् होइन। यसलाई के कारणले गर्दाखेरि भएको होला जस्तो लाग्छ तपाईँलाई? अनि त्यसपछि चाहिँ यसरी बाढी पहिरो आइसकेपछि यो घटना भइसकेपछि यो घटनाबाट चाहिँ तपाईँले के पाठ सिक्नु भयो होइन, के सिक्नु भयो, तपाईँले के गर्नुपर्ने रहेछ जस्तो लाग्छ?
1: मुख्य कारण बाढी पहिरो आएको कारण त मुख्य कारण अब हिसाबले अब हाम्रो क्षेत्रफल अब अथवा हाम्रो जमिनको हाम्रो तिन भाग दुई भाग पानी दुई एक भाग जमिन भनेको छ है
0: हजुर,
1: त्यसमा त्यो तपाईँ पनि धेरै भएको छ, त्यहाँ जताततै के भन्छ यो बाँध यो ड्याम खुल्ने कारण अब त्यो जमेर बस्ने चिसो भएर बस्ने अब त्यो कति बेला के हुन्छ त्यो पानी भएको कारण पनि त्यो बरफ भएर अब कहाँ जाने
0: आफ्नो
1: बाटो त सोच्न पर्यो नि त त्यसले पनि त्यही त त्यही भएको कारण पनि हुनसक्छ यो टाढा परेर चाहिँ एक्कासी त्यो विपद परेको अब त अन्त त्यसको कति छ त्यो के भन्छ आयु कति कति क्षेत्रफल त्यो हिसाबले कतिसम्म त्यसलाई पानीले कति त्यसको सतह अनुसार फरक ठाउँ चाहियो त्यसलाई चाहिँ त्यसो चाहिँ नहतार पनि हुन सक्छ अब बसेन या पानी गरेको परेको भइरहेको छ त्यो बसेन त्यस्तो भइरहेको छ यो बारी अब कारण पनि जताततिर पनि हुन सक्छ मैले मेरो विचारमा है हिमजमेर पानी छुटेर एकासी फुट्दाखेरि त्यो चाहिँ नि अब एकासी हाम्रो नेपालमा चाहिँ प्रभाव परेको नेपाल लगायत सम्पूर्ण अब प्रभाव पार्यो त्यही कारण चाहिँ नि मेरो मुख्य कारण त्यो अनि यसको कारण पहिरोको कारण भन्नुपर्दा अब पहिरो त अब यो जमिन गल्किएर यो धेरै पानी धेरै भएकै कारणले यो जताततै अब रुख बिरुवा पनि नभएको कारण कारण पनि हुनसक्छ मुख्य कारण त्यही कारण पनि हो अरू त्यसको यसलाई रोकथामको लागि अब मेरो विचारमा चाहिँ नि अब अब रोकथाम गर्न त्यसलाई कति मानिसमा हुन्छ त कति मानिसमा त क्षेत्रफल त्यसलाई पानी बग्ने कसरी चाहिन्छ परिसर अनि त्यो थाहा पनि हुन्छ त्यो पानी भनेको कुरो है पानी अब पानी भनेको त्यसले चाहिँ अब त्यो हिसाबले चाहिँ घर किनाको छेउछेउमा घर घरहरू बनाउनु बस्तीहरू बनाउनु भएन आफ्नो सत्रको घर बस्नु पर्यो अब अलिक पहिरो नरम छेउमा अलिक धुम्सिला छेउमा घर बनाएर बस्ती गराएर बस्नु पर्यो त्यो छेउछेउमा भनेको नमानेर अब सरकारले भने अब बालेन सरकार ऊ बेलामा त भनेको लागि ऊ बेलामै बजार लगाएर चाहिँ दुनियाँ डिमाना गरे पनि गर्यो त्यसमा चाहिँ भन्दा भन्दा पनि यस्तो हुन्छ यो अब जे होस् अब इन्जिनियर भिखले पनि भन्न मान्नुपर्छ उहाँलाई पनि अब त्यस कारण चाहिँ अब हामीले सरकारको कुरा पनि सुन्न नसकेको कि नभ्याएको हो कि नजानेको सुनि सुनि पनि उस्न त्यस्तै परिस्थिति त्यस्तो कारण हो कि त्यसलाई चाहिँ सरकारले चाहिँ अलिकति मध्यनजर राखेर अथवा माथि बस्ती हुन्छ कि अब के हुन्छ त्यस्तो चाहिँ व्यवस्था गरेर चाहिँ खोलातिर चाहिँ घर बनाउन चाहिँ रोका गर्नु पर्यो भन्ने मेरो विचार हो बस्तीमा पनि त्यस्तै अब पहिरो भएको ठाउँमा पहिरो जाने

0: मतदान गएर बस्तीहरू गर्नु भएन भन्ने मेरो विचारमा है त मेरो व्यक्तिगत विचार त्यही हो कि अब साथीहरूको के आउँछ उहाँ साथीले भनेर गर्छ धेरै कुराहरू मेरो बारेमा मेरो विचार पनि यति नै
1: ल हुन्छ त्यसो भए अब आफू सबैभन्दा पहिला कुरो त आफू जोगिन पर्यो होइन अलिकति माथि पानीको बहावलाई होइन ठाउँहरू पनि छोडिनु किनभने आजकल धेरै ठाउँमा चाहिँ पानी खोलाहरू बग्ने ठाउँलाई मिचेर घर बनाइएको छ नि त त्यो कारणले गर्दाखेरि क्षति एकदमै धेरै भइरहेको छ हजुरको यति मिठो विचार व्यक्त गरिदिनु भयो दिदीलाई एकदम धेरै धेरै धन्यवाद छ र साथीहरूलाई सम्झनुहोस् अनि
0: हजुर साथीहरू सम्झनु सन्देश गर्नुपर्दा सर्वप्रथम हजुरको लागि
1: हस् हुन्छ धन्यवाद
0: अघि भर्खर आउनुभएको हाम्रो के भन्छ अरे नयाँ थापा साथीको लागि नरेन्द्र जमाल दाईको लागि अमृत लोचन दाई राधा राई अनि हाम्रो यता हुनुहुन्छ तारा दाई अनि हाम्रो यता हुनुहुन्छ ऋषि दाई चन्द्र राई तेगु छेत्री दाई दाई रोसी कलम छ लगायत नाम छुटेको साथी धेरै हुनुहुन्छ यता हाम्रो ऋषिगन हुनुहुन्छ उहाँको लागि पनि धेरै धेरै सम्झना जति पनि नाम छुटेको साथीहरू धेरै हुन्छ मैले नाम
1: नमस्कार सुभादेङ दिदी उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो हाम्रो दलमा दिदी हुनुहुन्थ्यो पिरुङदेखि आफ्नो विचार व्यक्त गरेर गइसक्नु भएको छ पालो भने तपाईँहरूको हो तपाईँहरू आउँदै गर्नुहोला यति बेलाको क्रममा भने म जान्छु व्यावसायिक विश्राम पछि 11 बजेको टाइम चाहिँ पछि तपाईँहरूको माझमा आउनेछु अनि जाँदा जाँदा पनि एउटा मिठो गीतलाई पनि कार्यक्रममा राख्छु चन्द्रमा भन्ने रहेको छ यो गीत सँगसँगै छोटो व्यावसायिक विश्राम पछि 11 बजेको टाइम चाहिँ लगतै म तपाईँहरूको माझमा आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
9: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665709 मोबाइल नम्बर 9846761268
13: 9856602068।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
18: टीवीएस साथ छ हाम्रो
19: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
20: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
19: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
18: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
20: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
18: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
20: पोखरा जाने बाटोतिर
21: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
20: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855614
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर मिठो गीतसँगै छोटो व्यवसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो सुग्रा गण्डकीमा। आज पनि हामी रहेका छौं बुधबारको बसाइमा। बुधबारको बसाइमा हामी टपिक्समा कुराकानी गर्छौं। तपाईँले रेडियो खोलेर सुन्नुभएको छ भने सुन्नुभएको छ र खोलेर सुन्नुभएको छैन भने पनि म भन्नेछु। र यदि तपाईँहरू भर्खरै रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुग्रा गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suglagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशबाट एक साथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई रु 100 रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसल लेक पोचोकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र नयाँ इलेक्ट्रोनिक होइन आफूलाई चाहिएका सामानहरू पनि आवश्यकता परेको छ भने तपाईँहरू चाहिँ पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ, एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल आउनुहोला, भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र विशेष रूपमा आज मैले विषयवस्तु टपिक्स भनौं होइन यो हिम पहिरो होइन तालहरू फुट्नुको कारण के होला, हिम पहिरोहरू जानु बाढी पहिरोहरू जानुको कारणहरू होइन हिम ताल फुटिसकेपछि बाढी पहिरो गएको छ नि त धेरै जस्तो अहिलेको यो समयमा त्यसको जानुको कारण के होला र यसरी हिम बाढी पहिरोहरू गइसकेपछि त्यो बाढी पहिरोबाट हामीले चाहिँ के चाहिँ पार्सिक्यौ त यो बारेमा चाहिँ तपाईँले बताउन सक्नुहुन्छ के पार्सिक्नु भयो होइन के कारणले गर्दा यसरी हिम तालहरू फुट्छन् होइन बाढी पहिरोहरू जान्छन् के कारणले होला त्यो कारणहरू पनि बताउन सक्नुहुन्छ। र तपाईँहरूले यो पहिरो गइसकेपछि चाहिँ त्यो पहिरोले गएर हामीलाई चाहिँ के सिकायो त कति धेरै जनधनको क्षति भएको छ नि त अनि यसरी पहिरो गइसकेपछि हामीले के पार सिक्यौ यो आफूले सिकेको कुराहरू होइन मनमा लागेको अनुभवहरू होइन यस्तो यस्तो चाहिँ गराउन हुनेछ भने के कस्तो लाग्यो तपाईँले चाहिँ बताउन सक्नुहुनेछ। फोन गर्नुहोला 98422 9911 96 36 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ विशेष आजको बसाईमा। र यति बेलाको क्रममा भने म तपाईँको माझमा अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू फोन गर्दै गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसी जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यति साह्रो गाह्रो साह्रो पनि छैन, प्रश्न चाहिँ एकदमै सजिलो छ। अहिले वर्तमान समयमा भइराखेका यी घटनाहरूलाई नै लिएर चाहिँ मैले आएको छु होइन यी घटनाहरूले के पाठ सिकाइराखेका छन् होइन विपत्तिको समयमा के कस्तो गर्नुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ तपाईँले बताउन सक्नुहुनेछ है। त यति बेलाको क्रममा भने म तपाईँको माझमा फेरि पनि अरूको मिठो मिठो सुमधुर गीतलाई स्थान दिन्छु आउनेछु। उडी जाउँ भने म पन्छी होइन परालको आगो मुईबाट रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर गीत।

यस्तै मिठो गीत मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला है। परालको आगो मुहीबाट रहेको थियो। आउन सक्नुहुनेछ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुनेछ है। आउनु होला, दुवै नम्बर खुल्ला रहेका छन्। त्यति साह्रो गाह्रो विषयवस्तु त लिएर आएको जस्तो लाग्दैन मलाई, तर पनि अब तिजहरू लागिसकेको छ, फेरि खुसी औँसी लागिसकेको छ, त्यही भएर पनि होला। चाडपर्व लागिसकेपछि हाम्रो श्रोताहरू एकदमै घट्नुहुन्छ, मैले हरेक बारम्बार पनि भन्ने गर्छु। अलिकति केही हप्ता चाहिँ एकदमै हाम्रो उल्लेख्य रूपमा साथीहरूको सहभागिता भएको थियो भने, अलिखेर पछि फेरि यो हप्ताबाट चाहिँ हाम्रो साथीहरू चाहिँ कम कम कम कम हुँदै जानुभएको छ, फेरि व्यस्त हुनुभयो जस्तो। हाम्रो साथीहरू जे हुनुहुन्छ होइन, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोला। फेरि यो रिमाल त भनेको भने गर्छ दिनदिनै नभन्नुहोला, किनभने हजुर आउनु भन्यो भने चाहिँ मलाई अलिकति खस खस लाग्छ कि, अल्छी लागे जस्तो हुन्छ होइन, निद्रा लागे जस्तो हुन्छ, गफ गफ गर्ने कुरै आउँदैन, अनि त्यही भएर के बोलौँ हुन्छ। हजुरहरू आउनुभयो भने त सजिलो पनि त हुन्छ नि त बोल्नको लागि, त्यही भएर आउँदै गर्नुहोला, फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने म तपाईँको माझमा अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म आउनेछु र आउँदै गर्नुहोला। नवरती फुली भनिरहेको छ, यो मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: हजुर, सुमधुर गीत मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। नवरती फुली भनिरहेको थियो, स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्नुहोला 98 4 2 9 11 0 66 66 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु। त्यसपछि आउनेछु कुरा बुझ्नुपर्छ भनिरहेको छ, यति बेलाको स्वीकार
1: छोरीहरू आयो बल्ल मलाई भएको मात्र भएर पनि धेरै ठुलो कुरा नगर।

0: हजुर, कुरा बुझ्न पर्छ। मिठी गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू पनि फोन गर्दै गर्नुहोस्। त्यति बेला क्रममा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, फाटेको जुत्ता मुहीबाट रहेको छ। यो गीत सँगसँगै म छोटो व्यावसायिक विश्राममा जान्छु। विश्राम लगतै फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।
1: अरे बाप रे बाप, इस टायर
2: जिगर सलाट।

0: शुक्लागन्धकी एफएम 97.6
1: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
1: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घर आएसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560228587।
10: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
10: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा, तनहु। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560268676।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको, गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
1: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
14: विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी बुधबारको बसाइमा छौँ। बुधबारको बसाइमा तपाईँहरूसँग टपिक्समा कुराकानी गर्ने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 98422-7911, 98066-3611 को माध्यमबाट हामीसँग जोडिन सक्नुहुनेछ। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशद्वारा एक साथ रूपमा सुनिराख्नु भएको छ होला। र तपाईँले फोन गर्नुहुने साथीहरू मध्ये एकजनालाई रूप सयको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोहर पसल एक पुस्तकमा रहेको छ, जसको प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल। तपाईँहरू मोबाइलसँग सम्बन्धित समस्याहरूको समाधान गर्न चाहनुहुन्छ, नयाँ नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सम्बन्धी सामानहरू पनि आवश्यकता परेको छ भने तपाईँहरू चाहिँ पोखरेल मोहर पसलमा जान सक्नुहुन्छ। यही हेल्प पुस्तकमा रहेको छ। हाइति बेलाको भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
15: नमस्ते।
14: झ्याझ्यालो झोरले नमस्ते, सन्चै आरामै हुनुहुन्छ? अनि म पनि एकदमै आराम कुशल छु। अनि के कस्तो छ हो?
15: ठिकै छ, मौसम कुरा गरी घाम लागिरहेको थियो
14: कि अहिले अलिकति पानी पर्छ कि जस्तो भयो है। हाम्रो त मजाले घाम लागेछ आज त। ल ठिक छ त्यसो भए। अनि सुन्नु भएको छ कि छैन रेडियो? ल त्यसो भए अब हजुरको विचार व्यक्त गर्न सक्नुहुन्छ।
15: सबभन्दा पहिला त म के भन्न चाहन्छु भने अब यो हिउँ किन पग्ल्यो है?
14: हजुर।
15: हिउँ किन पग्ल्यो के कारणले फुट्यो तालहरू?
14: हजुर।
15: सबभन्दा पहिला त जलवायुको परिवर्तनको कारणले चाहिँ यो हिउँहरू चाहिँ पग्लिन थाल्यो।
14: हजुर।
15: किनकि जलवायु परिवर्तनले गर्दा त्यो गर्मी हुँदै गयो, तापक्रम बढ्दै बढ्दै गयो। अब त्यो हिउँ चाहिँ तपाईँको हामीले प्लास्टर गर्छौँ नि, त्यस्तै भएर गयो हिउँ। अहिले चाहिँ त्यो तापक्रमले गर्दा बिस्तारै बिस्तारै पग्लिँदै गयो। पग्लिँदै गइसकेपछि तपाईँको त्यो तालमा के भयो त भन्दा पानी भयो।
14: हजुर।
15: पानी पानी भयो, पानी भइसकेपछि तपाईँको त्यो जमिन त्यो हो, जमिनले फेरि अब थाप्नु सकेन, जमिन चिलो भयो, चिसो भयो, के अरे जमिन चाहिँ खुबुलो भयो क्या तपाईँको। त्यो भइसकेपछि अब त्यो ताल फुट्ने नै भयो क्या. ताल फुट्यो, त्यो कारणले ताल फुट्यो. ताल फुटेपछि नेपाललाई असर गर्यो.
16: हजुर.
15: तर अब त कसरी भन्दाखेरि अब खोलाको नदीको किनार वरिपरि जति पनि अहिले हाम्रो बस्तीहरू छन् के, बस्तीहरू छन्, बस्ती त अब तपाईँको त्यो बजारहरू छ, डाँडा बसालेर पनि भएन हेर्नु. खासै चाहिँ तल फाटमै हुन्छ है. फाटमै भएको कारणले हुन त अब करिब 50-60 मिटर वरपर त थियो नै होला. तर त्यो अहिलेको चाहिँ तपाईँको बारीले त करिब करिब 150 मिटर जति टाढा पुगिएछ. त्यो त्यहाँको संरचनाहरू त अनिवार्य लागि हो के. त्यसैले अब पाठ के सिक्नु पर्छ भने अब तपाईँको कसरी पनि बच्न सकिन्छ भन्ने कुरो यहाँनिर चाहिँ अप्नाउनु पर्छ क्या. नत्र हुन्छ नेपालीहरू फेरि पनि त्यस्तै हुन्छ.
16: हो त है. ल त्यसपछि फेरि यो विपद घटनाहरू घटिसकेपछि पनि उद्धार गर्नको लागि चाहिँ प्राविधिक औजारहरू भनौँ न साउनहरू पर्याप्त मात्रामा पनि छैन र विभिन्न आधुनिक साधनहरू पनि छैन कि नेपालसँग. होइन
15: नेपालमा छैन तर पनि
16: सुरुङमा त पुगिसक्यो. तर यो विपदहरू भइसक्दाखेरि खन्ने औजारहरू चाहिँ छ. तर त्यस केही विपद घटना घटिहाल्यो भने त्यसलाई फेरि तत्काल उद्धार गर्नको लागि चाहिँ फेरि सामान छैन नि त.
15: नेपालमा छैन, भारतमा बनिरहन्छ
16: छैन. त्यही भएर अलिकति ढिलो उद्धार भएको छ नि त. अहिले हेर्नु त सबै अब विदेशबाटै सबै पर्खी पर्खी ल्याउँदै सामानहरू ढुवानी गर्नको लागि पनि विदेशबाटै चाइनाबाटै ड्रोनहरूको आवश्यकता परेको छ सामानहरू ल्याउनको लागि.

0: जोगाउन सक्दै
1: हजुर,
0: तर पनि त्यसलाई कम गर्न त सकिन्छ क्या, त्यसलाई कम गर्न सकिन्छ। फेरि पनि यस्तो नहोस् भनेर चाहिँ नि फेरि एउटा कुरो चाहिँ त्यो सूचना पनि अलिक ढिलो भएर पनि हो।
1: सूचना त अब भन्दा भन्दै अब त्यो बारी त अब दौडिने हजुरले हिजो भन्नुभएको थियो नि, रोकिन सक्छ के दौडिन सक्छ रोकिन सक्दैन भन्नु जस्तो आएपछि आयो आयो त्यो सूचना दिँदा दिँदै अब भ्याउँदै भ्याएन त के गर्नु,
0: त्यो सिरानतिर पनि भ्याएर अलिक ढिलो भयो, अलिक तल तलको त भ्यायो नि त,
1: हजुर
0: तलको त पायो क्या, एउटा माविको शिक्षकले चाहिँ विद्यार्थी जोगाए त नपठा,
1: हजुर
0: त्यो बोर्डिङको फेरि खट्टै ल,
1: तर मान्छेहरू पनि किनभने अबुझ के बाढी पहिरो आइसकेको छ भनिसकेपछि आफ्नो ज्यान जोगाउने हो कि होइन, अल्मल लिएर हेरेर बस्ने हो कि भिडियो बनाएर बस्ने हो कि, त्यो पनि त छ नि त।
0: यही त नेपाली चाहिँ उस त्यसरी अब चाहिँ पछि पछि सूचना पाइसकेपछि त घट्टा बाटो चाहिँ तपाईँको त्यो एक सय 200 मिटर माथि गइदियो भएको
1: हो त नि, झन् मान्छेलाई के मान्छेहरू चाहिँ भिडियो बनाउने यो सामान्य बाढी पहिरो हो भन्ने सोच के मान्छेहरूको सोचले गर्दाखेरि चाहिँ एकदम धेरै धेरै क्षति भएको छ यो रसुवाको बाढीले चाहिँ, कति कति होइन जलविद्युत कति धेरै त्यत्रो धेरै जलविद्युतहरूमा नि असर परेको छ,
0: अब नेपालले भन्दा
1: हजुर
0: ठुलो ठुलो राष्ट्रहरूले चाहिँ तपाईँको यो जलवायुलाई रोक्न सकिँदाखेरि क्या त कार्बन डाइअक्साइडहरू चाहिँ जम्मा गरिरहेछ,
1: हजुर
0: अब चाहिँ विभिन्न किसिमको चाहिँ त्यो तिरित बत्तीहरू ग्यास बढी मात्रामा छ क्या अरू राष्ट्रमा,
1: त्यही भएर
0: नेपालमा बरु अलिक कमै छ हो, त्यसले गर्दा पनि
1: अरूको देशको गल्तीले चाहिँ हामी नेपालीहरूले नि भोग्नु परेको छ क्या यो समयमा चाहिँ देखेरको समय जलवायु परिवर्तनको
0: अन्तर्राष्ट्रियले गर्दा नेपालले भोग्नु परेछ र नेपाललाई खेती पनि पुगिरहेको छ क्या,
1: हजुर
0: यो कार्बन डाइअक्साइडहरू चाहिँ तपाईँको ग्यासहरू चाहिँ एकदम कम गर्नुपर्छ,
1: हजुर
0: यतिले
1: हो। हुन्छ हजुरको यति मिठो विचार व्यक्त गरिदिनु भयो एकदम धेरै धेरै धन्यवाद छ, साथीहरूलाई सम्झिन सक्नुहुन्छ हस् नमस्कार शुभदीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ जलेरवादेखि, एकदमै राम्रो विचार व्यक्त गर्नुभयो तपाईँको लागि एकदम धेरै धेरै धन्यवाद छ, फेरि पनि साथीहरू आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता गर्न सक्नुहुन्छ, त्यति साह्रो गाह्रो पिरो अप्ठ्यारो चाहिँ मैले विषयवस्तु लिएर आएको छैन, सजिलो छ किनभने हामीले यतिखेर भोगिराखेको पनि छौ होइन, हिमताल फुटेर बाढी पहिरो गइराखेको छ होइन, जनधनको क्षतिहरू भइराखेको छ, पहिरो गएर खोला नालाहरू पनि थुनिएर होइन विभिन्न विपदका घटनाहरू भइराखेका छन्, 72 सालबाट यतातिर चाहिँ नेपालमा चाहिँ एकदम 72 सालको भूकम्पपछि विविध विपदका घटनाहरू चाहिँ निरन्तर रूपमा भइराखेका छन् कि होइन, त्यही भएर अलिकति माथि उठ्न लाग्दा लाग्दै फेरि अर्को विपदको घटनाले गर्दा फेरि होइन नेपालको चाहिँ स्थिति फेरि तलै झरिसकेको छ, त्यही भएर यो विषयवस्तु हो होइन, तपाईँले के पाठ सिक्नुभयो यसरी बाढी पहिरो गइसकेपछि के गर्नुपर्ने रहेछ होइन, अलिकति त हुन्छ नि त दिमागमा आउँछ नि त यस्तो गर्नुपर्ने रहेछ भने तपाईँहरू चाहिँ विचार व्यक्त गर्न सक्नुहुन्छ, एकजना साथी आउनुभयो भने चाहिँ म एकजना साथीलाई लिएर भ्याउँछु, आउनु भएन भने त अब ठिकै छ होइन किनै भन्नु छ र सुन्दै हुनुहुन्छ नि फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेको छ एन्टिस्टेन्सियल 98422-72911 98066-3611 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र 11:45 पनि भइसकेको छ, ठिकै छ अब यो विषयवस्तुमा नै थोरै कुराकानी गरौं होइन, विशेष रूपमा त हाम्रो यो जलवायुको परिवर्तनले गर्दाखेरि हिमतालहरू फुट्ने गरेको छ होइन, बाढी पहिरोहरू आउने गरेको छ र हिमताल फुटिसकेपछि त बाढी पहिरो आउने नै भयो, आइसकेपछि जनधनहरूको त क्षति त हुने नै भयो होइन गर्ने नै भयो, किनभने यतिखेरको समयमा भने हामीले सोचेको भन्दा पनि एकदम बढी रूपमा के जनधनको क्षति भएको छ है, बाढी पहिरोहरू पहिला पहिलाको जस्तो होइन खासै ठूलो आउँथेन के अरे भन्ने सोच हुनेहरूको कारणले गर्दाखेरि पनि अहिले चाहिँ धेरै मानवीय रूपमा क्षति भएको छ कि, दौडिन छोडेर आफ्नो ज्यान जोगाउन छोडेर होइन भिडियोहरू बनाउने हेर्ने बस्ने गरेको कारणले पनि अत्तलिँदाखेरि त अब आफ्नो ज्यान जोगाउँदा जोगाउँदै कतिपय त ज्यान जोगाउँदा जोगाउँदा पनि बगेको छ भने कतिपय चाहिँ आफ्नो ज्यान जोगाउन सफल हुने अवस्था हुँदा हुँदै पनि उहाँहरू चाहिँ लापरवाही गरेको कारणले गर्दा पनि अहिले एकदमै धेरै मान्छेहरूको चाहिँ ज्यान गएको छ, यो कारण पनि भयो एउटा र फेरि हाम्रो यो नेपालको भौगोलिक भनौँ होइन रसुवातिर अनि त्यस्तै हाम्रो धेरै बाढी पहिरो जाने क्षेत्रहरूको चाहिँ भौगोलिक अवस्था पनि एकदमै कमजोर छ कि, अब त्यो पानी परिसकेपछि बगिहाल्ने पहिरो खसिहाल्ने होइन गइहाल्ने त्यस्तो खालको छ माटोहरू चाहिँ, त्यो भएको कारणले गर्दाखेरि पनि होइन

माटो माटो हुने ठाउँमा त्यो कमलो माटोहरू हुन्छ नि त, त्यस्तो माटो भएको ठाउँमा बालुवा माटो भएको ठाउँमा चाहिँ बारी गएर आउँदा एकदम धेरै क्षतिहरू पुग्ने गरेको छ कि। र फेरि अब पुरानो कुरा अघि पनि मैले भने होइन, बाजेहरूले भन्नुभन्थ्यो नि त खोलानाला चाहिँ, खोलानाला एकचोटि हिँडेको ठाउँमा चाहिँ 100 वर्षपछि फेरि फर्केर आउँछ अरे, खोलानाला चाहिँ खुल्ला रूपमा बग्न दिनुपर्छ अरे खोलानालाको ठाउँहरू होइन, हामीले सानो बनाएर छोड्नु हुन, ठूलो उसको खुल्ला रूपमा जसरी बगिराखे त्यो परापूर्व कालदेखि नै त्यसरी नै उसलाई चाहिँ बग्न दिनुपर्छ। र हामीहरू मानिसहरू होइन अब सबैलाई छेक्न सक्छौ भनेर चाहिँ हेर्नु होला धेरै ठाउँमा, हाम्रो यता मात्र होइन जहाँ देशैभरि नै त्यो स्थिति चाहिँ छ कि खोला नालाहरूलाई बाँधेर होइन सानो बनाएर खुल्सा बनाएर लाने गरिएको छ। अब एक्कासी माथिबाट शिरबाट होइन फुटेर आएको पानीहरू छल्लेर आउँदाखेरि त हेर्नु त हामी बसोबास गरेको क्षेत्रभित्रै पसेको छ, त्यही भएर चाहिँ यस्तो क्षतिहरू चाहिँ भइराखेको छ। र साथसाथै फेरि जलवायु हामीले मात्रै गरेको पनि होइन, देशैभरि होइन विश्वभरिकै समुदायमा चाहिँ जलवायुको कारणले होइन जलवायु प्रदूषणको कारणले गर्दा चाहिँ हाम्रो नेपालमा मात्र होइन कि विश्वभरि नै चाहिँ यसले एकदम धेरै क्षति पुर्याएको पनि छ। र मनाङ मुस्ताङतिर पहिला पहिला पानी पर्थेन, हिउँ मात्रै पर्थ्यो भन्ने कुराहरू तपाईँहरूले पक्कै पनि सुन्नुभएको थियो होला। र यतिखेरको समयमा भने फोहोर पारबाट चाहिँ हाम्रो मनाङ मुस्ताङतिर पनि पानी पर्न थालेको छ होइन, उहाँ त्यहाँ रहेका माटाका घरहरू विस्तार साबित भइसकेका छन्। यदि तपाईँले न्यूजहरू हेर्नुहुन्छ भने होइन तपाईँहरूले चाहिँ जान्न पनि सक्नुहुन्छ होइन, हेरि पनि राख्नु भएको छ, आज सबै आरसीसी घरहरू ठरिसकेका छन् मनाङ मुस्ताङतिर पनि कि, यो पानी परिराख्ने भएर अब माटोको घरहरू त मजाले माथि ढलान गरेर माटोकै छाएर माटोले लिपेर बनाएको हुन्छ, पानी परिसके चुहिने भएर त्यो पुरानो शैलीको होइन पहिला पहिलाको पुरानो घरहरू होइन मौलिक घरहरू चाहिँ अहिले चाहिँ खासै त्यति स्थितिमिति देखिँदैन, कतै कतै छन् होइन, तर पनि सबै चाहिँ पानी परेर चुहिएर त्यसरी त्यो कमेरो माटोले लिपेको हुन्छ, रातो माटोले त्यो सबै त्यसरी धर भएर पानी परेर त्यस्तो भएको स्थिति पनि छ। र पानी नपर्ने ठाउँमा पानी पर्दा पनि यसरी जलवायु परिवर्तनले गर्दाखेरि चाहिँ मान्छेहरूको घरहरू विस्थापित भएर होइन पुरानो शैलीको घरहरू मौलिक घरहरू भत्केर चाहिँ नयाँ आधुनिक होइन आरसीसी घरहरू चाहिँ भइसकेका छन् मनाङ मुस्ताङतिर, विशेष त होइन मुस्ताङहरूतिर चाहिँ आफूले देखेको कुरा भन्छु म चाहिँ होइन, मैले देखिराख्दा चाहिँ त्यस्तो छ। र रसुवातिर पनि त्यही नै हो है, रसुवाको पनि माथि हिमाल छ होइन, चीनको नाका त्यसपछि हिमाली क्षेत्र भइसकेपछि चाहिँ यो तालहरू फुट्ने एकदमै सम्भावना छ कि, बढी मात्रामा छ यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि पनि। र तालको पनि अब परापूर्व कालदेखि बनिराखेको ताल हो, त्यो बनिराखेको तालमा चाहिँ पानी जम्मा धेरै जम्मा, त्यो तालले ठेक्न सक्ने भन्दा पानी धेरै जम्मा भइसकेपछि त्यसको जनघनत्व भनौँ न घनत्व भन्दा पनि बढी पानी भइसकेपछि त्यसले त एकअर्का बीच पानी भइसकेपछि त खेला धकिल हुने भयो नि त त्यसको तापले, त्यो गर्दाखेरि पनि अब जुन ठाउँमा अलिक कच्ची होइन कमजोर छ त्यही ठाउँबाट चाहिँ ताल फुट्ने भयो र पहिरो पनि आउने भयो र सबै सोर्दा त सबै सँगसँगै आउने पनि भयो र त्यसले गर्दाखेरि क्षति पनि भएको छ। र यसरी बाढी पहिरो आइराख्दाखेरि होइन क्षतिहरू भइराख्दाखेरि चाहिँ अब तपाईँले के पाठ सिक्नु भयो भनेको छु नि त मैले, मेरो विचारमा चाहिँ हामीले चाहिँ अलिकति है योबाट चाहिँ बस्नको लागि अलिकति सावधानी अपनाउनु पर्ने रहेछ होइन, हेलचेक्राइ गर्न नहुने, पहिलो कुरो त हेलचेक्राइ गर्न नहुने रहेछ जस्तो लाग्छ मलाई चाहिँ, किनभने हामीले बाढी पहिरो आएको के अरे सामान्य नै हो, यस्तो आउँछ होला भनेर हामीले ठुलो आउँछ होला भनेर सोच्दै सोचेनौ नि त, रसुवामा पनि बाढी आउँदाखेरि सानै आउला भन्ने सोच्यौं, त्यो सोचले गर्दाखेरि पनि हामीले होइन धेरै क्षतिहरू भयो होइन, 81 आउँदाखेरि त्यसरी त्यो ठुलो आयो नि त सानो होला भनेर मान्छेहरूले फोटो भिडियो गराएको नि हामीले टिकटकहरूतिर फेसबुकहरूतिर होइन, त्यसपछि युट्युबहरूतिर सामाजिक सञ्जालहरूतिर छरपस्त रूपमा पनि छन् कतिपय भिडियोहरू, त्यो कारणले गर्दाखेरि सानै होला भन्ने सोच्यौं, त्यो सोच्दै नसोचेको भएको कारणले गर्दा पनि मानवीय क्षेत्र चाहिँ बढी पनि भएको छ। र हेलचेक्राइ पनि गर्नु भएन र खुला नाला चाहिँ प्रशस्त रूपमा बग्ने ठाउँ पनि राखिदिनु पर्यो होइन, अब नाकै भए पनि अब नाकामा नि हेर्नु न पुरानो पहिलाको तस्विर अहिलेको तस्विर हेर्दा पनि कस्तो छ ठाउँ होइन, सानो छ साँगुरै छ नि त, त्यही भएर अलिकति बढी नै राख्न दिनु पर्यो होइन, खोलाहरू बोक्नको लागि कहिले के हो कहिले के हो थाहा हुँदैन नि त, खोलाको भरोसा हुँदैन, हिमतालहरू भइराखेको हिउँ परिराख्ने ठाउँमा चाहिँ अलिकति भरोसा हुँदैन, त्यही भएर चाहिँ अलिकति रूपमा चाहिँ अब सरकारहरूले पनि आफ्नो नाकामा सुरक्षाको लागि घरहरू बनाएको थियो नि त, नाका चेकपोस्टहरू बनाएको ठाउँ पनि अलिक सुरक्षित ठाउँमा भइदिएको भए होइन, अलिकति माथि नै बनाइदिएको भए, अलिकति खोला नालालाई अलिक ठुलो ठाउँ राखेर बनाइदिएको भए चाहिँ राम्रो हुन्थ्यो, किनभने खोलाको छेउमै छ हाम्रो नाकाको चेकपोस्ट पनि, त्यो कारणले गर्दा पनि धेरैजनाको जनधनको क्षति भयो, त्यही भएर जलवायु परिवर्तनको कारणले गर्दा पनि एकदम ठूलो क्षति पुगेको छ। यो पाठले चाहिँ यो पहिरो गइसकेपछि बाढी पहिरो गइसके अलिकति हामी सुरक्षित रूपमा अलिकति होइन अब त डर आउँछौ कि, अब सानो पानी परेर पनि सानो पहिरो आयो भने पनि होइन बाढी आयो भने पनि अब चाहिँ यो पहिरोले हामीलाई सिकाइसकेको छ कि पानी बाढी पहिरोको भर हुँदैन, कत्रो आउँछ आउँछ।
थाहा हुँदैन, त्यही भएर पहिले सुरक्षित हुनुपर्छ भन्ने पाठ सिकाइसकेको छ। र सुरक्षित भएर तपाईँहरू पक्कै पनि आगामी दिनमा यस्तै कुनै घटना चाहिँ नपरोस्, र यदि भइहालेछ भने पनि तपाईँहरू सुरक्षित हुनुहोला भन्न चाहन्छु। पहिला नै आफ्नो ज्यान जोगाउँ होइन, आफ्नो सबैभन्दा ज्यान हो त्यो धन सम्पत्ति भन्ने कुरा, त्यस्तै हातको मैलो हो हेर्नु, अहिले हातको मैलो भइसकेको छ। आफ्नो ज्यान जोगाउन सक्यो भने त्यो धन सम्पत्ति जति पनि कमाउन सकिन्छ, बनाउन सकिन्छ। त्यही यही कुरा चाहिँ म व्यक्त गर्न चाहन्छु जलवायु परिवर्तनको कारणले। त्यसपछि अब हामीले पनि कुनै कुनै ठाउँमा होइन डरेर लाउने गर्छौँ, वातावरण प्रदूषण भइरहेको छ, सवारी साधनहरू कार्बन डाइअक्साइडहरू फेक्ने धेरै सवारी साधनहरू पनि प्रयोग गरिराखेका छौँ, र साथसाथै धुवा धुलोले गर्दाखेरि पनि यो जलवायु एकदम धेरै परिवर्तन भएको छ। त्यही भएर यसरी होइन पानीहरूको मुहानहरू सुक्ने, फेरि पानीहरू पग्लने, हिउँहरू पग्लने गर्दाखेरि त अनि यस कारणले गर्दाखेरि यति धेरै ठूलो क्षतिहरू बेहोर्न परेका छौँ। र यसबाट पनि हामी यतै हाम्रो पनि यता वरिपरि खोलाहरू छन्, त्यही भएर हामी पनि पहिलेबाट सचेत हुनुपर्छ है, सचेत हुनुहोला त्यो विपदको घटना हुनुभन्दा अगाडि नै। त्यही भएर हामीले पनि हेल्थ चेक राई गर्नु हुँदैन भन्ने चाहिँ अब पास सिकाइसकेको छ रसुवाको भटेकोसीको यो बाढी पहिरोले होइन, हिमताल फुटिसकेपछि। यो नै हो आजको कुरा चाहिँ मैले धेरै कुरा गरेकी क्या हो र ठिक छ, तपाईँहरू सम्पूर्णले पनि यिनै विषयवस्तुमा आधारित रहेर आफ्नो चाहिँ जिज्ञासा चाहिँ व्यक्त गर्नुभएको थियो। तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ, र आगामी दिनमा यस्तो परिस्थिति फेरि पनि नआओस् भन्न चाहन्छु है, किनभने एकदमै धेरै विपदको घटनाहरू घटिरहेका छन् हाम्रो देशमा एकदमै धेरै। जुन बेला चाडपर्व आउँछ, जुन बेला अलिकति हाँसी खुसी हुने बेला हुन्छ, त्यो बेलामा चाहिँ एकदम धेरै धेरै यस्तो विपदको घटनाहरू चाहिँ घटिराखेको छ। त्यो कारणले गर्दाखेरि पोहोर परार जयन्ती आन्दोलन भएको एक वर्ष पूरा भइसकेको छ आज। पोहोर जयन्ती आन्दोलन गर्दाखेरि यस्तै नरमाइलो भएको थियो, अहिले बाढी पहिरोले गर्दाखेरि नराम्रो भएको छ होइन। 72 सालको भूकम्पपछि हामीले अलिकति मनमा शान्ति हर्षोल्लास भन्ने चाहिँ पाएको छैन, आगामी दिनमा पनि यसो नहोस् होइन, राम्रो होस्, प्रगति होस् भन्न चाहन्छु। र आज मलाई फोन गर्नुभएको थियो दलमाई दिदी पुलचोकदेखि, अनि खैमाई दिदी हुनुहुन्छ पिरुङदेखि, र हामीलाई नरेन्द्र रिमालजीले फोन गर्नुभएको थियो स्याङ्जा बिरुवादेखि। उहाँहरू सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा म बुझिन मैले भने बोक्सीको घर मुहीबाट रहेको छ यो मिठो गीतलाई स्थान दिँदै आजको यस श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुता रिमा पनि बताउँछु। तपाईँहरूको बाँकी रहेको समय यसो भन्ने सुखद बित होस्, तपाईँहरूले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज। बाइ बाइ, हैव अ ग्रेट डे।

0: शुक्लागन्ध केएफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्ड चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
7: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
9: सम्पर्क मोबाइल 9857065119 र 9864957056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्लागण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्लागण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
12: TVS साथ छ हाम्रो।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
17: मोबाइल 9856005577।
18: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, सुग्रा गण्डकी नगरपालिका 4 BP चोक।
17: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 98460072।
20: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले,
21: चिया त पिएर जाऊ,
20: अहिले हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
21: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709604, मोबाइल नम्बर 98460261268,
21: 98560261268।
24: शुक्ला गण्डकी एफएम 97.6।
25: शुक्ला गण्डकी टाइम चेक।
26: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
27: भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल्नु भएको हो। भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको वहाँको दावी छ। एमाले त्यस क्रममा 19 जना युवाको ज्यान गएको उल्लेख सहित श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भीड़ नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौ 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौ 23 शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोडफोड, आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ। साथै वहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति, आगजनी र लुट लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लक्ष्य सहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2023 साल पुष 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण, तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई, आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको वहाँको सचिवालयले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रूपियाँले घटेको छ। हिजो भाव बढ़ेर तोलामा 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व विकासका उपलब्धिहरू, कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको वहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ तय गरिएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द्व विभाजन र आणविक तनाव आपदाको जोखिम, गरिबी तथा असमानता, बढ़दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औल्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राखेपको कवच हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाण्डौ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्मार्स लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। द्वन्द जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाण्डौ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6।
1: या आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक। प्रसन्न, होमवर्क देखाउ त।
5: हस् टिचर।
4: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033484 र 9856067988।
7: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9856033878, 9846656।
10: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
11: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
10: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
11: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
10: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
11: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
12: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुनचाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
13: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161969, 9807625229,
15: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9807769142।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171196902।
18: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौंडा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847839839।
4: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 9856443।
6: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850603128 र 9462614726।
9: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
10: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
9: प्रोपाइटर रोशनी श्रेष्ठ,
10: मोबाइल नम्बर 9

0: जर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
1: चलिरहेको देखिनु पनि
2: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
0: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
0: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाहिँ छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856603324
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285787।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यस यमा।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
15: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस्। टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
16: TVS को साथ छ हाम्रो।

0: शुक्लागन्धकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र।
4: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र।
5: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र।
4: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
5: राष्ट्रिय लोक दोहोरी गायिका शीला आले, साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
5: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
4: टिम दर्ता शुल्क 500 रुपियाँ।
5: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
5: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
5: थप जानकारीको लागि सम्पर्क 98 0661 166, 98 4 61 49 3 04 र 98 4 62 26 743।

0: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98469839।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
8: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
6: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745780।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 06-65414-50, मोबाइल 98463-2811।
9: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसाप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेल र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665 79 900, मोबाइल नम्बर 98460 61 268
6: 98560 62 268।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463 23811।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560 00778।
14: देशका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
10: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
14: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता।
10: कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
14: मिति यही भदौ 29 गते सोमबार।
10: स्थान खैरेनीटार।
14: समय बिहान 11 बजे।
10: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
14: द्वितीय पुरस्कार रु 15,000,
10: तृतीय पुरस्कार रु 10,000
14: र सान्त्वना पुरस्कार रु 5,000।
10: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
14: द्वितीय पुरस्कार रु 5,000
10: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। टिम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
14: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
10: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98560 62888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98560 36136, कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31937, सह संयोजक शान्ता दाहाल 98461 32285।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560 30982 र 97065 20209।
16: TVS साथ छ हाम्रो।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206030
8: विगत लामो समयदेखि तपाईँहरूको मनसिकन सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
11: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र
10: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र
11: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र
10: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ
11: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति
10: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार
11: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म
10: टिम दर्ता शुल्क 500 रुपियाँ
11: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक
10: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे
11: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय
11: थप जानकारीको लागि सम्पर्क 9806681166 9841349304 र 9462626743

0: यो पोखरेल नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
11: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620। 2009।
12: TVS साथ छ हाम्रो।
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चन्द्रिकालीका सुन चाँदी पसल।

0: चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर शोरूम डेलीगौडा त नहुँ।
1: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98 4 60 61 268
2: 98 5 60 60 268।
4: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान,
5: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
4: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता।
5: कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: मिति यही भदौ 29 गते सोमबार।
5: स्थान खैरेनीटा।
4: समय बिहान 11 बजे।
5: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
4: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000
4: र सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
4: द्वितीय पुरस्कार रु 5,000
5: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। टिम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
5: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल, 98 5 60 62 8 88, 7 का सभापति सुरेन्द्र श्रेष्ठ, 98 5 60 36 136, कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा, 98 5 60 31 937, सह संयोजक शान्ता दाहाल, 98 4 61 32 285। कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
4: ल, यतिका लागि पनि किन पोखरा जानु?
3: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
2: मोबाइल 9556705577।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: सुझाव संकलन शुरू। भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई। भूटानमा हिम नदी र हिमतालको 24 घण्टा निगरानी। जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह। र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल शुरू गर्नु भएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले शुरूमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनैतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाई छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटालाई स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरूमाझ डर र अन्यल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षतामा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव दिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: थोरै बचत, धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दु।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio
5: app. 4-94-3-33, 4-93-5-55.
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। खोटाङमा पहिलो पटक शुरू भएको स्वर्णबिन्दु प्राशन कार्यक्रममा पहिलो दिन 207 जना बालबालिका सहभागी भएका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो। सरकारले जारी गरेको बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन निर्देशिका 2082 अनुसार एक वर्ष पूरा भई 5 वर्ष ननागेका बालबालिकालाई यो औषधि खुवाइएको हो। प्रशोधित स्वर्ण भस्म गाईको घिउ र महकको औषधीय मिश्रण थोपाका रूपमा आयुर्वेद स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने गरिएको छ। स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सबेन्द्र यादवका अनुसार बालबालिकालाई यो सेवा अब हरेक महिना उपलब्ध गराइनेछ। ज्वरो, झाडा पखाला, अजीर्ण वा रूवाखोरी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो औषधि नखुवाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। अब विदेशको खबर। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली संचालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा बढ़ी हिमनदी तथा हिमतालहरूको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 संचालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। सन् 1994 पुनातसुङ नदीमा आएको बाढ़ीका कारण 21 जनाले ज्यान गुमाएका थिए। भूटानमा रहेका ताल मध्य 17 वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ। मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा 5,30,00,000 घनमिटर भन्दा बढ़ी पानी तल बगेर ठूलो विनाश हुन सक्ने अनुमान छ। भूटानका प्रमुख हिमनदीविद कर्माका अनुसार त्यहाँका साना ठूला हिमनदीहरू प्रतिवर्ष 12-35 मिटरसम्म पछाडि हटिरहेका छन्। अब खेल खबर। जापानको नागायोमा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमानबीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। हिजो नागायोमा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका छन्। नागायो पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन फियर क्षेत्रका काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्न छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेको छ। एसियाली खेलकुदको औपचारिक उद्घाटन यही सेप्टेम्बर 19 हुने भए पनि केही खेल यसअघि नै शुरू हुँदैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन। विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामिछानेद्वारा प्रशंसा। हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी। नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील। विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिने र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह। र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।
5: शुक्ला गंधर की FM 97.6।

0: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9807769142।
2: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869597056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9560625452।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
12: मोबाइल 9856043952 र 9806656586।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
15: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856030982 र 9705620209।
16: टिभीएस साथ छ हाम्रो।
17: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: हस टीचर
1: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
2: टीचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9856023128 र 9462614726
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञ

0: विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
2: हे हे आहा
3: फेरि यो कुन चाहिँ पुका करायो

यो अन्तरा भनेको त देखु गीतको

0: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
11: यस्तरी पङ्खा चलिरहेको देखिन पनि,
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बजे

0: 96.6
1: शुक्ला गंडकी FM 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजाघरको आडमा आइपुगेका छौ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
12: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
15: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
13: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
13: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहु।
0: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
14: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
18: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स ए महा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौंडा बजार, तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: yes. यमा
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
11: ओम एम आभूषण सुन चाँदी दोकान।
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460692648.
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ,
14: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
23: हजुर, दान गरौ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य।

0: शुक्ला गण्डक एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98568285।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563043952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463823811।
11: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
11: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता।
6: कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
11: मिति यही भदौ 29 गते सोमबार।
6: स्थान खैरेनीटार।
11: समय बिहान 11 बजे।
6: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
11: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
11: र सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500।
11: द्वितीय पुरस्कार रु 5,000
6: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था। टिम दर्ता शुल्क रु 1,000। सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
11: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
6: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98560 62 88, 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98560 36 136, कार्यक्रम संयोजक मंजू तिमी सिन्हा 98560 31 937, सह संयोजक शान्ता दाहाल 98461 32 85।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना,
6: कला संस्कृति,
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

0: तनहुँ समाज युकेले बाढ़ी पीड़ितलाई आज राहत रकम हस्तान्तरण गरेको छ। तनहुँ समाज युकेले युकेमा संकलन गरेको 10,195,000 रूपियाँ राहत रकमको चेक तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो। नेपालमा महाविपत्ति छ, यो पीड़ा नेपालीमा अक्षयमा भएकाले राहत रकम संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका महासचिव महेन्द्र आलीले बताउनुभयो। राहत रकम संकलनमा सहयोग गर्नुहुने समाज सदस्य तथा सहयोगी दाताहरूमा तनहुँ समाज युकेका अध्यक्ष सन्त गुरूङले धन्यवाद दिनुभयो। सो समाजले बाढ़ी पहिरो परि मृतक जन्म चिर शान्ति कामना र परिजनमा गहिरो समवेदना प्रकट गरेको छ। शुक्लागंडी चार दोलेगाउँमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटिकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार र राहतका लागि 25,000 रूपियाँ सहयोग गरेको छ। सहकारी राहत र पुनर्स्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरेको अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो। उहाँले हराएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। शुक्लागंडीका भित्री बजार निवासी रामकुमारी गुरूङ र खटनसिंह गुरूङ दम्पतिले रसुवाको भोटिकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 11,555 रूपियाँ सहयोग गर्नु भएको छ। समाजले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नु भएको हो। समाजसेवी रामकुमारीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। शुक्लागंडी पाँच वेलचत्रमा रहेको लांगाली मगर समाजले रसुवाको भटिकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। समाजले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासको यो आदेशसँगै पूर्व प्रधान न्यायाधीश जबराले पेन्सन पट्टा लगायतको सुविधा पाउने बाटो खुलेको छ। यसअघि महाअभियोगका कारण निलम्बित अवस्थामै अवकाश हुनुभएका उहाँले पेन्सन पट्टा लगायतको कुनै सुविधा पाउनु भएको थिएन। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्ग सुवेदी र विनोद शर्माको इजलासले जबरा विरूद्ध रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो। महाअभियोगका कारण जबरा प्रधान न्यायाधीश पदबाट अवकाश हुनुभएको थियो। उहाँ विरूद्धको महाअभियोग टुङ्गो नलाग्दै प्रतिनिधि सभा कार्यकाल समेत सकिएको थियो। त्यसपछि संघीय संसदका महासचिव भरतराज गौतमले उहाँ विरूद्धको निलम्बन फुका हुने भनी सर्वोच्च अदालतमा पत्र लेख्नु भएको थियो। त्यही पत्र विरूद्ध नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएशनले सर्वोच्चमा रिट निवेदन दिएका थिए। तत्काल सुनाएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद सचिवालयका त्यो पत्र कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको थियो। अन्तरिम आदेशका कारण जबरा हालसम्म निलम्बित अवस्थामा हुनुहुन्थ्यो। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गरेको छ। संघका तर्फबाट 2,00,000 रूपियाँ, बाराई हस्पिटालिटीकै तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भाउचर काशीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई प्रदान गरिएको थियो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10,00,000 रूपियाँ सहयोगबारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय काशी पुगी सहयोगबारे अवगत गराएको हो। साबिकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका एक तिहाई जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरूले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढ़ाएका हुन्। पोखरा महानगरपालिका नम्बर 31 का वडाध्यक्ष ढकनाथ कण्डेल र वार्ड नम्बर 29 का वडाध्यक्ष श्रीप्रसाद गुरूङको अगुवाईमा प्रमुख आचार्यलाई उक्त पत्र बुझाएको पत्रमा विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्न माग गरिएको छ। नगरसभाबाट प्रस्तावित पारित गरी सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनु पर्ने उनीहरूको माग छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिई आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाउनु भएको छ। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्ने भन्दै महानगर प्रमुख आचार्यले कास्कीमा हाल पाँचवटा स्थानीय तह रहेकोमा त्यसलाई बढ़ाएर कम्तीमा दसवटा पालिका बनाउन पहल गरिरहेको दावी गर्नुभयो। धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट तथा स्रोत साधनको पहुँच र सुनिश्चितता बढ़ाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। सोही अवधारणा अनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकार समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो। लेखनाथ क्षेत्रको दीर्घकालीन र समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक रहेको लेखनाथ नगरपालिका पुनर्स्थापन अभियानका संयोजक एवं लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेलले बताउनु भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 113 जन्म जयन्ती आज दुलीगौंडामा मनाइएको छ। नेपाली कांग्रेस शुक्ला गण्डकी नगरपालिका नम्बर 4 ले सो कार्यक्रम गरेको हो। सो अवसरमा नेता कोइरालाको योगदानको स्मरण गरिएको थियो। वडा सभापति दिलबहादुर श्रेष्ठको अध्यक्षता र तनहु दुईका सभापति चुनामणि खनालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, महादेशन प्रतिनिधि भक्तबहादुर श्रेष्ठ, युवा नेता मीन थापा लगायतले सम्बोधन गर्नुभएको थियो। गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धान बालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङटा नगरपालिका र सिरान्चोक गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो। पालुङटा नगरपालिकाका फाँट तथा सिरान्चोक गाउँपालिकाका दरौंदी फाँटमा किसानले लगाएको धान बालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो, किसानको धान बालीमा पुगेर अनुगमन गर्दा जिंक तत्वको कमीका कारण ब्लास्ट रोग तथा ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको छ। कृषि प्राविधिकहरूले जिंक तत्व कमी देखिएको खेतमा 1 लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्किन किसानलाई सुझाव दिएका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टले सो जानकारी दिनुभयो। अवस्था हामीलाई टिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको डोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65414378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268723 र 9664530031।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
11: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
12: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: मोबाइल 9560055770।
14: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007778।
17: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
16: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100460 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
19: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। है साँझको समय त छँदै नै छ, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। है सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नै, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र कार्यक्रममा आज चाहिँ विशेष गरेर तपाईँको लागि मैले पाँचवटा उत्कृष्ट भागाहरू लिएर आएको छु। तीनै भागाहरू चाहिँ मैले राख्नेछु है। फोनकललाई लिने भए तापनि आजको श्रृंखलामा भने तपाईँको फोनकललाई चाहिँ मैले लिने छैन, पाँचवटा उत्कृष्ट भागाहरू नै रहनेछन्, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु। डाँडा घरे साइली बोलको भाका चाहिँ रहेको छ स्वरूप राजा आचार्य, त्यस्तै गरी लक्ष्मी मल्लका आवाजमा रहेको, त्यस्तै गरी लय रहेको छ श्रीकृष्ण बम मल्लको, शब्द रहेको छ कृष्ण केसीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि डाँडा घरे साइली बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन परे होला भन्ने आशा त छँदै नै छ। र अब कार्यक्रममा त भाकाहरू नै रहेका छन् के अरे, विशेष त्यही भएको भएर म राख्ने नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु। छौनी दयालु बोलको गीत चाहिँ रहेको छ दिपेन्द्र केसी, त्यस्तै गरी देवी घरतीको आवाज अनि त्यस्तै गरी राजकुमार बगरको चाहिँ लय र शब्द रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि छौ नि दयालु बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र तपाईँको लागि नै भाकाहरू चाहिँ मैले राखिराखेको छु यति बेला भने जानुपर्ने भएको छ छोटो व्यापारिक विश्राममा विश्रामपछि तपाईँको माझमा चाहिँ म आउने नै छु विश्राममा जानुभन्दा अगाडि तपाईँ सम्पूर्णको लागि झ्याउरे भाका म राख्दैछु हेर सानो बोलको भाका चाहिँ रहेको छ सुन्नुहोस् है दा

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9856033878, 9841656958।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309982 र 9705620209।
11: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साथफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124121060 र 9846078022।
12: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेषतः आजको बुधबारको श्रृंखलामा रहेर तपाईँको लागि पाँचवटा उत्कृष्ट भागहरूलाई नै लिएर उपस्थित भएको छु र राखिराखेको पनि छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसा पसलले र यो पसल चाहिँ रहेको छ खैरेनी चार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नै, जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने ढिला नगरिकन फेरि पनि म भाकातर्फ नै लाग्छु। यति बेला भने भाका रहेको छ गोर्खाली ठाडो भाका चाहिँ रहेको छ सिजा तामाङ, त्यस्तै गरी चिज गुरूङको आवाजमा रहेको लय रहेको छ विश्वास नेपालको भन्ने शब्द रहेको छ सिजा तामाङको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गोर्खाली ठाडो भाका राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भन्ने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो त, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा जाम्भो माइली बोलको यो भाका राख्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम संसारी पसलका प्रोपाइटर भक्त बहादुर रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्लागन्ध केएफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460-61268
2: 98560-61268
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्लागण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटेको सी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन। विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह।
5: स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं।
3: नेपालको धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई। बजारमा उपभोग्य वस्तुको कालोबजारी बढ़ेको गुनासो। कार्यवाही गर्ने सरकारको चेतावनी।
6: जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छ नि त, त्यही एमआरपीमा बेच्नु होला। एमआरपी भन्दा बढी बेच्न पनि कानूनी रूपमा दण्डनीय छ, हामीले कार्यवाही गर्नुपर्ने छ।
3: अत्यधिक तातो चिया वा कफीले अन्ननलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक। मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम।
4: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित। सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
7: मोबाइल 9855076678 9855076079 9551625494 9551054
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा रहेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभयो। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गर्नुभएको वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै उहाँले राज्य पीड़ितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारलाई आग्रह गर्नुभयो। साथै उहाँले राष्ट्रपतिका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई होच्याउने वा साइबर बुलिङ गर्ने काममा संलग्न पाइए पार्टीले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ।
5: यही रोसमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु। यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं। पीड़ामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने राज्य सात्विकै निर्मम छ र पीड़ितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला।
3: सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुछ्नु नै साँचो राज्य सत्ता भएको भन्दै विपदमा परेकाहरूको आँसु पुछ्न र आशा बगाएका प्रति कटाक्ष गर्नलाई कार्यवाही गर्न आग्रह गर्नुभयो। उहाँले भुटेको सीमा आएको बाढ़ी र त्यसले पारेको क्षति सामान्य विपद मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले हिमाली क्षेत्रलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने माग राख्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगर्ने भए पनि त्यसको अत्यधिक मूल्य नेपालले चुकाउनु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायका लागि दबाव बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय सहायता र हानि तथा नोक्सानी कोष मार्फत न्यायोचित सहयोग पाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभयो। साथै पीड़ितहरूलाई तत्काल राहत पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाई छ।
4: यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन सड़क यातायात सञ्चालन र पुनस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्र मन्त्री र पूर्वाधार विकास मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै उहाँले क्षतिग्रस्त संरचनाको पुननिर्माण अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ़ाउन जोड़ दिनुभयो। सड़क यातायात सञ्चालनमा नेपालको क्षमताले नभ्याए ठूला बेली ब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन तथा जलवायु परिवर्तनका कारण नेपालले दोहोरेको क्षतिको क्षतिपूर्ति पाउन अन्तर्राष्ट्रिय मंचमा आवाज उठाउन पनि उहाँले सुझाव दिनुभयो। जवाफमा मन्त्रीद्वयले दशैं अघि नै सड़क यातायात सञ्चालन गर्ने र प्रभावितका लागि अस्थायी टहरा निर्माण सम्पन्न गर्ने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको छ। साथै लामो बेली ब्रिजका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको र सामग्री आउने क्रममा रहेको उहाँहरूले बताउनुभयो।
3: रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन खोज तथा उद्धारको काम चलिरहेको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भेटिएको शवमध्ये 102 जनाको मात्रै पहिचानपछि आफन्तलाई बुझाएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरेका मध्ये 3,628 जनाले रसुवा नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
4: यस्तै प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिएको जानकारी दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले सरकारले रसुवा बाढ़ीपछि प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि विभिन्न प्याकेज र अन्तर्राष्ट्रिय सहयोग परिचालन अघि बढ़ाएको बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले एकदेखि चार महिनाभित्र प्रारम्भिक पुनर्वहाली सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ। बैठकमा सांसदहरूले तीनवटै तहका सरकारबीच समन्वयको कमी भएको, होल्डिङ सेन्डर अस्तव्यस्त रहेको र पूर्व तयारी फितलो भएको भन्दै आलोचना गरेका छन्।
3: यसैबीच बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरेको छ। बाढ़ी प्रभावितको आवश्यकता र इच्छा अनुसार अस्थायी आवासको व्यवस्था गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण थालेको हो। सर्वेक्षणमा प्रभावित परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणका सम्भावित विकल्प तथा खानेपानी र सरसफाई जस्ता आधारभूत आवश्यकताबारे जानकारी संकलन गरिनेछ। प्रमुख इन्जिनियर घिमिरेका अनुसार एक हप्ताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य रहेको छ। त्यसपछि होल्डिङ सेन्टर बाहिर रहेका बाढ़ी प्रभावित परिवारको पनि त्यही फारम मार्फत आवश्यकता मूल्यांकन गरिनेछ। सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी अस्थायी आवास व्यवस्थापन तथा आउँदो पुनर्स्थापना योजना कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा छ।
4: शिक्षा विभागले भोटेको सीमा गएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखेमा विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा बढ़िरहेको अभाव र मूल्य वृद्धिको अनुगमन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556-94-333-4953-555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टिक्का टिप्पणी नगर्न आग्रह, बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारलाई राष्ट्रपति पौडेलको ध्यान आकर्षण, भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन खोज तथा उद्धार काम चल्दै लगायतका खबर प्रस्तुत गर्यो।
4: पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशूली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटक गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पनि पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकमाझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह समेत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
3: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम अवस्था पुगेको छ। कैयौं दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताहरूले बताएका छन्। एक सिलिण्डर ग्यासको 3,000 रूपियाँसम्म तिर्नु परेको र त्यो पनि सहज रूपमा नपाएको उपभोक्ताको गुनासो छ। साउनको शुरूदेखि नै अभाव शुरू भएकोमा पछिल्लो समय पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्था पुगेको हो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल ओइल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री कुमारीले 58 निजी ग्यास उद्योग रहे पनि निगमलाई सहयोग नगरेकाले आपूर्ति सहज हुन नसकेको गुनासो गर्नुभयो। ग्यास उद्योग सम्बन्धी कानून संशोधन गर्दा कर्मचारी तन्त्रबाट अपेक्षित सहयोग नपाएको उहाँको भनाइ छ। कालो बजारी नियन्त्रणका लागि आवश्यकता अनुसार कानून संशोधन र बजार अनुगमन गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
4: यसैबीच चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुन थालेको छ। एकातिर पृथ्वी राजमार्गको धादिङको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा आपूर्तिमा समस्या छ भने अर्कोतिर रसुवागढ़ी केरुङ र तातोपानी नाका बन्द भएपछि रोकिएका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। घुमाउरो बाटोको कारण देखाएर बजारमा सबैजसो उपभोग्य वस्तुको भाव असाग्ली बढ़ेको छ। अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने चिन्ता छ। यस्तो बेला कालोबजारी बढ़छ। कालोबजारी हुन नदिन अनुगमनको काम कसरी भइरहेको छ भनेर साथी सम्झना महर्जनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीसँग कुराकानी गर्नुभएको छ।
6: अब हामीले पनि हेरिरहेका छौँ, अब हामीले काम भनेको चाहिँ अनुगमन मात्रै भएकोले गर्दाखेरि मूल्य वृद्धि पनि हामीले अब त्यो नियन्त्रण गर्ने भन्दा पनि हामी चाहिँ अब बिक्री वितरण चाहिँ तोकेको मूल्यमा पाएको छ कि छैन भन्ने एउटा कुरा हेर्छौँ, र अब जसले वितरण गर्ने हो उहाँहरूले सहज रूपमा वितरण गर्दाखेरि अब ठगिएको विषयलाई हामीले हेर्ने हो। कतै त्यो व्यापारीहरूले पसलेहरूले चाहिँ गलत नियतले अब बढी मूल्यमा बेचेको छ भने उहाँलाई कारवाही पनि गर्ने हो हाम्रो काम होइन। ग्यास र चिनीमा अलिकति समस्या चाहिँ यतिखेर आपूर्ति व्यवस्थामा थोरै समस्या र ढुवानी समस्याले गर्दाखेरि देखिएको छ भन्ने चाहिँ हामीले हाम्रो बजार अनुगमनबाट निष्कर्ष निकालेका छौँ।
14: ग्यास त पाउनै छाडेको अवस्था पनि छ, सबैतिर पसलहरूमा हेर्ने हो भने रित्तो सिलिण्डर नै उपलब्ध छ भनेको अहिले जुन यातायातको समस्या मात्रै एउटा कारक हो कि यो आपूर्तिमै समस्या देखिएको छ त? अहिले यहाँहरूको निगरानीमा के देखियो?
6: हाम्रो निगरानीमा नेपाल आयल निगम कर्पोरेसनसँग हामीले समन्वय गर्दाखेरि उता आयात गर्ने विषयमा चाहिँ आपूर्तिमा अलिकति त्यस्ता समस्या देखिएको छैन, आपूर्ति भइरहेकै छ। तर यो पहिला चाहिँ अलिकति हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा ल्याउँदाखेरि वितरण प्रणाली व्यवस्थापकीय समस्या देखिएको भन्ने हामीले अनुभूत गर्यौं। सबैको घरमा सुरुमा हाफ सिलिन्डर थियो, पछि उहाँहरूलाई फुल सिलिन्डर बनाउनको लागि आफ्नोमा भएको सबै सिलिन्डरलाई फुल बनाउने भन्ने उद्देश्यले सबै एकैचोटि मार्केटमा सिलिन्डर निस्किँदाखेरि चाहिँ एकैचोटि अभाव जस्तो भयो र पछिल्लो समयमा फेरि यो विपदले अलिकति बाटोमा समस्या भएपछि ढुवानी नआउँदाखेरि पनि काठमाडौँमा यतिखेर चाहिँ ग्यास अभाव देखिन्छ। तथापि अब बाटोबाट वैकल्पिक मार्गबाट पनि अब ग्यास लिइरहेको छ। त्यो एनओसीको रिपोर्ट अनुसार चाहिँ 3 दिनमा 88,000 भन्दा बढी सिलिन्डरहरू चाहिँ भित्रिसकेकोले गर्दाखेरि भोलि पर्सिदेखि चाहिँ त्यस्तो समस्या नहुने भन्ने चाहिँ जानकारी दिएको छ। हाम्रो अनुगमन गर्दा पनि तपाईँले भनेको जस्तै खाली खाली छ डिपोहरू, जति आउँछ उहाँहरूले तुरुन्तै 1 घण्टा या 2 घण्टाभित्र नै बिक्री गरिहालेको अवस्था पनि हामीले प्रत्यक्ष रूपमै देखेका पनि छौँ।
14: अब चिनीको सन्दर्भ चाहिँ के हो? चिनी चाहिँ एकै किलोमा 20-30 रुपियाँ बढेको देखिन्छ बजारमा, होइन?
6: यो चिनीको समस्या चाहिँ अब यो अलिकति हाम्रो उत्पादनसँग पनि जोडिन्छ। हाम्रो वार्षिक खपत चाहिँ हामीले चिनीको विश्लेषण पनि गर्छौँ, हामी हरेक महिना पनि गर्छौँ। अहिले हाम्रो छुट्टै विभागमा चाहिँ त्यही चिनीको मूल्य विश्लेषण र आपूर्ति व्यवस्थामा कसरी यस्तो भयो त भन्दाखेरि सामान्य एउटा अध्ययन गर्दाखेरि त्यसमा चाहिँ अहिले आन्तरिक हाम्रो वार्षिक खपत चाहिँ लगभग 3,00,000 मेट्रिक टन रहेछ, तर त्यसमा आन्तरिक उत्पादन 1,90,000 मेट्रिक टन जति र अपुग भनेको 1,00,000 मेट्रिक टन 1,10,000-20,000 मेट्रिक टन चाहिँ हाम्रो आयात गर्नुपर्ने, पहिला ल्याएको स्टकहरू सकिँदै जाँदा र यो दशैं तिहार लाग्दै गर्दाखेरि अलिकति स्टक कम भएपछि चाहिँ बजारमा मूल्य जति पुरानो छ त्यो चाहिँ अलिकति बढीमा बेच्ने व्यवसायहरूको त्यो ध्याय देखियो र हामीले उहाँहरूलाई सकेसम्म त्यस्तो नगर्न अनुरोध पनि गरेका छौँ, कारवाही पनि एक दुई ठाउँ गरेका छौँ। भर्खरै अब खाद्य व्यवस्था कम्पनी लिमिटेड र साल ट्रेडिङलाई त्यो एउटा अनुमति प्राप्त गरिसक्नु भएको छ चिनीको आपूर्तिको लागि, थप चिनीको आपूर्तिको लागि ल्याइसकेपछि चाहिँ चिनीको समस्या पनि नहुने भन्ने चाहिँ हामीले जानकारी लिएका छौँ।
14: अब यो चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यकीय सामान चाहिँ उपलब्धता, त्यसको मूल्य लगायतकामा विभिन्न समस्याहरू आइरहेको छ, होइन? व्यापारीहरूलाई चाहिँ यहाँले विशेष सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
6: उहाँ आफै पनि एउटा उपभोक्ता हुन्छन्, एउटाको व्यवसाय भयो भने अर्कोको उपभोक्ता भएकोले गर्दा हामी सबै उपभोक्ता हो। त्यसले गर्दा उपभोक्ताले चाहिँ तोकिएको मूल्यमा तोकिएको गुणस्तरको वस्तु तथा सेवाहरू सहजमा प्राप्त गर्नु उसको दायित्व पनि हुन्छ, अधिकारै हो। तसर्थ अहिलेको विषम परिस्थिति, अब विपद पनि छ, अर्को चाहिँ चाडपर्व पनि आइरहेको अवस्था, उहाँहरूलाई अब त्यो कालो बजारीको रूपमा कृत्रिम अभावको रूपमा चाहिँ कहिले पनि नगर्नु, किनभने यसले हामीलाई पनि अप्ठ्यारो छ यतिखेर, काम कारवाही गर्नुपर्ने पनि देखिएको छ। पहिला जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपीमा बेच्नु होला, एमआरपी भन्दा बढी बेच्न पनि अब अलिक कानुनी रूपमा दण्डनीय छ, हामीले कारवाही गर्नुपर्ने छ।
3: उहाँहरूको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराती, नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
4: उज्यालो रेडियो नेटवर्कबाट देशभरि विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सिंहदरबार सर्वोच्च अदालत संसद भवन लगायतका मुख्य प्रशासनिक निकायमा आगजनी एवं सत्ता फेरबदलको आज 1 वर्ष पूरा भएको छ। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन शुरू भएकामा 24 गते देशव्यापी आगजनी र तोडफोड़ भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। त्यसदिन प्रधानमन्त्री सहित मन्त्रीहरू हेलिकप्टर चढ़ेर भाग्नु परेको थियो। अघिल्लो वर्षको घटनालाई सम्झदै प्रमुख राजनैतिक दलहरूले भिन्दा भिन्दै प्रतिक्रिया दिएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नु भएको छ। एक भिडियो सन्देशमा सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्दै त्यस दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गतेको आगजनी र आक्रमणलाई देशलाई सर्वसत्तावाद र अराजकतामा पुर्याउने सुनियोजित योजनाको संज्ञा दिँदै राज्य दोहनका दोषीलाई कड़ा कार्यवाही हुनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको असन्तुष्टि जायज भए पनि 24 भदौमा भएको तोड़फोड़ र लुटपाट प्रतिक्रान्तिकारी विध्वंस भएको भन्दै यसलाई इतिहासकै कालो दिन भन्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदले शान्तिपूर्ण प्रदर्शनमा हिंसा मिसाउने घुसपैठिया र आगजनीका मुख्य योजनाकारको निष्पक्ष उच्चस्तरीय छानबिन गरी कार्यवाही गर्न समेत माग गरेका छन्।
4: ललितपुरको सादोबाटमा रहेको इन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले निर्माण गरेका शालिकहरूमा शहीदको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको 2 रोपनी जग्गामा पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधारमन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगिसक्नु भएको थियो। तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 45 वर्षका जस्ता देखिने बनाएको र काममा गम्भीर हेलचेक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए।
5: सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध दायर रिट निवेदन खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। का कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायत कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
4: गैरातीको भूकम्पले उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकामा 2 वटा संरचनामा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लोमानथाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाई गैराती गएको 5.3 म्याग्निच्युडको भूकम्पले लोमानथाङ 3 फुवा गाउँको एक घरको छत्र पर्खाल भत्किएको छ। ढुङ्गा र माटोले निर्मित घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भने नभएको प्रहरी नायब परीक्षक रामचन्द्र तिवारीले बताउनुभयो। भूकम्पका कारण उपल्लो मुस्ताङमा ठूलो परकम्प महसुस भएको थियो। प्रहरीका अनुसार भूकम्पबाट लोमानथाङ 5 लोमानथाङमा रहेको छोदे गुम्बाको बाहिरी पर्खाल समेत भत्किएको छ। भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा घर बाहिर बसेका थिए।
5: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफी जस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढ़न सक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूले झण्डै 10 लाख मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ। मनतातो चिया र कफी पिउनेहरूको तुलनामा अत्यधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झण्डै तीन गुणा धेरै रहेको अध्ययनले पत्ता लगाएको छ। यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड़ दिएका छन्। अनुसन्धानले 65 डिग्री सेल्सियस वा त्योभन्दा धेरै तापक्रम भएको कुनै पनि तरल पदार्थलाई अत्यधिक तातो र सम्भावित रूपमा हानिकारक भनी वर्गीकरण गर्छ। 9,77,282 जना मध्ये उमेर समूहका पुरूष तथा महिला सम्बन्धी तथ्याङ्क अनुसार दैनिक 6 वा त्योभन्दा धेरै तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढ़ाउँछ। कितलीमा पानी पूर्ण रूपमा उमालिसकेपछि तुरन्तै तयार पारिएको चियाको तापक्रम झण्डै 100 डिग्री सेल्सियस अर्थात पानीको उम्लने बिन्दु रहन्छ। यसलाई कपमा खन्याएपछि तापक्रम घटेर झण्डै 90 वा 95 डिग्री सेल्सियसमा झर्छ। पेय पदार्थ सुरक्षित तापक्रममा नआउन्जेल केही मिनट पर्खनुपर्ने अध्ययनले सुझाव दिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई 3-0 सोल सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यससँगै अन्नपूर्ण चार खेलमा लगातार तेस्रो जितसहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै खप्तडको यो लगातार चौथो हार हो। तालिकामा पुछारमा रहेको खप्तड अंकविहीन रहेको छ। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 खेलमा 8 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 5 अंकसहित चौथो स्थानमा छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
5: र सोलुखुम्बु जिल्लाको मापे दुर्गोसी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिँदै आयोजना हुँदै आएको यो साहस दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो। अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौड़लाई 3 अंक प्रदान गरेको छ। मान्यता प्राप्त दौड़ पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाईका आधारमा अंक पाउँछन्, जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौड़मा छनौट हुन सहयोग पुर्याउँछ। नेपालमा आयोजना हुने मञ्जुश्री सिन्धुपाल्चोक र रन उकी दज जस्ता दौड़ प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। झण्डै 48 किलोमिटर लामो यो दौड़को उचाई 2,914 मिटर रहेको छ। दौड़ पूरा गर्नका लागि अधिकतम 7 घण्टा 45 मिनटको समय सीमा निर्धारण गरिएको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन। विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह।
4: नेपालको धेरैसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील।
5: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई। बजारमा उपभोग्य वस्तुको कालोबजारी बढ़ेको गुनासो। कार्यवाही गर्ने सरकारको चेतावनी।
4: अत्यधिक तातो चिया वा कफीले अन्न नलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक। मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम।
5: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित। सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
2: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
3: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
2: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
3: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
2: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
3: टिम दर्ता शुल्क 500 रुपियाँ।
2: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 डोलेगौंडा बेपी चोक।
3: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
2: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
2: थप जानकारीको लागि सम्पर्क 98-06-81-166, 98-461-49-304 र 98-462-26-743।

0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9860447780।
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौड़ा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846694378, 9111996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौड़ा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौड़ा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौड़ा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856285587।
9: स्थानौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 27 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्लागण्डकी नगरपालिका 4, बीपी चोक तनहु, फोन 0656414377, मोबाइल 9856044343।
11: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
14: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी 6, खैरेनी 4 तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
15: छौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान,
5: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
4: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता।
5: कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: मिति यही भदौ 29 गते सोमबार,
5: स्थान खैरेनीटार,
4: समय बिहान 11 बजे।
5: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
4: द्वितीय पुरस्कार रु 15,000,
5: तृतीय पुरस्कार रु 10,000
4: र सान्त्वना पुरस्कार रु 5,000।
5: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
4: द्वितीय पुरस्कार रु 5,000
5: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था, टीम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
4: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
5: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98560-62888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98560-36136, कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560-31937, सह संयोजक शान्ता दाहाल 98461-32285।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
7: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
8: TVS साथ छ हाम्रो। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: Yamaha।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। चिलिनी सुरुङको 105 मिटर भित्रसम्म उद्धार टोली प्रवेश। विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत तुच्छ टिप्पणी गर्ने पार्टीका नेता कार्यकर्तालाई तत्काल निष्कासन गर्ने रासोपा सभापतिको चेतावनी। तत्कालीन प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबराको महाभियोग विरूद्ध गरिट खारेज। राप्रपा संसदीय दलका नेता उद्धव थापासहित 4 सांसद पदमुक्त नहुने। अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको कांग्रेसका निवर्तमान सभापति देउबाको भनाई। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासक अधिकृत शिशिर पौडेलको गृह मन्त्रालयमा सरुवा। जगत प्रसाद विशाल आउने। शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू हुँदै। तनहु समाज युकेद्वारा बाढ़ी पीड़ितलाई 10 लाख बढ़ी सहयोग। ट्रकको ठक्करले पोखरामा मोटरसाइकल चालकको ज्यान गयो। र एनबीएलमा अन्नपूर्णको दोस्रो जित, खप्तरको लगातार चौथो हार। समाचार विस्तारमा सुन्नुहोस्। गत भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित रसुवास्थित चिलिमी जलविद्युत आयोजनामा नेपाली सेनाले खोज उद्धार तथा पहुँचमार्ग पुननिर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको छ। आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सड़क खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनका साथै वारीपारी आवजावतका लागि डोरी रूप समेत टाँगिएको छ। प्रधानमन्त्री कार्यालयले यसको जनाएको छ। नेपाली सेनाको टोलीले भदौ 10 गते बाढ़ी आएकै दिन घटनास्थल पुगेर रेकी प्रारम्भिक अनुगमन गरेको थियो। त्यसपछि सुरुङको प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा सेनाले 2 जनाको शव फेला पारेको थियो। भदौ 14 गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य शुरू गरेको छ। यो टोली सुरुङको 105 मिटर भित्रसम्म प्रवेश गरिसकेको छ। उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन एक्सकाभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटिकोशी बाली प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन सहित पुननिर्माण र पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात सञ्चालनमा राम्रो हाम्रो क्षमताले नभ्याए ठूला बेलीब्रिज सहितको पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभयो। उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले बेहोर्नु परेको क्षतिका क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने पनि सुझाव दिनुभएको छ। रासोका सभापति रवि लामिछानेले विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेता कार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा उठे जवाब फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताउनुभयो। रासोपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न रहेको पाइए त्यस्ता व्यक्तिलाई साधारण सदस्य समेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने उहाँले बताउनुभयो। विपदमा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदय विहीनहरूका लागि रासोपामा कुनै स्थान छैन, लामिछानेले भन्नुभएको छ। उहाँले विपदको बेला नागरिकको पीड़ा र आक्रोशलाई संवेदनशील रूपमा बुझ्नुपर्नेमा जोड़ दिँदै सामाजिक सञ्जालमा गैर जिम्मेवार अभिव्यक्ति दिने पार्टी सदस्य तथा पदाधिकारीमाथि कड़ा कार्यवाही गरिने स्पष्ट पार्नु भएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको बताउनु भएको छ। विशेष महाधिवेशन सम्बन्धी मुद्दामा पुनरावलोकन अनुमति पाएको उल्लेख गर्दै देउवाले भन्नुभयो, रूख चिन्ह र चारतारी झण्डा अदालतले हामीलाई दिनेछ भन्नेमा विश्वास छ। बीपी जयन्तीका अवसरमा भक्तपुरमा आज भएको कार्यक्रममा बोल्दै उहाँले विशेष महाधिवेशन गर्ने व्यवस्था विधानमै रहेको बताउनुभयो। तर गगन थापाले महाधिवेशन प्रतिनिधि कुन कुन क्षेत्रका हुन् भन्ने शनाखत नै नगरी विशेष महाधिवेशन गरेको उहाँको भनाइ छ। विशेष महाधिवेशन गर्न पाइन्छ, विधानमा यो व्यवस्था छ। सुवर्ण शमशेरको पालामा पनि विशेष अधिवेशन भएको थियो। उहाँले भन्नुभयो, तर गगन थापाले कुन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आएका हुन्? शनाखत नै नगरी विशेष महाधिवेशन गरे, म सभापति हुँ, मलाई थाहा नै नदी विशेष महाधिवेशन बोलाउन पाइन्छ? उहाँले प्रश्न गर्नुभएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारिज गर्ने फैसला सुनाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यस सम्बन्धी चार थान रिट खारिज हुने फैसला सुनाएको हो। फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन। प्रधान न्यायाधीश शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र सारंगा सुवेदीको इजलासले अधिवक्ता त्रिलोक बहादुर चन्द, पुण्यप्रसाद खतिवड़ा, पूर्णमान साके र कीर्तिनाथ शर्माको रिट समग्रमा खारिज हुने फैसला सुनाएको हो। संवैधानिक इजलासले संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध परेको रिट खारिज गरेसँगै जवहराले महाभियोगको अभियोगबाट सफाई पाउनु भएको हो। 2079 प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारी दर्तापछि संसद विघटनसँगै जबरामाथिको महाभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएको भन्दै संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले पत्र लेखेपछि त्यस विरूद्ध वरिष्ठ अधिवक्ता पूर्णमान साकेसहितको रिट सहितले रिट दायर गर्नुभएको थियो। उहाँले जबरामाथिको महाभियोग जीवितै रहेको भन्दै त्यसमाथि कार्यवाहीका लागि परामर्श जारी हुनुपर्ने जिकिर गर्नुभएको थियो। सर्वोच्चको रिटको औचित्य नै समाप्त भएको भन्दै खारिज हुने फैसला सुनाएको हो। जबरा विरूद्ध 2078 फागुन 1 गते महाभियोग दर्ता भएको थियो। महाभियोग लामो समयसम्म संसदमा अल्पत्र भएको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो, तर सर्वोच्चमा यो विवाद विचारधीन हुँदा उहाँको पेन्सन पट्टा रोकिएको थियो। अब संवैधानिक इजलासको पूर्णपाठ सार्वजनिक भएपछि निर्णय हुने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्ने गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अवसरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। योसँगै राप्रपा बागमती प्रदेश संसद दलका नेता उद्धव थापासहित सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट थापा, विष्ट, तामाङ र प्रजापतिलाई पदमुक्त गर्न पठाएका पत्रहरू अध्ययन गर्दा कार्यवाहीको कानूनी आधार र प्रक्रिया नपुगेको पाइएको हो। संसद दलको कुनै पनि हुइप उल्लंघन नभएको अवस्थामा राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 28 र 32 विपरीत अधिकार क्षेत्रविहीन निकायबाट कार्यवाहीको निर्णय भएको उहाँले बताउनुभयो। हुइप उल्लंघन भएको खण्डमा संसद दलको नेताको निर्देशनमा सचेतकले विवरण तयार गरी केन्द्रीय समितिमा पठाउनुपर्ने कानून व्यवस्था रहेको प्रवक्ता चापागाईले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ 24 जलेको बालकोटेस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ। आज आफ्नो घर जलेको 1 वर्ष पूरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नो पत्नी राधिका साकेका साथ जेएनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गर्नुभएको हो। राधिका साकेद्वारा लिखित स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो। पोखरा 10 बुद्धचोकमा आज ट्रकको ठगाबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्याङ्जाको अर्जुन चौपारी 5 निवासी 25 वर्षीय नवराज दर्जी हुनुहुन्छ। पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो 12:50 बुद्धचोकमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको NA5X2244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको GS7282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले दिउँसो 2:22 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ। ट्रक चालक सिन्धुलीको कमलामाई 8 का 36 वर्षीय खड्कबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ। तनहु समाज युकेले बाढ़ी पीड़ितलाई आज राहत रकम हस्तान्तरण गरेको छ। तनहु समाज युकेले युकेमा संकलन गरेको 10,195,000 रूपियाँ राहत रकमको चेक तनहु समाज युकेका उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री सोनी बर्लेलाई हस्तान्तरण गर्नुभयो। नेपालमा महाविपत्ति छ, यो पीड़ा नेपालीमा अक्षमे भएकाले राहत रकम संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको तनहु समाज युकेका महासचिव महेन्द्र आलेले बताउनुभयो। राहत रकम संकलनमा सहयोग गर्नुहुने समाज सदस्य तथा सहयोगी दाताहरूमा तनहु समाज युकेका अध्यक्ष सन्त गुरूङले धन्यवाद दिनुभएको छ। समाजले बाढ़ी पहिरोमा परि मृतक जनमा चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। शुक्लागण्डी छा दुलेगौंडामा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 25,000 रूपियाँ सहयोग गरेको छ। सहकारले राहत र पुनर्स्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरेको अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो। उहाँले हराएकाको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। शुक्लागण्डी चार भित्री बजार निवासी रामकुमारी गुरूङ र खटङ सिंह गुरूङ दम्पतिले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 11,555 रूपियाँ सहयोग गर्नुभएको छ। राहत र पुनर्स्थापनका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। समाजसेवी रामकुमारीले मृतकप्रति श्रद्धांजलि र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। क्षेत्री समाज माथिल्लो बेलचोत्र शुक्लागण्डी पाँचले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 50,205 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिक उद्धार राहत र पुनर्स्थापनाका लागि सो रकम प्रदान गरिएको समाजले जनाएको छ। साथै समाजले हराएकाको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजलि व्यक्त गरेको छ। यस्तै शुक्लागण्डी पाँच बेलचोत्रमा रहेको लांगाली मगर समाजले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित नागरिक उद्धार राहतका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। समाजले राहत र पुनर्स्थापनका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्लागण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
17: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
17: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
17: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
14: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 9856935921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: यस यमा।
17: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
14: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
14: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
17: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
14: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
17: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले, साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
14: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
17: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
14: टिम दर्ता शुल्क 500 रुपियाँ।
17: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बिपी चोक।
14: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
17: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
14: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
17: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841149504 र 9462626743।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
0: मोबाइल 9856043952 र 9806656586।
2: हजुर, दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार। रसुवाको भोटीकसीमा आएको बाढीले पीड़ित बनेका नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि शुक्ला गण्डकी 5 रहेको ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूलले रकम सहयोग गरेको छ। विद्यार्थी शिक्षक कर्मचारी र विद्यालयबाट संकलित 1,32,770 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिनुभयो। होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2,00,000 रूपियाँ, बाराई हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भाउचर कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई प्रदान गरिएको हो। सरसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10,00,000 रूपियाँ सहयोगबारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको हो। शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ। शुक्लागण्ड नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउने हुनुभएको छ। सरकारले आज प्रशासन सेवाका 25 उपसचिवको सरुवा गरेको हो। शुक्लागण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू हुने भएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनको लागि पैरवी तथा शुभारम्भ कार्यक्रम आज नगरपालिकामा सम्पन्न भयो। जाइका नेपालको सहयोगमा संचालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजन गरिएको हो। गर्भ अवस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी चिकित्सा महाशाखा प्रमुख डाक्टर रमेश केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो। शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। नगर उप प्रमुख कुम्बहादुर विक राजु, प्रदेश जनस्वास्थ्य कार्य तनु प्रमुख अमर दवाली, स्वास्थ्य शाखा प्रमुख डीबी थापा लगायतले शुभ अवसरमा बोल्नु भएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको सहभागिता रहेको थियो। गण्डकी प्रदेशको मुस्ताङ, गोर्खा, बागलुङ, तनहुँ र कास्कीका 6 पालिकामा यो परियोजना शुरूआत भएको हो। यस्तै लुम्बिनीका 3 पालिकामा यो परियोजना शुरूआत भएको हो। गण्डकी अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका र घरबजोङ गाउँपालिका, गोर्खाको अजिरकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको शुक्ला गण्डकीसँगै कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यो परियोजना शुरूआत भएको हो। साविको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका 1/3 जनप्रतिनिधिले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरूले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढ़ाएको जनाइएको छ। पोखरा महानगरपालिका नम्बर 31 वडाध्यक्ष ढकनाथ कडेल र नम्बर 29 वडाध्यक्ष श्रीप्रसाद गुरूङको अगुवाईमा प्रमुख आचार्यलाई उक्त पत्र बुझाइएको। पत्रमा विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव पारित गर्न माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरी सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनु पर्ने उनीहरूको माग छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिई आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाउनुभयो। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्ने भन्दै महानगर प्रमुख आचार्यले कास्कीमा हाल 5 स्थानीय तह रहेकोमा त्यसलाई बढ़ाएर कम्तीमा 10 पालिका बनाउन पहल गरिएको दावी गर्नुभयो। धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट तथा स्रोत साधनको पहुँच र सुनिश्चितता बढ़ाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। सोही अवधारणा अनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकार समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 113 जन्म जयन्ती आज दुलेगौंडामा मनाइएको छ। नेपाली कांग्रेस शुक्ला गण्डकी नगरपालिकामा चारले सो कार्यक्रम गरेको हो। सरसरमा नेता कोइरलाको योगदानको स्मरण गरिएको थियो। वडा सभापति दिलबहादुर श्रेष्ठको अध्यक्षता र तनहुँ दुईका सभापति चुडामणि खनालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो। सो अवसरमा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, महादेशन प्रतिनिधि भक्तबहादुर श्रेष्ठ, युवा नेता मिन थापा लगायतले बोल्नु भएको थियो। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरल नाकास्थित भन्सारकारले आजकल निकै नै व्यस्त छ। सीमित स्रोत साधनका बावजूद अहिलेको समय नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एकमात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिन जस्तो ठूला आकारका कन्टेनर नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्राउने एकमात्र नाका कोरला बनेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी नाकाबाड़ीले ध्वस्त पारेपछि चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो। रसुवागढ़ी नाकाबाड़ीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान अहिले धमाधम कोरला नाका हुँदै नेपाल भित्राउन थालिएको छ। उहाँको अनुसार यति बेला दशैंका लागि व्यापारीले मगाएका सामानदेखि फलफूल र विद्युतीय गाड़ी यही नाका हुँदै भित्रिएका छन्। गोर्खाको विभिन्न क्षेत्रमा वर्षे धानबालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। धान उत्पादन हुने क्षेत्र पालुङटा नगरपालिका र सिरान्चो गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्य गोर्खाका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो। पालुङटा नगरपालिकाका फाँट तथा सिरान्चो गाउँपालिका दरौदी फाँटमा किसानले लगाएको धानबालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्य प्रमुख तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो, किसानको धानबालीमा पुगेर अनुगमन गर्दा जिंक तत्वको कमीका कारण ब्लास्ट रोग तथा ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको छ। कृषि प्राधिकरणले जिंक तत्वको कमी देखिएका खेतमा एक लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानलाई सुझाव दिएको जानकारी दिनुभयो। लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 15.43 अंकले घटेर 2545.40 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनेन्स समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 192 कम्पनी शेयर घटेकोमा 74 बढ़ेको छ। यस्तै 11 कम्पनी शेयर भने घटबड भएको छैन। आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनेन्सको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन अप्पर लोहरी खोला हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.83 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 1.09 करोड़ कित्ता शेयर 4.19 अर्ब रूपियाँमा किनबेच भयो। खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जितियो। सँगै अन्नपूर्ण 4 खेलमा लगातार तेस्रो जित सहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थान मुक्लिएको छ। यस्तै खप्तड यो लगातार 4 हार हो। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चिलिनी सुरुङको 105 मिटर भित्रसम्म उद्धार टोली प्रवेश। विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत तुच्छ टिप्पणी गर्ने पार्टीका नेता कार्यकर्तालाई तत्काल निष्कासन गर्ने राष्ट्रपति सभापतिको चेतावनी। तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको महाभियोग विरूद्ध रिट खारेज। राप्रपा संसदीय दलका नेता उद्धव थापासहित 4 सांसद पदमुक्त नहुने। अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको कांग्रेसका निवर्तमान सभापति देउवाको भनाई। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलको गृह मन्त्रालयमा सरूवा। जगत प्रसाद भूषाल आउने। शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू हुँदै तनहु समाज युकेद्वारा बाढ़ी पीड़ितलाई 10 लाख बढ़ी सहयोग। ट्रक ठक्करले पोखरामा मोटरसाइकल चालकको ज्यान गयो। र एनबीएलमा अन्नपूर्णको तेस्रो जित, खप्तरको लगातार 4 हार। अवस्त हामीलाई तिन्जेलसँग सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65414378, इमेल NEWSSUKL@gmail.com।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511।
7: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
9: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: 12 अल्मुनियम अब यूपीवीसीको साथमा।
14: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
3: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
16: मोबाइल 98560055770।
20: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9840747580।
13: त्यसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
21: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
13: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता,
21: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति। कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
13: मिति यही भदौ 29 गते सोमबार।
21: स्थान खैरेनीटा।
13: समय बिहान 11 बजे।
21: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
13: द्वितीय पुरस्कार रु 15,000,
21: तृतीय पुरस्कार रु 10,000
13: र सान्त्वना पुरस्कार रु 5,000।
21: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
13: द्वितीय पुरस्कार रु 5,000
21: र तृतीय पुरस्कार रु 3,000। उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था, टिम दर्ता शुल्क रु 1,000, सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ।
13: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7।
21: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल, 9855062888, 7 का सभापति सुरेन्द्र श्रेष्ठ, 9855063136, कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा, 9855031937, सह संयोजक शान्ता दाहाल, 9841632585।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
4: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 065414377, मोबाइल 98560443।
6: हेलो, हाउ आर यू? Hello! Where? Koi samasana bhi ne, singer, singer, I do that. Koi samasana bhi ne.

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628827 र 98644530031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: यस तनाव सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु। फोन 0654143077, मोबाइल 98560443043।
10: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
11: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 3 24।
14: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
14: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
14: राष्ट्रिय लोक दोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
14: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
14: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बिपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
14: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
14: थप जानकारीको लागि सम्पर्क 98 0661 166 98 4 61 49 5 304 र 98 4 62 26 743।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक।
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33800 98461 658।

0: मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहनासँग नयाँ साथफेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
4: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268,
5: 9857062068।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
10: तिजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
11: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
10: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता,
11: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति। कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
10: मिति यही भदौ 29 गते सोमबार,
11: स्थान खैरेनीटार,
10: समय बिहान 11 बजे।
11: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
11: तृतीय पुरस्कार रु 10,000
10: र सान्त्वना पुरस्कार रु 5,000।
11: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार रु 5,000
11: र तृतीय पुरस्कार रु 3,000 उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 व्यवस्था 3 दर्ता शुल्क रु 1,000 सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ
10: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
11: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98 5 60 62 8 88 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98 5 60 36 136 कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98 5 60 31 937 सह संयोजक शान्ता दाहाल 98 4 61 32 285
5: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक
13: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एण्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98 5 60 30 982 र 97 0 65 20 209
14: TVS साथ छ हाम्रो शुक्ला गण्डकी FM 97.6

0: शुक्ला गण्डकी एफएम 97.6
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिङ्गरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफार्म र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामिछानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
3: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला

0: हेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
1: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
0: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
1: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
0: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायु जन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
2: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्।
3: लुगाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छैन, यहाँ चाहिँ अहिले पानीको एकदम खाँचो छ। ट्याङ्करले दुई दिनमा एकचोटि ल्याएर ट्याङ्की छ, ट्याङ्कीमा पोस्ट गरेर राखेको छ, त्यही पानी चलेर छ, पोर्चे व्यवस्था पनि भएको छैन।
2: होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
4: नुहाउने ठाउँ छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर गएर लाउनुपर्छ, अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एक ठाउँमा कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
2: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
5: अलिकति केही समस्या पक्कै पनि यहाँ वारी भन्दा पारी छ, एनआईसेभेन्टी मार्फतै हामी 3,000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि
2: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक धालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
6: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएकोले होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्, तर सरकारी संरचना अब सीमतर्वा अहिलेसम्म बन्न सकेको छैन। राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ, जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम, विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
7: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
6: सबै तहको बजेटहरू प्रयोग गरियो भने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू रिभिजन गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढ़ीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2-3 वर्षसम्म पुनर्स्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा ब्युरोक्रेसी र राजनीति नेतृत्वलाई आरोप लगानी पनि नेपालमा जेएनजी आन्दोलनपछि त्यो तेस्रो आयाम पनि थपिएको छ। नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला र अहिलेको बाढीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ, जसले जनताको जीवन स्तर उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ यदि साँच्चै बुद्धिमत्ता पुगिन जाने हो भने। त्यस कारण केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ देखिन्छ।
7: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
6: यो जुन अहिले क्षेत्रमा तहसमा एक प्रकारको प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हुन् चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्ने हो, रोजगारीका अवसरमा असर पर्ने हो, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौं निर्यात मार्फत गएको वर्ष करिब 30 अरब झनै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो। यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँध्ने हो, तर यो सबै सरकारको आमदानी नै घटेपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो। त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ। अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ। यसले गर्दाखेरि एक वर्ष त संरचना, राहत वितरण, पुनर्स्थापना यस र निजी क्षेत्रलाई मोटिभेसन गर्ने नै जान्छ।
7: अबको पुननिर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
6: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने, विध्वंस गर्ने यो प्रस्तुति पनि सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चल राखेर त्यसको निर्माणको प्रविधि, त्यसको सुरक्षा प्रबन्ध लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
8: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब छिटै नै म देशभरि घुम्छु, फेर जनताको पक्षमा जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
1: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
8: मैले विशेष गरेर बोलाउन पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुभाङ सुन्छे हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन बोल्न पाउँछ मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिदा गर्छु दाई बिदा गर्छु दाई भनेर सालै बोलाइदिए। मैले स्नाखत गराउन स्नाखत त्यो हो कि होइन, त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेर जाँदाखेरि दरवाजा राखिदिएको त्यो विशेष बोलायो।
1: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्रै हिँड सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: अनि जेस भोलि तिमीहरूको के प्लान छ त?
1: के प्लान छ अरे?
0: तेरो ठाउँमा आएको छु, त गर्न प्लान। त्यसपछि तिमीहरूलाई म भोलि स्पेसल चिज देखाउँछु।
2: स्पेसल चिज के हो त्यस्तो?
0: सराङकोट।
1: सरङ्गाकोट? ए सिकर, त्यो अमेरिकाको म्युजियममा म्यान्ड्रिन मुल्लोको लुगा राख्यो भने त थाहा छ। अब यो पोखरामा सारङ्गाको कोट, त्यसपछि करिश्माको प्यान्ट, निरुताको साडी, अनि त्यो बिमलाको त्यो हुन्छ नि हुन्छ नि त्यो
2: कुन कहिले कहीँ त सिरियस हुनु सिक। सारङ्गाको कोट होइन क्या, कोट

0: यो पनि कुनै ताल हो? बोरै भयो नि
1: के भयो? फेरि किन सङ्केत त
0: देखिनस्? त्यहाँ त्यो दुइटा कपाल कस्तो मजाले बोटिङ गरिरहेछ नि यार।
1: अब यो पोखरामा कुन चाहिँ नौलो कुरा हो यो?
0: हो त्यही भने के, अहिले हामीहरूसँग पनि एउटा एउटा ठिटी भए अरे मजाले बोटिङ गर्दै च्याट माछा पुछ्रे हेरेर चेस गर्दै चिन्ता नै खानुहुन्छ नि यार।
1: कल्पना राम्रो छ बाबु तेरो।
0: हो यस्तै तालो भने नि हामीलाई भद्रकालीकोले मात्र होइन के, यो बिनुवासनीको बोकाले पनि।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0-65-590-511।
5: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
3: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
4: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
4: टिम दर्ता शुल्क 500 रूपियाँ।
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
3: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-743।

0: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
1: TVS साथ छ हाम्रो
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634
6: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560062676
9: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
10: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
9: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
11: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
12: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
13: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
12: सम्पर्क मोबाइल 98570065119 र 98694557056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: हामी डी क्रेजी क्रूले सानो कभर भिडियो लिएर आएको छु।
1: हेर केटा हो, आज दिनभरिमा तिमीहरूले यो काम सिटेन भने तिमीहरूलाई म यहाँबाट कामबाट पठाइदिन्छु। ल
2: कस्तो
3: यार, तर के गर्नु, काम गर्नु पर्छ।
4: आदा कति काम गर्नु के, कहिले काहीँ त केटीहरू पनि गर्न जाउँ न।
2: के गर्ने केटीहरूलाई, केटीहरू हेर्ने बाटो पिज हो।

0: ओहो, यो केटाहरू त काम छोडेर यहाँ केटीहरूसँग नाचेर बस्छ, यिनीहरूलाई पक पक
1: थ्याङ्क यू सो मच तपाईँहरूले भिडियो हेरिदिएकोमा।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
5: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460047580।
12: त्यसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
13: नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 अवसरमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वार्ड नम्बर 6 र 7 प्रस्तुत गर्दछ
12: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता,
13: साथमा राष्ट्रिय लोक दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति। कार्यक्रममा सहभागिता जनाई शोभा बढाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
12: मिति यही भदौ 29 गते सोमबार।
13: स्थान खैरेनीटार।
12: समय बिहान 11 बजे।
13: तीज गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 25,000,
12: द्वितीय पुरस्कार रु 15,000,
13: तृतीय पुरस्कार रु 10,000
12: र सान्त्वना पुरस्कार रु 5,000।
13: विद्यालय स्तरीय नृत्य तर्फ प्रथम पुरस्कार रु 7,500,
12: द्वितीय पुरस्कार रु 5,000
13: र तृतीय पुरस्कार रु 3,000 उत्कृष्ट नृत्य र उत्कृष्ट वेशभूषा तर्फ रु 2,000 को व्यवस्था टीम दर्ता शुल्क रु 1,000 सहभागी बापत रु 2,000 र प्रमाण पत्र उपलब्ध गराइनेछ
12: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
13: थप जानकारीको लागि शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 का सभापति रविन्द्र राज पौडेल 98560 62888 7 का सभापति सुरेन्द्र श्रेष्ठ 98560 36136 कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31937 सह संयोजक शान्ता दाहाल 98461 32285
14: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
15: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
17: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
18: होइन यसो आमा कहाँबाट चलेको
19: कुटी हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
18: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
20: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
19: गतिलो ठाउँ चाहिँ कहाँ छ
20: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
21: चेस्का बाजे चाहिँ छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
22: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560 30324
23: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगडेल वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0564143377 मोबाइल 98560443443

0: मायालु तिमी कता छौ, मलाई सुन्ने बित्तिकै यो गीत साह्रै मन परेको, मुखमै झुन्डेको मेरो। यस्तो गीत चाहिँ कमै मात्रै बन्छ होइन, गीतको बोल नै मिठो हुनुपर्छ। भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले पनि बनाउँदैन मैले देखेको अनुसारले, अहिलेसम्म मैले काम गरेको अनुसारले। मैले फिल्म गरेको र भिडियो गरेको मलाई केही फरक छैन अहिले।
1: हामीले मेहनत चाहिँ 100% गरेको छौँ, मुभी जतिकै खर्चा भएछ अनि मुभी भन्दा कम छैन यो चाहिँ। सरोजीले भन्नुभयो कि एक चाहिँ गीत छ यसले अलग गरौँ या नर्मल भन्दै अलग गरौँ भनेर भन्नुभयो। मैले भने ठिक छ, मिस साइड बनाऊ, यस्तो यस्तो कन्सेप्ट गरौँ। उहाँले भने हुन्छ राम्रो छ भनेर भने एकदमै सपोर्ट छ सबैको। अगर मैले चाहेर पनि यो हुनुपर्छ भन्ने चाहिँ हुँदैन नि, त सम्पूर्ण टिम मिल्न छ, प्रोडक्सनबाट डाइरेक्सनबाट सबै टिमबाट एउटा टिम मिल्नुपर्छ।

0: अलिकति पहिलाभन्दा चाहिँ धेरै फरक शैलीमा म आफूलाई पनि एकदमै एक्साइटेड छु होइन यो प्रोजेक्टमा चाहिँ त्यही भएर विक्रम दाइसँग कुरो हुँदाखेरि अब तपाईँको जस यो साल कन्सेप्ट एकदमै मलाई एकदमै रमाइलो लागेको छ सरजुल दाईलाई पनि एकदम मन पर्यो भन्नुभएको थियो त्यो माथि अब यो प्रोजेक्टमा सञ्जय दाई जस्तो अब एकदमै दामी क्यामराम्यान पनि हुनुहुन्छ सो अब सबैसँग अब ठुलो एउटा प्रोजेक्ट अब वा हिस्सा हुन पाउँदा त हामीलाई एकदम खुसी लाग्छ सो त्यही हो सबैजनालाई थ्याङ्क यू सो मच
1: हो यस्तै होइन मिठो भयो है अब सबैको ठिक जस्तो लाग्यो हामी लास्ट प्र्याक्टिस गरौँ त्यसपछि सुटिङ है त ल सिकाइस ल नानु सबै कुरा राम्रो छ एक्सप्रेसन पनि दामी नै छ अलिकति हाँस्ने बेला चाहिँ मुसुक्क दाँत देखेर हाँस्छ ल है राम्रोसँग गर्छ दादा लिन आउँदैछ नि तिमीलाई
2: जानु भइसक्यो
1: भने स्कुल नआउँछ तिमीलाई
2: दिदी जानु

हेलो है दर्शन नमस्ते म गायक सुरेश राणा गोलो गोलो घेरो बेबी डोल घण्ट बजाउँछु पछि पूर्ण दुर्गेश युट्युब च्यानल मार्फत तपाईँको माझ 30 क्वेसन लिएर आएको छु के कस्तो लाग्छ मिठो नमिठो प्रतिक्रिया दिनुहोला अनि सुरेश राणालाई सधैँ माया गरिदिनुहोला थ्याङ्क यू सो मच।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605544

0: नमस्कार साथी दर्शकहरु, शुभला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। दशकमा बुधबार ट्रक कोठाकरबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा साङ्जा कर्जन चौपारी 5 निवासी 25 वर्षीय नवराज दर्जी हुन्। पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो 12:50 बुद्धचोकमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना 5/82/44 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको G7/282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकहरूले दिउँसो 2:22 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ। ट्रक र चालक सिन्धुलीको कमलामाई 8/36 खड्कबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिए आवश्यक अनुसन्धान थालेको छ। तनहुँ समाज युकेले बाढ़ी पीड़ितहरूलाई बुधबार राहत रकम हस्तान्तरण गरेको छ। तनहुँ समाज युकेले युकेमा संकलन गरेको 10,195,000 रूपियाँ राहत रकमको चेक तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री स्वयं वर्गलाई हस्तान्तरण गर्नुभएको हो। नेपालमा महाविपद छ, यो पीड़ा नेपालीमा अक्षम्य भएकाले राहत रकम संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका महासचिव महेन्द्र आलेले जानकारी दिनुभयो। राहत रकम संकलनमा सहयोग गर्नुहुने समाज सदस्य तथा सहयोगीदाताहरूमा तनहुँ समाज युगेका अध्यक्ष सन्त गुरूङले धन्यवाद दिनुभयो। सो समाजले बाढ़ी पहिरोमा परि मृतक जनमा चिर शान्तिको कामना र परिवारजनमा गहिरो संवेदना प्रकट गरिएको छ। शुक्लागण्डकी चाजुले गौडामा रहेको मुनाल बजतारे सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि 25,000 रूपियाँ सहयोग गरिएको छ। सहकारीले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक वर्ग उद्धार कोषमा आज जम्मा गरेको अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो। उहाँले हराएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्यलाभ र मृतकहरूले श्रद्धांजलि व्यक्त गर्नुभयो। शुक्ला गण्डकी चार भित्री बजार निवासी रामकुमारी गुरूङ र खटन सिंह गुरूङ दम्पतिले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि 11,555 रूपियाँ सहयोग गरेका छन्। राहत र पुनर्स्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समाजसेवी रामकुमारीले मृतकप्रति श्रद्धांजलि र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। क्षेत्री समाज माथिल्लो बेल चौतारा शुक्ला गण्डकी 5 प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 50,205 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट सम्भावित नागरिकहरूको उद्धार राहत र पुनर्स्थापनका लागि सो रकम प्रदान गरिएको समाजले जनाएको छ। साथै समाजले हराएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजलि व्यक्त गरेको छ। शुक्लागण्डकी 5 बेलचौतारामा रहेको लाङ्गाली मगर समाजले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार राहतका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। समाजले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पीड़ित बनेका नागरिकहरूको राहत उद्धार र प्रस्थापनका लागि शुक्ला गण्डकी 5 रहेको ज्ञान बगैंचा इंग्लिस बोर्डिङ स्कूलले रकम सहयोग गरेको छ। विद्यार्थी शिक्षक कर्मचारी र विद्यालयबाट संकलित 1,32,770 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरिएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिनुभयो। द्वारा नेपालले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2,00,000 रूपियाँ, बाराही हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटलको सहित गरी कुल 29,35,833 रूपियाँको भौचर काशीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई प्रदान गरिएको हो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10,00,000 रूपियाँ सहयोग गरे बारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगी सहयोगबारे अवगत गराएको हो। सर्वोच्च लगनदेखि नगरपालिकाका प्रमुख प्रशासक अधिकृत शिशिर पौडेलको गृह जिल्लामा सरुवा भएको छ। शुक्लागण्डकी नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउने भएका छन्। सरकारले आज प्रशासन सेवाका 25 जना उपसचिवको सरुवा गरिएको हो। तनहुँको शुक्लागण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू गरिएको छ। पुस्तिकाको प्रारम्भिक कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम बुधबार नगरपालिकामा सम्पन्न भयो। जाइका नेपालको सहयोगमा संचालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। यो परियोजना गण्डकीका छ र लुम्बिनीका 3 पालिका गरी कुल 9 पालिकामा पाइलट कार्यक्रमको शुरूमा रूपमा गरिएको हो। गर्भ अवस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा कायमै समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी चिकित्सक महाशाखा प्रमुख डाक्टर रमेश केसीले पुस्तिकाको प्रभावकारी उपयोगले गर्भवती महिला र बालबालिकाको स्वास्थ्य अवस्थामा नियमित अभिलेखहरू राख्न र आवश्यक सेवाहरू कायमै समयमै उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो। शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख सरराज पण्डितले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। नगर उपप्रमुख कुम्बहादुर विक्रम राजु, प्रदेशन स्वास्थ्य कार्यालय तनहुँ प्रमुख अमर दवाडी, स्वास्थ्य शाखा प्रमुख डीपी थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, संचार कर्मीहरूको सहभागिता रहेको थियो। नेपाली कांग्रेस शुक्लागण्डकी नगर उपसभापति भीमा देवी खत्री मंजू राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गर्नुभएको छ। कांग्रेसको परित्याग गरी खत्रीले राष्ट्रपाको पार्टी सदस्यता समेत लिइसकेको र राष्ट्रपा नेता प्रकाश थापाले जानकारी दिनुभयो। साजीको लेखनाथ नगरपालिका पुनर्स्थापनको माग गर्दै पोखरा महानगरपालिकाका 1/3 जनप्रतिनिधि विशेष नगरसभामा बैठक माग गरेका छन्। उनीहरूले महानगर प्रमुख दण्डाचार्य समक्ष हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया गरी बढाएका हुन्। पोखरा महानगरपालिका वडा नम्बर 31 वडा अध्यक्ष ढकनाथ काडेल र वडा नम्बर 29 वडा अध्यक्ष श्री प्रसाद गुरूङको अगुवाईमा प्रमुख आचार्यलाई उक्त पत्र बुझाइएको। पत्रमा विशेष नगरसभालाई बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनको प्रस्ताव पारित गर्न माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरी सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनु पर्ने उनीहरूको माग छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिए आवश्यक प्रक्रिया पूरा गरेर विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाएका छन्। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनर्वकरण गर्नुपर्ने भन्दै महानगर प्रमुख आचार्यले कास्कीका हाल 5 स्थानीय तहमा रहेका त्यसलाई बढ़ाएर कम्तीमा 10 पालिका बनाउन पहल गरिरहेको दावी गर्नुभयो। धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट वा जल स्रोत साधनहरूको पहुँच र सुनिश्चितता बढ़ाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। सोही अवधारणा अनुसार काफीमा थप पालिका गठनको माग केन्द्र सरकार समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको आचार्य जानकारी दिनुभयो। लेखनाथ क्षेत्रको दीर्घकालीन र समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक भएको लेखनाथ नगरपालिका पुनर्स्थापना अभियानका संयोजक एवं लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेलले जानकारी दिनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 113 जन्म जयन्ती आज दुलेगढ़मा मनाएको छ। नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका नम्बर 4 सो कार्यक्रम गरेको सो अवसरमा नेता कोइरालाको योगदानको स्मरण गरिएको थियो। वडा सभापति दिल प्रसाद श्रेष्ठको अध्यक्षता र तनहुँ 2 सभापति चुडामणी खनालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो। शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, महाधिवेशन प्रतिनिधि भक्तबहादुर श्रेष्ठ, युवा नेता मीन थापा लगायतले सम्बोधन गर्नुभएको थियो। लामो समय देखि उपेक्षामा पर्दै आएको मुस्ताङको कुरुला नाका यस्तो भन्छ कार्यालय आजकल निकै नै व्यस्त छ। सिमेश्वर शरणका बावजुद अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापक नाकाको रूपमा एकमात्र विकल्पको रूपमा कुरुला बनेको छ। त्यही नाका हुँदै अहिले दिनौ जस्तो ठूलो आकारका कन्टेनर नेपाल भित्रिए रहेका छन्। मुस्ताङ भन्छ कार्यालयका अनुसार अहिले चीनबाट नेपाल सामान र साधनहरू भित्राउने एकमात्र नाका कुरुला बनेको छ। मुस्ताङ भन्छ कार्यालयका प्रमुख विद्युत जुडालका अनुसार रसगढी नाका बाढ़ीले ध्वस्त पारेपछि चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो र सगरी नाका बाढ़ीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएको र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामानहरू अहिले धमाधम कोरोला नाका हुँदै नेपालभित्र आउन थालिएको छ। उहाँका अनुसार यति बेला दशैंका लागि व्यापारीले मंगाएका सामानहरूदेखि फलफूल र विद्युतीय गाड़ी यही नाका हुँदै भित्रिएका छन्। यसअघि पनि यो नाकाबाट फाटाफुट सामान भित्राउने गरेको भए पनि फलफूल भने पहिलो पटक यो नाका हुँदै भित्राइएको हो। गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा पर्ने धानबालीमा वर्षे धानबालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङटा नगरपालिका सिरन्चोक नगरपालिका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको हो। कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो पालुङटा नगरपालिकाका फाँट तथा सिरन्चोक गाउँपालिकाको दरौदी फाँटमा किसानले लगाएको धानबालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो किसानको धानबालीमा पुगेर अनुगमन गर्दा जिंक तत्वको कमीका कारण ब्लास्ट रोग तथा ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको छ। कृषि प्रविधिहरूले जिंक तत्वको कमी देखिएमा खेतमा एक लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्किन किसानलाई सुझाव दिएका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईले सो जानकारी दिनुभयो। हवस् त हामीलाई तिन दिनसम्म सुनाइ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि होइन 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्थान हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई बिदा हुनुहोस्। राम्रोसँग झ्याल ढुकाको चुक्कु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रेणीमा एकल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDEKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नु भन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460945।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
5: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
9: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856303982 र 9705625209।
15: TVS साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: घटना दुर्घटना
18: कला संस्कृति
17: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
18: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल भदौ महिनाको 25 गते बिहिबार भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 10 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्यदय बिहान 5:47 हुनेछ भने सूर्यास्त साँझ 6:16 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट भरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट दिल्लीमै सुरुङ 105 मिटर भित्रसम्म उदार टोली प्रवेश, विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत तुक क्षतिपणी गर्ने पार्टीका नेता कार्यकर्ताहरूलाई तत्काल निष्कासन गर्ने राष्ट्रपा सभापतिको चेतावनी, तत्कालीन प्रधान न्यायाधीश चौलेन्द्र शमशेरको महाअभियोग विरूद्धको रिट खारेज, राप्रपा संसदीय दलका नेता उद्धव थापा सहित 4 सांसद पदमुक्त नहुने, अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको कांग्रेसका निवर्तमान सभापति देउवाको भनाई, शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलको गृह मन्त्रालयमा सरूवा, जगत प्रसाद भूषाल आउने, शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू हुने, तनहु समाज युकेद्वारा बाढ़ी पीड़ितहरूलाई 10 लाख बढ़ी सहयोग, ट्रक ठक्करले पोखरामा मोटरसाइकल चालकको मृत्यु र एनडीएलमा अन्नपूर्णको तेस्रो जित, खप्तरको लगातार चौथो हार।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। गत भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित रसवालस्थित चिरेमे जलविद्युत आयोजनामा नेपाली सेनाले खोज उद्धार तथा पहुँच मार्ग पुननिर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको छ। आयोजनाको सर्भिस टनेलसम्म पुग्ने पहुँच सड़क खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वरिपारी आवत जावतका लागि डोरी समेत टाँगिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाली सेनाको टोलीले भदौ 10 गते बाढ़ी आएकै दिन घटनास्थल पुगेर रेकी प्रारम्भिक अनुगमन गरेको थियो। त्यसपछि सुरुङको प्रवेश बिन्दुबाट दल पछ्याउँदै भित्र प्रवेश गर्दा सेनाले दुईजनाको शव फेला पारेको थियो। भदौ 14 गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी कार्य शुरू गरेको छ। यो टोली सुरुङको 105 मिटर भित्रसम्म प्रवेश गरिसकेको छ। उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन बबक्याट एक्सकाभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एक्सकाभेटर प्रयोग गरी दल पछ्याउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेको सिवारी प्रभावितहरूको तत्काल व्यवस्थापन सड़क यातायात सञ्जाल सहित पुननिर्माण र पुनस्थापन लगायतका कामहरूलाई तीव्रता दिन सरकारको ध्यानको संकराउनु भएको छ। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात सञ्जालमा हाम्रो क्षमताले नभ्याए ठूलो बेलीब्रिज सहितका पूर्वाधारहरू निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत दिन सुझाव दिनुभयो। उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले बेहोर्नु परेका क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले विपदमा परेका नागरिकहरूमाथि सामाजिक सञ्जाल मार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेता कार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभामा सम्बोधनका क्रममा लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताउनु भएको छ। रासपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपदमा परेका नागरिकहरू माथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न भएको पाइए त्यस्ता व्यक्तिहरूलाई साधारण सदस्य समेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिने उहाँले बताउनु भएको हो। विपदमा परेका आफ्ना नागरिकहरूको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुको छर्कने हृदयविहीनहरूका लागि रासपामा कुनै पनि स्थान छैन, लामिछानेले भन्नुभएको छ। उहाँले विपदका बेला नागरिकको पीड़ा र आक्रोशलाई संवेदनशील रूपमा बुझ्नुपर्नेमा जोड़ दिँदै सामाजिक सञ्जालमा गैर जिम्मेवार अभिव्यक्ति दिने पार्टी सदस्य तथा पदाधिकारीमाथि कड़ा कार्यवाही गरिने स्पष्ट पार्नुभएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको बताउनु भएको छ। विशेष महाधिवेशन सम्बन्धी मुद्दामा प्रलोकन अनुमति पाएको उल्लेख गरेका देउवाले भन्नुभयो, रूख चिन्ह र चार तारे झण्डा अदालतले हामीलाई दिनेछ भन्ने विश्वास छ। बीपी जयन्तीका अवसरमा भक्तपुरमा हिजो भएको कार्यक्रममा बोल्दै उहाँले विशेष महाधिवेशन गर्ने व्यवस्थापन विधानमै रहेको बताउनुभयो। तर गगन थापाले महाधिवेशन प्रतिनिधि कुन कुन क्षेत्रका हुन् भन्ने शनाखत नै नगरी विशेष महाधिवेशन गरेको उहाँको भनाई छ। विशेष महाधिवेशन गर्न पाइन्छ, विधानमा यो व्यवस्था छ। सुवर्ण शमशेरको पालामा पनि विशेष महाधिवेशन भएको थियो, उहाँले भन्नुभयो। तर गगन थापाले कुन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आएका हुन् शनाखत नै नगरी विशेष महाधिवेशन गर्नुभयो। म सभापति हुँ, मलाई थाहा नै नदी विशेष महाधिवेशन बोलाउन पाइन्छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यस सम्बन्धी चार थान रिट खारेज हुने फैसला सुनाएको हो। फैसलाको पूर्ण पाठ भने सार्वजनिक भएको छैन। प्रधान न्यायाधीश शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र सारंग सुवेदीको इजलासका अधिवक्ता त्रिलोक बहादुर चन्द, पुण्यप्रसाद खतेवड़ा, पूर्ण मानसाख्य र कीर्तिनाथ शर्माको रिट समग्रमा खारेज हुने फैसला सुनाएको हो। संवैधानिक इजलासले सांसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध भएको रिट खारेज गरेसँगै जबराले अभियोगको महाअभियोगबाट अभियोगबाट सफाई पाएका छन्। 2079 प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारी दर्तापछि सांसद विघटनसँगै जबरामाथिको महाअभियोगमा प्रस्ताव पनि स्वत निष्क्रिय भएको भन्दै संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले पत्र लेखेपछि त्यस विरूद्ध वरिष्ठ अधिवक्ता पूर्णमान साक्य सहित रिट दायर गरेका थिए। उनीहरूले जबरामाथिको महाअभियोग जीवितै रहेको भन्दै त्यसमाथि कार्यवाहीका लागि परम आदेश जारी हुनुपर्ने जिकिर गरेका थिए। सर्वोच्चले रिटको औचित्य नै समाप्त भएको भन्दै खारेज हुने फैसला सुनाएको हो। जबरा विरूद्ध 2078 फागुन 1 गते महाअभियोग दर्ता भएको थियो। महाअभियोग लामो समयसम्म संसदमा अलपत्र भएको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले अभियोग निष्क्रिय भएको पत्र लेखेको थियो, तर सर्वोच्चमा यो विवाद विचाराधीन हुँदा उहाँको पेन्सन पट्टा रोकिएको थियो। अब संवैधानिक इजलासको पाठ सार्वजनिक भएपछि निर्णय हुने देखिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभाका आफ्ना चारजना सांसदहरूलाई पदमुक्त गर्ने गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। यो सँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव कानून प्रकाश चापागाईका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट थापा, विष्ट, तामाङ र प्रजापतिलाई पदमुक्त गर्न पठाइएका पत्रहरू अध्ययन गर्दा कार्यवाहीको कानूनी आधार र प्रक्रिया नपुगेको पाइएको हो। संसदीय दलको कुनै पनि हिप उल्लंघन नभएको अवस्थामा राजनैतिक दल सम्बन्धी एन 2073 दफा 28 र 32 विपरीत अधिकार क्षेत्रविहीन निकायबाट कार्यवाहीको निर्णय भएको उहाँले बताउनुभयो। हिप उल्लंघन भएको खण्डमा संसदीय दलको नेताको निर्देशनमा सचेतकले विवरणहरू तयार गरी केन्द्रीय समितिमा पठाउनुपर्ने कानूनी व्यवस्था रहेको प्रवक्ता चापागाईले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ 24 जलेको बालकोट स्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ। बुधबार आफ्नो घर जलेको एक वर्ष पूरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका साक्यका साथ जेएनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गर्नुभएको हो। राधिका साक्यद्वारा लिखित स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो। पोखरा 10 बुद्ध चोकमा बुधबार ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा साङ्गा कर्दुङ चौपारी 5 निवासी 25 वर्षीय नवराज दर्जी हुन्। पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो 12:50 बुद्ध चोकमा पृथ्वी चोकबाट मसिंह चोकतर्फ जाँदै गरेको ना 5X8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको G7P282 नम्बरको पर्सल मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकहरूले दिउँसो 2:22 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयलाई दिएको छ। ट्रक र ट्रक चालक सिन्धुलीको कमला माई 8 वर्षीय खड्क बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई कानूनी अनुसन्धान थालेको छ। तनहुँ समाज युकेले बाढ़ी पीड़ितहरूलाई बुधबार राहत रकम हस्तान्तरण गरेको छ। तनहुँ समाज युकेले युकेमा संकलन भएको 10,195,000 रूपियाँ राहत रकमको चेक तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले अर्थमन्त्री सोरी मुवाकोलाई हस्तान्तरण गर्नुभएको हो। नेपालमा महाविपत छ, यो पीड़ा नेपालीमा अक्षम्य भएकाले राहत रकम संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको तनहुँ समाज युगका महासचिव महेन्द्र आलेले बताउनुभयो। राहत रकम संकलनमा सहयोग गर्नुहुने सबै समाज सदस्य तथा सहयोगीदाताहरूमा तनहुँ समाज युगका अध्यक्ष सन्त गुरूङले धन्यवाद दिनुभयो। सो समाजले बाढ़ी पहिरोमा परि मृतक जनमा चिर शान्तिको कामना र परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ। टुक्ला गण्डकी 4 जुले रौडामा रहेको मुनाल बचतधारी सहकारी संस्था लिमिटेडले रसुवाको बुढी भोटेको सीमा नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि 25,000 रूपियाँ सहयोग गरेको छ। सरकारले राहत र पुनस्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हिजो जम्मा गरेको अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो। उहाँले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली जानकारी व्यक्त गर्नुभयो। शुभ्रा गण्डकी चार भित्री बजार निवासी रामकुमारी गुरूङ र खटन सिंह गुरूङ दम्पतिले रसुवाको भोटेगोसे नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि 11,555 रूपियाँ सहयोग गरेका छन्। राहत र पुनर्स्थापनाका लागि सरकारसँगै केबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समाजसेवी राम कुमारीले पीड़ितप्रति श्रद्धांजलि र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। क्षेत्री समाजमा थिल्लो बेल चौतारा शुक्ला गण्डकी पाँचले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 50,205 रूपियाँ सहयोग गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि सो रकम प्रदान गरिएको समाजले जनाएको छ। साथै समाजले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धांजली व्यक्त गरेको छ। शुक्ला गण्डकी पाँच बेल चौतारामा रहेको लाङ्गाली मगर समाजले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। समाजले राहत र पुनर्स्थापनका लागि सरकारसँग एकीबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। रसुवाको भोटेकोसीमा आएको बाढ़ीले पीड़ित बनेका नागरिकहरूको राहत उद्धार र पुनस्थापनका लागि शुक्ला गण्डकी पाँचमा रहेको ज्ञान बगैंचा इंग्लिश बोर्डिङ स्कूलले रकम सहयोग गरेको छ। विद्यार्थी शिक्षक कर्मचारी र विद्यालयबाट संकलित 1,32,770 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरिएको प्रिन्सिपल सुरेश पौडेलले जानकारी दिनुभयो। होटेल संघ पोखरा नेपालले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ। संघका तर्फबाट 2,00,000 रूपियाँ, बाराई हस्पिटालिटीका तर्फबाट 20,55,000 रूपियाँ र अन्य होटेलको सहित गरी कुल 29,35,833 रूपियाँको भाउचर काँक्रीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई प्रदान गरिएको थियो। सो अवसरमा माउन्टेन ट्रस्टका तर्फबाट गरिएको 10,00,000 रूपियाँ सहयोगको बारे समेत जानकारी प्रदान गरिएको थियो। संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी सहयोगबारे अवगत गराएको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ। शुक्ला गण्डकी नगरपालिकामा माडी नगरपालिकाबाट जगत प्रसाद भूषाल आउने भएका छन्। सरकारले हिजो प्रशासन सेवाका 25 उपसचिवको सरुवा गरेको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू गरिएको छ। पुस्तकको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम बुधबार नगरपालिकामा सम्पन्न भयो। जाइका नेपालको सहयोगमा संचालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रमहरू आयोजना गरिएको हो। यो परियोजना गण्डकी छ र लुम्बिनीका 3 पालिका गरी कुल 9 पालिकामा पाइलट कार्यक्रमको रूपमा शुरू भएको हो। गर्भ अवस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमा उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी चिकित्सक महाशाखा प्रमुख डाक्टर रमेश केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थाको नियमित उल्लेख राख्न र अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। नगर उप प्रमुख बहादुर विक राजु, प्रदेश सदन स्वास्थ्य कार्यालय तनहु प्रमुख अमर दोवाडी, स्वास्थ्य शाखा प्रमुख डीबी थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीहरूको सहभागिता रहेको थियो। साबीको लेखनाथ नगरपालिका पुनर्स्थापनको माग गर्दै पोखरा महानगरपालिकाका 1/3 जनप्रतिनिधिहरूले विशेष नगरसभा बैठकको माग गरेका छन्। उनीहरूले महानगर प्रमुख धनराज आचार्य समक्ष हस्ताक्षरित हस्ताक्षर सहितको पत्र बुझाउँदै प्रक्रिया अघि बढ़ाएका हुन्। पोखरा महानगरपालिका वड़ा नम्बर 31 का वड़ा अध्यक्ष ढकनाथ कडेल र वड़ा नम्बर 29 का वड़ा अध्यक्ष श्री प्रसाद गुरूङको अगुवाईमा प्रमुख आचार्यलाई उक्त पत्र बुझाइएको। पत्रमा विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनस्थापनको प्रस्ताव पारित गर्न माग गरिएको छ। नगरसभाबाट प्रस्ताव पारित गरी सम्बन्धित निकाय मार्फत केन्द्र सरकार समक्ष पठाउनु पर्ने उनीहरूको माग छ। पत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले कानूनी परामर्श लिए आवश्यक प्रक्रिया पूरा गर्न विशेष नगरसभा बोलाउने प्रतिबद्धता जनाउनु भएको छ। माग अनुसारको प्रस्ताव नगरसभामा पेश गर्ने उहाँले बताउनुभयो। कास्की जिल्लाको वर्तमान स्थानीय तह संरचनालाई पुनरावलोकन गर्नुपर्ने भन्दै महानगर प्रमुख आचार्यले कास्कीमा हाल 5 स्थानीय तह रहेकोमा त्यसलाई बढ़ाएर कम्तीमा 10 पालिका बनाउन पहल गरिरहेको दावी गर्नुभयो। धेरै स्थानीय तह हुँदा स्थानीय स्तरमा बजेट तथा स्रोत साधनको पहुँच र सुनिश्चितता बढ़ाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। सोही अवधारणा अनुसार कास्कीमा थप पालिका गठनको माग केन्द्र सरकार समक्ष प्रस्तुत गर्ने तयारी रहेको आचार्यले जानकारी दिनुभयो। लेखनाथ क्षेत्रको दीर्घकालीन र समृद्ध विकासका लागि छुट्टै नगरपालिका आवश्यक रहेको लेखनाथ नगरपालिकाका पुनर्स्थापना अभियानका संयोजक एवं लेखनाथ नगरपालिका पूर्व मेयर शालिग्राम पौडेलले बताउनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कंग्रेसका संस्थापक नेता बीपी कोइरालाको 113 जन्म जयन्ती हिजो दुलेगौड़ामा मनाइएको छ। नेपाली कंग्रेस शुक्ला गण्डकी नगरपालिका नम्बर 4 सो कार्यक्रम गरेको हो। सो अवसरमा नेता कार्य कोइरालाको योगदानको स्मरण गरिएको थियो। वड़ा सभापति दिलबहादुर श्रेष्ठको अध्यक्षता र तनहुँ 2 सभापति चुडामणि खरालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, महाधिवेशन प्रतिनिधि भक्त बहादुर श्रेष्ठ, युवा नेता मीन थापा लगायतले बोल्नु भएको थियो। नेपाली कंग्रेस शुक्ला गण्डकी नगर उपसभापति भीमा देवी खत्री मंजू राष्ट्रिय स्वतन्त्र पार्टी राजसभामा प्रवेश गर्नुभएको छ। कंग्रेस परित्याग गरी खत्रीले राजसभाको पार्टी सदस्यता समेत लिइसकेको र राजसभा नेता प्रकाश थापाले जानकारी दिनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707444।
13: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहिलेको स्थान दुई घर तल।